एफएम 103.5 मेगाहर्जमा यो पावन बिहानी हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोतालाई हाम्रो यो प्रसारण मोबाइल एप न्युज अन एआर सँगसँगै प्रसार भारती वेब्स ओटिटी प्लेटफर्म लगायत पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 103.2 मेगाहर्ज पनि उपलब्ध रहने गर्दछ। अहिले समय बिहानीको 6:25 अनि 52 सेकेन्ड भइरहेछ। आजको परिचय, आज विक्रम सम्वत 2083 सालको श्रावण महिनाको 30 गते अनि शक सम्वत 1948 सालको श्रावण 24 गते तदनुसार सन् 2026 आज हो 15 अगस्त शनिबार। आज 80 स्वतन्त्रता दिवसको पावन अवसरमा हजुरहरू सबै सम्पूर्णमा हार्दिक शुभकामना सहित हाम्रा प्राविधिक मित्र सचिन लोहागन लगायत प्रसारण सहयोगी पासाङ दुर्जी शेर्पासँगै सायत्री म विरेनको आदिनी श्रोताहरूमा न्यानो स्वागत अभिवादन।

अहंकार मानिसको सबैभन्दा ठुलो दुश्मन हो, त्यसले सुनको हारलाई पनि माटो बनाइदिन्छ। नमस्कार आदरणीय श्रोता, ऋषि वाल्मीकिजीको यो महान बाणीलाई अघि राख्दै स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङको बिहानीको प्रस्तुति कार्यक्रम अर्चनामा।

0: आदरणीय श्रोता, आज 15 अगस्त हाम्रो देश अङ्ग्रेज शासनबाट स्वतन्त्र भएको दिन। सर्वप्रथम यस पुनित अवसरमा आकाशवाणी खरसाङ हाम्रा सम्पूर्ण श्रोताहरूमा स्वतन्त्रता दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछ र आजको अर्चना कार्यक्रममा यही विषयमाथि आफ्नो आध्यात्मिक चिन्तन लिएर स्टुडियोमा उपस्थित हुनुहुन्छ खरसाङ पिबी रोड निवासी अनुर लामाज्यू र उहाँले प्रस्तुत गर्नुहुने विषय रहेको छ भारत स्वतन्त्रतामा धार्मिक अनुयायीहरूको भूमिका।
1: आदरणीय श्रोताहरूमा सप्रेम नमस्कार। आजको आध्यात्मिक चिन्तनमा हामी हाम्रो भारत स्वतन्त्रतामा धार्मिक अनुयायीहरूको योगदानबारे संक्षिप्तमा कुरा गर्नेछौँ। यस विषयमा तीनवटा प्रमुख तर्कका कुराहरू छन्। भारत हाम्रो अति प्रिय देश, स्वतन्त्रता, व्यक्तिगत, राजनीतिक र आध्यात्मिक स्वतन्त्रता अनि धार्मिक तथा

आध्यात्मिक गुरुहरूको योगदान। सर्वप्रथम हामी स्वतन्त्रताको औचित्यबारे त्रिकोणीय दृष्टिकोणमा कुरा गरौँ। विषयलाई अघि बढाउनुभन्दा पहिला तपाईँहरूसँग एउटा प्रश्न राख्न चाहन्छु कि तपाईँको व्यक्तिगत सोचाइमा स्वतन्त्रता के हो? यसको परिभाषा कस्तो हुन्छ? के यो एउटा चरो खुल्ला आकाशमा पखेटा फिजाएर उडेको जस्तो हो? के आफ्ना विचारहरू कुनै त्रासहीन भई निर्धक्कसँग व्यक्त गर्न पाउनु हो? स्वतन्त्र अभिव्यक्ति र व्यवस्थापनको धारणा हो। यसर्थ स्वतन्त्रताको सही परिभाषालाई बुझ्नलाई व्यक्तिगत, राजनीतिक र आध्यात्मिक चिन्तनको आधार लिएका छौँ। एउटा सानो पिञ्जडाको परिकल्पना गरौँ, जसभित्र बन्धक चराहरूको लागि पर्याप्त मात्रामा उपयुक्त खानेकुराका दानाहरू छन्, साथै एउटा कचौरामा सफा पानी पनि छ, तर ऊ पिञ्जडाभित्र छ। खुल्ला आकाशमा भने ऊ छैन, जहाँ त्यो चरो निश्चिन्त भएर रमाउँदै पखेटा फैलाएर उड्न सक्छ। तपाईँ के त्यो चरो खुसी होला? अवश्य छैन, किनभने संसारमा भएका सबै प्राणीलाई खानाको भन्दा ज्यादा चाहना स्वतन्त्रताको हुन्छ। सबैलाई आफ्नै इच्छामा स्वच्छन्द भए जिउन मन लाग्छ। कवि गुरु रविन्द्रनाथ टेगोर भन्नुहुन्छ, जहाँ मन निर्भय हुन्छ र शिर उच्च रहन्छ त्यही वास्तविक स्वतन्त्रता हुन्छ। यसैले निर्भय जीवन बिताउन चाहन्छु, सधैँ झुकेर होइन शिर खडा पारेर आत्म अभिमानको साथ जिउन चाहन्छु। स्वतन्त्रता ठुला ठुला राजनैतिक शब्दमा मात्र सीमित नराखेर साधारण मानिसको जीवनसँग जोड्ने एउटा कडी हो। जस्तो कि बिहान उठेर तातो मनपर्ने चिया पिउनु, मन परेको नास्ता गर्नु, आफ्नै मन परेको लुगा लगाउनु औ आफ्नो निर्णय आफै लिन पाउनु, यस्ता कुराहरूलाई हामी सामान्य ठान्छौँ। तर यस्ता यी ससाना खुसीहरू नै हाम्रा स्वतन्त्रताका आधारहरू हुन्, जसको सहारामा जीवनले प्रगतिको मार्ग प्राप्त गर्दछ।

स्वतन्त्रता भनेको व्यक्तिले आफ्ना जीवनका निर्णयहरू बिना कुनै अनुचित दबाव, डर वा हस्तक्षेप आफै गर्न पाउनु हो। सरल भाषामा कानुन र समाजको मर्यादाभित्र र आफ्नो विचार व्यक्त गर्नु, रुचि अनुसारको कार्य गर्नु र स्वेच्छा अनुसार जीवन जिउन पाउनु नै स्वतन्त्रता हो। स्वतन्त्रतालाई व्यक्तिगत दृष्टिकोणमा हेर्दा प्रत्येक व्यक्तिभित्र रहेको क्षमता र प्रतिभालाई माप्न सकिन्छ। स्वतन्त्र वातावरणमा मात्र व्यक्तिले आफ्नो रुचि योग्यता अनुसार शिक्षा, जीवन निर्वाह, व्यवसाय र कला क्षेत्र रोज्न सक्छ र आफ्नो क्षमताको विकास गर्न सक्छ। जब व्यक्ति कुनै विरोध भएर बन्धनहीन हुन्छ तब मात्र उसले नौलो अनुसन्धान, सृजना, साहित्य र कला क्षेत्रमा खोज गर्न सक्छ। स्वतन्त्रता मानव जीवनको सुन्दरता हो। यो केवल अधिकार मात्र नभएर व्यक्ति र समाजलाई उत्तरदायी, प्रगतिशील र शान्तपूर्ण बनाउने मुख्य आधार पनि हो। आध्यात्मिक दृष्टिकोणमा स्वतन्त्रताको अलग महत्वपूर्ण अर्थ छ। भौतिक संसारमा हामी आफूलाई स्वतन्त्र ठान्छौँ, तर वास्तवमा हामी स्वतन्त्र हुँदैनौँ, किनभने आत्मचिन्तनद्वारा निरीक्षण गर्यौँ भने हामी आफ्नै चाहना, भावना र विचारका अधीनमा छौँ। मन निश्चिन्त र मोहबाट विचेत हुनु नै साँचो स्वतन्त्रता हो। आफूलाई शरीर वा मन मात्र नठानेर शुद्ध चेतनाको रूपमा बोध गर्नु नै आत्मिक स्वतन्त्रता हो। इच्छा, तृष्णा र मनको अनावश्यक बोझ जति धेरै हुन्छ, जीवन त्यति नै भारी हुन्छ। इच्छा र अहंकारको बोझ घटाउँदा जीवन सरल, शान्त र हलुका हुन्छ। यस्ता मनका विकारहरू जति कम हुन्छन्, आन्तरिक स्वतन्त्रता सहजता त्यति नै बढ्दछ। यसले गर्दा मनमा सबैप्रति निस्वार्थ प्रेम, करुणा र सेवाको भावना सत जागृत हुँदछ। यसकारण आध्यात्मिक यात्रामा स्वतन्त्रता कुनै विलासित होइन, यो मानव जीवनको अन्तिम लक्ष्य र परम आवश्यकता हो। सांसारिक सुखहरू क्षणिक हुन्छन्, तृष्णा सदैव अतृप्त रहन्छ। जब मानिस आन्तरिक रूपमा स्वतन्त्र हुन्छ तब उसले सच्चित आनन्द अर्थात् सच्चिदानन्दको अनुभव गर्छ, जुन बाहिरी संसारबाट पाइँदैन। मानिसको सबैभन्दा ठूलो भय मृत्यु, क्षति अर्थात् नोक्सान र असुरक्षा हो। आध्यात्मिक स्वतन्त्रताले मानिसलाई यो बोध गराउँछ कि शरीर नष्ट भए पनि आत्मा अविनाशी हुन्छ। यस प्रकारको भावनाले मानसिक तनावलाई समाप्त पारिदिन्छ।

0: श्रोताहरूले आजको अर्चना कार्यक्रममा सुनिरहनु भएको छ भारत स्वतन्त्रतामा धार्मिक अनुयायीहरूको भूमिका विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ अनुर लामाज्यूले।
1: आध्यात्मिक चिन्तनमा स्वतन्त्रता भनेको संसारलाई त्यागेर भाग्नु होइन, बरु संसारमा नै रहेर पनि यसका बन्धनहरू जस्तै माया, मोह, लोभ, अहंकारबाट पूर्ण रूपले अप्रभावित रहनु हो। यो मनको त्यो अवस्था हो जहाँ तृष्णा समाप्त हुन्छ र केवल शुद्ध शान्ति मात्र बाँकी रहन्छ। यसरी नै राज

राजनीतिक स्वतन्त्रता भन्नाले राष्ट्र सम्बन्धित हुन्छ, जसभित्र सम्प्रभुता, राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा, देशका नागरिकको मान्यता र सुरक्षा इत्यादि पर्दछ। कुनै पनि देश वा राष्ट्रले स्वतन्त्रता चाहनुको पछाडि गहिरो सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक कारणहरू हुन्छन्। स्वतन्त्रता केवल एउटा राजनीतिक शब्दमा मात्र नभएर देशका नागरिकको सार्वभौमसत्ता र आत्मसम्मानको आधार हो। स्वतन्त्र राष्ट्रले आफ्नो नीति, नियम र कानुन विदेशी हस्तक्षेप बिना नागरिकको हित अनुकूल बनाउन सक्छ। पराधीन वा उपनिवेश बनेर बस्दा राष्ट्रिय स्वाभिमानमा आघात पुग्छ। विश्व मञ्चमा सम्मानित र समान राष्ट्रको रूपमा खडा हुनका लागि देशलाई स्वतन्त्रता चाहिन्छ। विदेशी शासकको दबावमा स्थानीय भाषा, धर्म, संस्कृति र शिक्षालाई, परम्परालाई पनि विस्थापित गर्न सक्छ। बाह्य तथा औपनिवेशिक शासनमा नागरिकहरू प्राय समानता, अभिव्यक्ति, स्वतन्त्रता र न्यायबाट वञ्चित हुन्छन्। आफ्ना नागरिकहरूलाई मौलिक अधिकार, समान अवसर र कानुन सुरक्षा दिलाउनका लागि स्वतन्त्र राष्ट्र संरचनाको खाँचो पर्दछ। यस्तै धेरै अनेकौं कठिनाई र शोषणको शिकार भारतीयहरू भएका थिए। करिब 200 वर्षसम्मको अत्याचार र प्रतिकूल परिस्थितिमा जिउनु परेको थियो। घरिघरिको विदेशीहरूको आक्रमण र ब्रिटिस शासनको दमनले मानिसहरू भित्रभित्रै सङ्घर्षको निम्ति उत्तौला भइसकेका थिए। सहनशीलता र धैर्यताको पनि एउटा सीमा हुन्छ। ब्रिटिस शासनको शोषण, अत्याचार र औपनिवेशिक नीतिका विरुद्धमा मानिसहरू बिस्तारै जागेको चेतना र आक्रोश नै भारतीय स्वतन्त्र आन्दोलनको मसाल हो। 1857 सिपाही विद्रोहबाट सुरु भएको जनआक्रोश, सुधारकहरूको सामाजिक चेतना, क्रान्तिकारीको बलिदान र महात्मा गान्धीको नेतृत्वमा भएका जन आन्दोलनहरू मिलेर भारतीय स्वतन्त्रता आन्दोलनको जग बस्यो तथा लामो सङ्घर्षको परिणाम स्वरूप 15 अगस्त 1947 भारत ब्रिटिस शासनबाट स्वतन्त्र भए। यस स्वतन्त्रता आन्दोलनको विकट परिस्थितिमा राजनैतिक नेतृत्वको साथ साथमा देशका विभिन्न धर्म र सम्प्रदायका धार्मिक गुरु एवं अनुयायीहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ। भारतीय स्वतन्त्रताको सङ्ग्राममा लाला लाजपत राई, बाल गङ्गाधर तिलक, बिपिन चन्द्र पालको अतुल्य योगदान छ। उनीहरू क्रान्तिकारी नेताको रूपमा जानिए तापनि उनीहरूको साहस र संकल्पले आन्दोलन एउटा नयाँ दिशा, ऊर्जा र उचाइ प्रदान गरेको थियो। स्वराज मेरो जन्मसिद्ध अधिकार हो र म यसलाई लिएरै छाड्छु भन्ने लोकमान्य तिलकको नाराले भारतीयहरूमा अभूतपूर्व उत्साह र जोश सृजना भयो। भारतीय स्वतन्त्रता आन्दोलन केवल राजनैतिक सङ्घर्ष मात्र थिएन, यो आध्यात्मिक जागरण र नैतिक क्रान्ति पनि थियो। यस आन्दोलनमा विभिन्न आध्यात्मिक व्यक्तित्वहरू र सिद्धान्तले जनमानसमा राष्ट्रभक्ति, आत्मबल र शोषण विरुद्ध सङ्घर्ष गर्ने कार्य गरे। स्वामी विवेकानन्दले प्रत्यक्ष रूपमा राजनीतिमा भाग नलिए तापनि उहाँका विचारहरू नै आन्दोलनको निम्ति सहयोग बन्यो। उठ, जागर, ध्येय प्राप्ति नभएसम्म नरक भन्ने सन्देशले सारा भारतीय नागरिकहरूलाई जगाए। उनले भने, आगामी 50 वर्षका लागि हाम्रा सम्पूर्ण देवी देवताहरूलाई पन्साएर केवल भारत मातालाई मात्र आफ्नो एकमात्र आराधिका बनाऊ। यस भनाइले स्वतन्त्रता सेनाहरूमा राष्ट्रभक्तिको भावना तीव्र भएर जाग्यो।

महर्षि अरविन्द घोष प्रथममा एक तीव्र उग्रवादी नेता भए तापनि उनले स्वतन्त्रता भारतको आध्यात्मिक पुनरुत्थानको लागि अनिवार्य छ भनी जनाए। उनले भने, राष्ट्रवाद एक धर्म हो जो ईश्वरबाट आउँछ। राष्ट्रवादलाई दबाउन सकिँदैन किनभने यो मानव निर्मित नभई ईश्वरीय कार्य हो। उनको यस भनाइले मानिसमा दैविक शक्तिको अनुभूति भयो। आर्य समाजका संस्थापक दयानन्द सरस्वतीले सर्वप्रथम स्वराज्य हाम्रो आफ्नै शासन शब्दको स्पष्ट प्रयोग गर्नुभयो। उनले भने, भारत भारतीयहरूको लागि हो भन्ने नारा दिए। वैदिक दर्शनका आधारमा मानिसहरूमा सामाजिक सुधार, आत्मविश्वास र स्वाभिमानको भावना जगाइदिए। अझ उनी भन्थे, स्वदेशी राज्य जतिसुकै त्रुटिपूर्ण भए तापनि त्यो सर्वोत्तम विदेशी राज्य भन्दा सधैँ

सम्भव छैन। राष्ट्रको स्वतन्त्रताको पहिलो शर्त सामाजिक एकता हो। स्वामीका यस सन्देशले मानिसहरूमा धार्मिक, साम्प्रदायिक, जातीय भेदभावलाई निर्मूल पारिदिए र राष्ट्र नै सर्वोपरि माने एक सूत्रमा बाँधिए। दक्षिण भारतका महान सन्त तथा समाज सुधारक श्री नारायण गुरुले जातीय विभेद विरुद्ध र सामाजिक समानताका लागि आवाज उठाए। मानव जातिका लागि एउटै जाति, एउटै धर्म र एउटै ईश्वर हो भन्ने सन्देशले आन्दोलनमा अझ तागत थपिदिए। यसरी नै महात्मा गान्धीले राजनीतिलाई अध्यात्म र नैतिकतासँग जोडे। स्वतन्त्रताको लडाईँ सत्य र अहिंसाको आध्यात्मिक मार्गबाट जित्न सकिन्छ भन्ने उनको विचार थियो। सत्य र अहिंसा मेरो ईश्वर हो। अन्यायको अघि झुक्रेर जिउनुभन्दा आत्माको स्वतन्त्रताको लागि सङ्घर्ष गर्नु नै साँचो धर्म हो भन्नु उनको सिद्धान्त थियो। उनले सत्याग्रह, असहयोग आन्दोलन र आमरण अनसनको आध्यात्मिक सङ्घर्षको साथमा देशका नागरिकलाई शक्ति प्रदान गरे। धार्मिक अनुयायीको अमूल्य सन्देश आत्मबल, सामाजिक समानता र स्वदेशी भावना र राष्ट्र एकतामा आधारित थियो। उनीहरूका यी ओजपूर्ण सन्देशहरूले नै भारतीयहरूमा स्वतन्त्रताको निम्ति लडी मान्ने नैतिक र आध्यात्मिक शक्ति भरिदिएका थिए। अन्तत हामी स्वतन्त्र भयौँ। यसैले हामी गर्वका साथ भन्छौँ, मेरा भारत महान, जय हिन्द। यसका साथै यहाँहरूबाट बिदा चाहन्छु। नमस्कार। खुसीसँग रहनुहोस्, स्वस्थ रहनुहोस्।

0: श्रोता, आजको अर्चना कार्यक्रममा हजुरहरूले सुन्नुभयो भारत स्वतन्त्रतामा धार्मिक अनुयायीहरूको भूमिका विषयमा एक आध्यात्मिक चिन्तन। उक्त चिन्तनलाई प्रस्तुत गर्नुभयो खरसाङ पिबी रोड निवासी अनुर लामाज्यूले, अनि साथमा सुन्नुभयो केही भजनहरू अनि देशभक्ति गीतहरू। हवस् त श्रोता, हजुरहरू सबैको आजको दिन मंगलमय रहोस् भन्ने कामना ईश्वरगी राख्दै कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुना पनि आजलाई बिदा चाहन्छु। नमस्कार, शुभ दिन।
1: यदि प्रस्तुत थियो अर्चना, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ।

माननीय प्रधानमंत्री महोदय राष्ट्रीय ध्वज फहराते।

यो आकाशवाणी खरसाङ हो। लाल किल्लाको प्राचीरबाट ध्वजारोहण समारोह अनि माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको राष्ट्रको नाम सम्बोधनको सिधा प्रसारण श्रोताहरूलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरेर सुनायौँ। त्यसपछि श्रोताहरूले सुन्नुभयो आकाशवाणीको कोलकाता केन्द्रबाट सम्प्रसारण गरेर सुनाइएको पश्चिम बङ्गालका माननीय मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीको

0: अबको अघिल्लो चरणमा प्रस्तुत छ एक नेपाली नाटक बदशाला।
1: बदशाला त्यो स्थान हो जहाँ पशु आदिलाई मारिन्छ। नारीत्वको गरिमा र अस्तित्वलाई चिरहरण गर्ने कथा वस्तुले उपयुक्त ठहर्दछ शीर्षक बदशाला। आज विश्व अघि विकराल चुनौती भएर देखा परेको छ नारी तस्करी, विशेष गरी अविकसित देशहरूमा जो जल्दो बल्दो समस्या हुन गएको छ। मूल रूपमा आर्थिक विपन्नता र शिक्षाको कमी नारी तस्करीका प्रमुख दुई कारण ठहरिन गए पनि जनचेतनाको अभाव मुख्य तथ्य रहेको पाइन्छ। विशेष गाउँ घरमा सोझा सिधा मानिसहरू नै धेर शिकार हुन पुग्छन्। यो नाटक बदशालाको मूल उद्देश्य नारी तस्करी प्रति सजगता र छोरी चेलीहरूलाई सावधान गराउनु हो। त श्रोता आउनुहोस्, यो नाटकको श्रृङ्खलामा आज प्रस्तुत गर्न गइरहेका छौँ उषा किरण लामाद्वारा लिखित नाटक बदशाला। त प्रस्तुत छ नाटक बदशाला।

0: कस्तो बाटो लेछ हौ तैले? अहिलेदेखि हिँडेको त होइन हौ यो बिरालो बाटो।
1: आम्मा,
0: ऊ तल फेदेमा पुग्नुपर्छ कि क्या हो? बाफ्रे, के टाढो हौ! कसरी चिन्छ हौ तैँले यस्तो ठाउँहरू चाहिँ?
1: यति हिँड्नु पनि तँलाई यस्तो साह्रो परेको? अरे, काम नगरी माम जुट्छ र फेरि दामको पनि त कुरा छ।
0: त्यो त हो, मेहनतको फल पनि गजबले पाउनु पऱ्यो क्या। ठिकै भनिस्, यो खुट्टा सुट्टा दुखेको पनि कता हराउँछ कता। ए सुन्नुहोस्, माइक त गजबले पो बस्दैछ त। यसो बिहेको साइड पर कि कस हो? ए ल, आज गजबले भोज हुने रहेछ।
1: ए, त्यो चाहिँ बेसी हावा कुरा नगरे, तेरो चाहिँ यो बेहोरा एकदम राम्रो छ होइन? सुन सुन, त्यहाँ गएर तँ खानुमा चाहिँ लपलप नगरे, बुझिस्? खानु पिउनु जे जस्तो होस्, क्यामेरामा चाहिँ राम्रो फोकस गर है। भनिदिएको छु नि तँलाई, फेरि त्यहाँ पछि फेरि त्यहाँ दादाको मुख त हो, तँलाई थाहै छ त दादाले के भन्छ नि फेरि।
0: त्यो भइहाल्छ। सुन, गाउँकी सुन्दरीहरूको अनुहारमा चाहिँ नि मोनी हुन्छ क्या, मोनी। क्या गजबको! सुन फेरि, मेकअप सेकअप पनि गरिराख्नु पर्दैन त्यति। ओहो, सुन्तली अनुहार, स्याउ जस्तो गाला।
1: तैँले नि बात्तै पछि क्या गजब गजब भनिबस्छस् क्या, काम बिगार्छस् होला है तैँले। तैँले काम बिगार्छस् जस्तो लाग्दैछ मलाई। अलिक स्ट्यान्डर्ड भाषा बोल त्यहाँ, बुझिस्? तेरो यो यो यो यो खालकोले काम गर्दैन त्यहाँ, बुझिस्? काम पो बनाउनु पर्छ त जसरी भए पनि। हामीले दादालाई नि यो पालि चाहिँ निराश बनाउनु हुँदैन है रिकी, मैले तँलाई भनिदिएको छु।
0: त्यो सिभिलाइज जेन्टलम्यान हुनु कुन ठुलो कुरो हो? हेर्दै जान, गजबले भइहाल्छ। गाउँलेहरूलाई पट्याउनु कुन ठुलो कुरा हो र? श्रीकुमार र मैले खाँटी काम नगरेको हो र त्यति बेला मिसन सक्सेस गर्न? त्यसै दुईवटा पल्सर बाइक पाइन्थ्यो र?
1: यसपालिको डिल चाहिँ नि यदि फाइनल भयो भने त नि वाह, हाम्रो त नि लट्री लाग्छ यार, लट्री।
0: ए गजबले, मसित छस्, ढुक्कै बस गजबले। त्यही भनेर त यस्तो अप्ठ्यारो भिरालो बाटो हिँड्दैछु त।
1: ए रिकी, सुन्न, लु आइपुग्नु आँट्यो, हामी आइपुग्नु आँट्यो। त्यो त्यो त्यो त्यो त्यो तलको त्यो रातो छाना हो त्यो,
0: बुझिस्? तलको त्यो रातो छाना त्यो गरेको आइपुगेछ त।
1: यहाँ सुन, यहाँ सुन, त्यहाँ गएर चाहिँ मजाको केटीहरू चाहिँ छान्नुपर्छ। अहिले यहाँ सुन, तँलाई मैले सम्झाएको छु, गति देखाउँदैन यस्तो अहिले, बुझिस्? राम्रो राम्रो केटीहरू छानेर हामीले दादालाई यो पालि खुसी पार्नुपर्छ। हाम्रो लट्री कस्तो होला छ साथी, लट्री।
0: तँ नसर्दा न,
1: तँ चाहिँ बेहोर

0: नमस्ते दाजु।
1: ए चुप चुप। नमस्ते काका। काकी नमस्ते।
0: काकी नमस्ते।
2: नमस्ते नमस्ते नमस्ते। नानीहरूलाई त चिन्नै सकिएन त, कहाँबाट आउनु भएको? हात हातमा ठुल्ठुला क्यामेराहरू पनि छन्। सुटिङमा आउनुभयो कि कसो?
1: काका हामी नि दिल्लीको एउटा संस्थाबाट आएका हौ।
2: ए अन्त के कामले आउनुभयो त?
1: काका हाम्रो संस्थाको नाउँ चाहिँ नि युवा कला कौशल प्रतिष्ठान। हजुर, देशको प्रत्येक प्रान्तबाट हरेक क्षेत्रबाट हाम्रो संस्थाले नि काका वर्षेनी प्रतिभाहरूको खोजी गर्छ क्या।
2: हजुर,
1: हामी पनि त्यस्तै कलाकारहरूको खोज गर्दै तपाईँहरूको गाउँमा आइपुगेको नि।
2: यो त साह्रै राम्रो कुरा पो त। नानीहरूले राम्रो काम गर्नु हुँदै रहेछ, अनि यहाँ कस्तो प्रतिभाको खोजमा हुनुहुन्छ त नानीहरू?
3: है हजुर पनि, बिचराहरू त्यति टाढाबाट आउनु भएको रहेछ, हातमा क्यामेरा ब्याग छ, देख्नु भएन? भित्र नै लगेर बातचित गर्नुहोस् न, थकाइ पनि त लागेको होला
2: होला होला। लो नानी आउनुहोस् आउनुहोस् नानीहरू, लु आउनुहोस्, लु भित्रै आउन, लो भित्रै पसौँ ल। रणवीर भाइ, लो तिमी पनि भित्रै पस है, भित्रै लो
4: ल।
2: त्यो जुत्ता खोलिरहनु पर्दैन पर्दैन, आउनुहोस् आउनुहोस्, लु लु बसौँ बस्नुहोस् बस्नुहोस्।
5: यहाँ काका चाहिँ?
2: म डिबी बस्नेत र यहीँ तल प्राथमिक पाठशालामा हेडमास्टर थिएँ, सुन्नुभयो?
5: हजुर।
2: 2 महिना हुँदैछ भर्खर रिटायर भएको।
5: ए
2: यी हुन् भाइ रणवीर।
5: नमस्ते।
2: पल्लो गाउँमा बस्नुहुन्छ,
1: नमस्ते।
2: खेती किसान गर्नुहुन्छ, गाउँ घरमा केही पर्दा सबैभन्दा पहिले यहाँ भाइ नै आइपुग्नुहुन्छ। अनि यहाँ मेरी श्रीमती अन्जु बस्नेत।
1: मेरो नाम चाहिँ रक्षक, रक्षक प्रधान। अनि
5: म काका रिकी है, म चाहिँ रिकी राई।
2: लौ लौ लौ लौ लौ लौ रिकी रक्षक, लौ नानीहरूलाई आशीर्वाद छ।
5: ल
2: लु आउनुहोस्, अब यस्तै छ अब गाउँ बस्तीको ठाउँ, लु भित्रै बसेर मजासितले
4: र
2: लु यो अब मूल कुरो के कसो हो लु सुनाउनुहोस् न त। अब किन यो गाउँमा नै आइपुग्नु भयो त तपाईँहरू? ए सुन्यौ
3: भन्नुहोस् न,
2: नानीहरूलाई यसो चिया चमेनाको बन्दोबस्त गरिदिनु पर्ने?
1: होइन होइन पर्दैन काकी, किन दुःख गर्नुहुन्छ?
6: के को पर्दैन,
1: धन्यवाद काका।
2: के को सङ्कोच रह, नानी आफ्नै घर सम्झिनुहोस् न हौ, आफ्नै घर।
5: हजुर काका भइहाल्छ।
3: हुन्छ त हुन्छ, बात गर्दै गर्नुहोस् है तपाईँहरू, म खाजा बनाएर ल्याइहाल्छु।
2: ल
1: हुन्छ हवस्। काका
2: भन्नु,
1: यतातिर बिहे पनि छ कि कसो हो काका? माथिबाटै सुनिँदै थियो माइक बजेको।
2: ए तल्लो गाउँमा छ नि, आज हाम्रै जसोदा छोरीको केटो चाहिँ पल्टने।
1: हाम्रै?
2: सुन्नुभयो?
1: हाम्रै अरे काका,
2: हाम्रै गाउँकी छोरी, मेरै विद्यार्थी हुन्, भर्खरै कलेज सिद्ध्याएर हाम्रै प्राथमिक पाठशालामा सघाउँदै थिए, खुबै राम्रो छ, ज्ञानी छ केटी, ज्ञानी छ।
6: काका यो गाउँमा कति घरहरू छन् होला नि?
2: माथिल्लो गाउँ, बिच गाउँ र तल्लो गाउँ गरेर 40 घर जस्तो होला। पारी गाउँ पनि छन् नि।
6: हजुर,
2: निकै ठुलो गाउँ पो छ त हौ त्यो पनि।
1: ए यो चाहिँ माथिल्लो गाउँ पर्यो?
2: हो हो हो हो। अन्त तपाईँहरूको संस्थाले चाहिँ के काम गर्छ त?
1: काका यस्तो छ कि काका, हाम्रो गाउँघरका कमान बस्तीका दाजुभाइ दिदीबहिनीहरूमा प्रतिभाको कुनै कमी हुँदैन नि काका।
2: हजुर हजुर,
1: परिश्रमी पनि उस्तै हुन्छन्।
2: ल
1: तर भने जस्तो काम कुरो पाइँदैन यहाँ,
2: हो
1: कि नि काका? यो तपाईँलाई थाहा भएकै कुरो हो काका। अचेल अब सरकारी काम पाउन पनि सजिलो छैन।
7: त्यो त हो, बरु माउन्ट एभरेस्टमा चढ्न सजिलो होला, सरकारी काम पाउनु त त्योभन्दा दुर्लभ भइसक्यो।
6: रणवीर दर्जुले पनि गजबको कुरा गर्नुभयो, अब यतै कामदाम राम्रो

0: भए त हामी पनि दिल्ली किन जान्थ्यौँ र
1: त्यही त काका कि अब हाम्रो संस्थाले बेरोजगार भाइ बहिनीहरूको निम्ति एकदमै राम्रो काम गरिरहेको छ हेर्नुहोस् है काका
2: हो
1: हाम्रो संस्थाले नि विभिन्न क्षेत्रबाट आफ्नो प्रतिभा देखाउनु सक्ने ट्यालेन्टेड 10-10 भाइ बहिनीहरूलाई छनौट गर्छन् पोहोर साल हो काका कालेबुङबाट 10 युथ भाइहरूलाई सेलेक्ट गरेर हामीले लगेको थियौँ र यसपालि चाहिँ हाम्रै 10 चेली बहिनीहरूलाई यो मौका दिँदैछौँ हामीले
3: कस्तो मौका भाइ
0: पहिले हामी यसै गाउँका राम्री मेरो मतलब हाम्री बहिनीहरूको 2 फोटो सेसन गर्नेछौँ त्यसपछि ती फोटोहरू दिल्ली स्थित हेड अफिसमा पठाइदिनेछौँ त्यसपछि डाइरेक्टरहरूले अनलाइनमा इन्टरभ्यू लिनेछन् लगभग 4 जस्तो लाग्छ होला जो जो सेलेक्ट हुनेछन् उनीहरूको अपोइन्टमेन्ट पनि आइहाल्छ हामीसितै दिल्ली जानुपर्छ यदि इच्छा भएमा 6 ट्रेनिङ हुन्छ त्यसपछि काम पक्का भइहाल्छ त अन्त
3: राम्रै रहेछ तर
4: प्रोजेक्ट त नराम्रो होइन तर हाम्रा सोझा सिधा साधा नानीहरूले के काम गर्छन् होला र बाहिरतिर हत्तपत्त नगएका नानीहरू त्यही पनि
1: नानीहरू कतै जान पर्दैन काका बाहिरतिर फेसन डिजाइनिङको काम हो त्यही पनि निशुल्क
5: लु नानीहरू तातो तातो चिया पिहाल्नुहोस् पुरी र आलुदम बनाइदिए यति बेला खोइ भात दिउन् पनि
1: काकी हामीलाई यति भए पर्याप्त छ काकी
4: रिकी लु है बाबु चिसो हुन्छ
1: तपाईँले पो दुःख पाउनु भयो काकी
5: होइन नि नानी होइन के को दुःख र अन्त नानीहरू आज बस्नुहुने कि फर्किनुहुने
4: त्यही त यहाँ नानीहरू काम कुरो लिएरै आउनु भएको रहेछ
1: काकालाई अझै एउटा दुःख पो दिउँ भनेको काकी हामी दुई भाइलाई नि अब यसो 4-5 बस्ने बन्दोबस्त मिलाइदिनु पर्छ होला काका काकी तपाईँहरूले है यो तपाईँहरूकै घरको नजिकै बस्न मिले काका काकीसित धेरै कुराहरू हामीले जान्न सक्थ्यौँ है सरसल्लाहहरू हुने थियो तपाईँहरूसित
4: त्यो अहिले विचार गरौँला न चिया भुजाहरू यो के जाति ल्याइएको छ त्यो लिइहाल्नु होला अहिले चिसो हुन्छ खाइहाल्नु पहिले नानी राख्छ रिके लु ल्याउँ ल्याउँ ल्याउँ
3: यहाँ दाजुले मिलाइहाल्नुहुन्छ नि चिन्ता किन गर्नुहुन्छ
1: हवस् त काकी काका लिऊ है
5: आनन्दले हुन्छ हुन्छ लिँदै गर्नुहोस् लिँदै गर्नुहोस्
1: काका काकी म यहाँ बसेँ है
5: हुन्छ हुन्छ नानी बस न बस
1: अब हामी पनि यहीँ एउटै सन्तान नै त
5: हो
1: दुःख कस्तो हुन्छ हामीलाई पनि थाहा छ 8 भइसक्यो दिल्लीमा काम गरेको काका काकी यो एल्बम हेर्नुहोस् त यी
5: यो
1: हजुर यो छ नि यो काकी यो हजुर हजुर यो चाहिँ हाम्रो संस्था हो काकी र काका यो चाहिँ हाम्रो मुख्य कार्यालय हो हेड अफिस यो देख्नु हुँदैछ नि यो मान्छेहरू यो सबजना चाहिँ हाम्रो स्टाफहरू हो काका हजुर
5: हजुर
1: हजुर थुप्रै छ हजुर र काका काकी अब कुरा के गर्नु है एकजनाको सेलेरी सुरुमै 20,000 हुन्छ
4: राम्रो कति राम्रो
1: यहाँबाट जानेहरूलाई नि एडभान्समै 1/2 सेलेरी पनि दिइन्छ अब बस्नेलाई होस्टेल मेडिकल फेसिलिटी खानु फ्री तर काका पहिले चाहिँ खट्नु चाहिँ निकै पर्छ है होइन काकी लु भन्नुहोस् त कुनै पनि काममा नखटी त कसरी हुन्छ दुःख त गर्नै पर्यो नि होइन काकी
5: गर्नु त
0: यस्तो नि त्यो त ट्रेनिङ पिरियडमा त हो त्यसपछि त त्यस्तो खटाइ पर्दैन नि अब दिनमा 8 काम त जहीँ पनि गर्नै त पर्छ
4: हो
0: काम नगरी त्यत्रो पैसा कहाँ दिन्छ त
4: त्यो त हो तर नानी हो आफ्नो छोरी चेली त्यति टाढा पठाउँछन् होला र किनभने जमाना पनि त ठिक छैन उता लगेर बिल्लीबाट भयो भने त मेरै टाउकोमा आउँछ बाबु हो दोष त अचल दुनियाँभरिको खबर कागजतिर हेर्नुहोस् त टेलिभिजनतिर देखाइ नै रहिरहेको छ त
1: काका तपाईँले ठिक कुरा गर्नुभयो है काका तर त्यसो त हामी पनि यहीँकै हौ नि त हामी हाम्रा भाइ बहिनीहरूको भलो नै चिताउँछौँ नि त र नै त हामी यता पस्यौँ नत्र हामीलाई त डाइरेक्टरले आसामतिर पठाउने कुरा गर्दै थियो होइन ए हो कि होइन भन्दै त

0: काका र काकीले भन्दै त
1: काका हो
0: अब पढेर पनि कामदाम नहुँदा हामीलाई पनि त दुःखै लाग्छ हामीलाई यहाँको समस्या बारे थाहा छ नि त जे भने पनि आफ्नो मान्छे भनेको आफ्नै हो नि हौ टाढै बसे पनि यताको त मायै लाग्छ नि त हामीलाई
2: अब त्यसरी खटेकोले गर्दा नै त आज हाम्रो स्यालेरी पनि झन्डै झन्डै 50,000 त पुगिसक्यो नि काका
0: अब काका कुरा के गर्नु है हाम्रा दार्जिलिङका बहिनीहरू नानीहरू धेरै परिश्रमी साथै फोटोजेनिक हुन्छन् यतिसम्म यो कुराहरू भनेर हामीले मनायौँ कि काका काकी सुन्नुहोस् अरे बाप्रे अन्तमा आएर बल्ल बल्ल बल्ल बल्ल बल्ल ओके भयो बुझ्नुभयो त डाइरेक्टरले यस भनिदिनु नै ठुलो कुरा हो नि त होइन लु भन्नुहोस् त अब एकचोटि चाहिँ हाम्रा चेलीबेटीहरूले यो मौका पाएपछि भविष्य सुध्रिन्छ काका काकी भविष्य अब त्यसपछि चाहिँ हजुर त्यसपछि चाहिँ नि पछिबाट आउनेहरूको लागि पनि त सजिलो भयो आउँदो भाइ बहिनीहरूको लागि
2: हाम्रो संस्थानमा नि काका
3: हजुर हजुर
2: कामको निम्ति डेली हजारौँ हजारौँ एप्लिकेसनहरू आउँछन्
3: ए
2: बुझ्नुभयो
3: हजुर हजुर हजुर
2: तर हामीले हाम्रै पहाडलाई सम्झ्यौँ हामीले पनि त पहिला पहिला काम नपाउँदा हताश भइसकेका थियौँ अब यता बसेर काम नहुने रहेछ भनेर दिल्लीतिर लागेको हामी दुई भाइ नै अब मेरो मामाको पनि घर त्यहीँ न्यु दिल्लीमै छ दुई तिन महिना त बेकारी नै बस्नु पऱ्यो नि हामी दुईजना होइन अब कस्तो साह्रो पऱ्यो थियो है त्यति बेला हामीलाई आमा त्यति बेला कसो कसो भएर यी यो अफिसमा इन्टरभ्यू दिएको थियौँ कि पास पनि भइहालेछ दुईजनै आज देशभरि नै टाउँ टाउँ पुग्नुपर्छ क्या हामी त है
0: अब यसपालि चाहिँ काका यस यो तपाईँहरूको गाउँमा आउनु जुरेछ काका हामीलाई
3: ठिकै भन्नुभयो कुरा सुन्दा त ठिकै लाग्छ बाबु
0: काका
3: हजुर
0: अब हाम्रो त यहाँ कोही पनि छैन जे जति हुनुहुन्छ काका र काकी तपाईँहरू नै हुनुहुन्छ है भोलि एउटा मिटिङ राखिदिनुहोस् न गाउँलेहरूसित हाम्रो अर्गनाइजेसन रेजिस्टर्ड हो चिन्ता मान्नु पर्दैन फेरि पहिले त फोटो सेसन हुन्छ है त्यसपछि चाहिँ अन्तर्वार्ता प्रोसेस त लामै छ अलिक समय पनि लाग्छ हामीसित 5-6 दिन छ काका र यो 4 दिनभित्रमा त हामीले यो कामहरू सक्नै पर्छ
3: एउटा काम गरौँ न त त्यसो भए बिच गाउँमा यहाँ पर जुनियर हाई स्कुलका हेडमास्टर मेरै भानिज अरुण छेत्री हुनुहुन्छ त्यहाँ पुगेर यो कुरा राखौँ हो कि हेरौँ के भन्दा रहेछन् ती भानिज केटोले
0: हुन्छ हवस् कि काका त मैले तपाईँलाई अघि आफ्नो एउटा 4-5 दिनको लागि बस्ने खाने बन्दोबस्त व्यवस्था गरिदिनुहोस् है भनेर भनेको थिएँ काका भुल्नु त भएको छैन नि है
3: के कुरा भयो नानी कसो बिर्सि पो गइएछ
4: होइन मेरो घर पनि डङडङ त्यही खाली छ नि जतै बस्दा पनि भइहाल्यो नि उहाँहरूलाई
3: त्यसो पनि त हो
0: ए धन्यवाद है रणवीर दाजु धन्यवाद हामीले त यहाँनिर आफ्नै मान्छे थुप्रै भेट्यौँ क्या खुसी लाग्यो काका उसो भए गइहालौँ न त हामी तपाईँको भानिजकोमा
3: ल ल ल ल हुन्छ जाउँ जाउँ जाउँ ल रणवीर भाइ लु हिँड है तिमी पनि एकछिन है केटा हो एकछिन है म भित्र यसो काकीलाई भनिराखेर आउँछु साइली म एकछिनमा आउँदैछु है म आउँदैछु त्यहाँ पर एकछिन भानिजकोमा पुगेर ल
5: ए हुन्छ हुन्छ जानु त होस् तर छिट्टै आउनुहोस् है
3: ल छिट्टै फर्किहाल्छु नि सुन त
5: भन्नुहोस् न
3: त्यो घिमिरेलाई बोलाएर नि त्यो रातो भाले आज राति नै बनाइराख है घिमिरेले काठको पारिदिइहाल्छ नि रोशनी अझै आइपुग्यो कि छैन कि कसो
5: त्यो त अहिले कहाँ आउँछिन् र
3: ल ल ल म गएँ गएँ
5: बिहे घरमै काम सघाउँदै हो नि
3: ल गएँ है म
5: हुन्छ हुन्छ छिट्टै फर्किनुहोस् अन्त सुन्नुहोस् त तपाईँ बिहेमा चाहिँ नजाने
3: तिमी जाऊ न एकछिन पुगेर आऊ न त म भोलि निस्कुला
5: यो मान्छे पनि अब पुगेर त आउनै पर्यो नि खानाको लन्ठा त्यत्तिकै छ हन त्यो घिमेर पनि खै घरमा छ कि छैन
2: रक्ष खोइ बहिनीहरू कहाँ गयो बोल नि त्यो अगाडि राख्नु सबैजना भाइ तिमी त्यहाँबाट हट न त्यहाँबाट हट न लाइट छेलियो भाइ छोड त
0: क्यामेरा
2: ठिक छ पोजिसनमा छ क्यामेरा पोजिसन
0: छ ठिक छ

0: सुन्दर राम्री राम्री केटीहरू सबै मोडल अरे होस् कमानमा बसेर पति टिप्नु भन्दा त दिल्लीमै गएर काम गर्ने
1: तिमीहरूलाई थाहा छ 20,000 पो अरे त महिनाको स्यालेरी म त छक्क परे 10,000 हामीलाई हातमा दिन्छ अरे अनि 10,000 चाहिँ घरमा पठाइदिन्छन् अरे
2: ए त्यो त मैले हिजै थाहा पाएको
1: ए पूर्णिमा तेरो भइसक्यो फोटो सेसन
0: अँ भइसक्यो त
3: उसको
4: अच्छा नेक्स्ट सारिका देवान अघिल्तिर आऊ त यहाँ अलिकति अघि यस यस यस त्यो दुपट्टा तिम्रो त्यो अलिक अलिकति साइडमा झार त बहिनी यस यस यस यस ब्युटिफुल यस यस
3: एक्सन एक्सन है एक्सन रहेछ खै त यसमा अलिकति स्माइल ल्याउँ त अनुहार
4: अलिकति मात्रै अलिकति मात्रै
3: यस यस बस ठिक छ ओके लो
4: ओके नेक्स्ट कल्पना तामाङ
3: कल्पना कल्पना कहाँ छ रणवीर दाइ कल्पना बोलाइदिनुहोस् न यहाँ ढिलो भइसक्यो हामीलाई लो लाइट जानु आँटिसक्यो लो छिटो छिटो कल्पना लो
4: ओके ओके गर्ल्स थ्याङ्क यू सो मच तपाईँहरूले हामीलाई धेरै धेरै राम्रो कामहरू दिनुभयो है अब सबै तपाईँहरू बहिनीहरूले चाहिँ यता आएर आफ्नो आफ्नो फर्म भर्नु पऱ्यो है ल
5: रक्षक नानी फोटो पठाएपछि मात्रै फर्म भर्नुपर्छ भनेको होइन र
4: होइन नि काका फर्म त फिलअप गरेर सँगै पठाउनु पऱ्यो नि त अब एज प्रुफ चाहियो भोटर्स आइडी आधार कार्ड कति पढेको छ के हो कसो हो सबै पठाउनु पऱ्यो नि त अब त्यसपछि चाहिँ उहाँहरूले 25 जनामा खालि 10 जनालाई छनौट गर्नेछन्
6: हो नि डकुमेन्ट्स त पुरा पठाउनु पर्छ ल ल केटीहरू आफ्नो डकुमेन्ट्स बुझा होला त सबै हाल्नु पर्छ केही नभुलोस् है
4: केही पनि छुट्नु भएन
6: नछुटोस् है त्यो रातो फाल्छु
0: जुम जुम जुम फर्म भर्नु जुम

0: हेलो हेलो दादा, हाँ हाँ दादा, बिल्कुल बिल्कुल काम निपट गया दादा, चिंता नहीं लेने का। हाँ, सभी लड़कियाँ एकदम तरोताजा। जी जी हाँ दादा, हाँ हाँ हाँ जी, असली माल तो देख लिया होगा आपने, वो लड़कियों का तस्वीर।
1: क्या गजब, बहुत अच्छा, राम रोसिक काम किया तुम लोगों ने, वेरी गुड, बराबर इनाम पाउछ। अच्छा से ख्याल राख्नु लड़कीहरुको, एकदम अपना जस्तो गर्नु, कोही डाउट गर्नुको नपाओस्, ठीक छ? सुनु सुनु, लड़कीहरु जो खानेको मन गर्छ सब खरीद दिनु, खुश, एकदम खुश राख्नु लड़कीहरुको, ठीक छ?
2: देन म पनि एकछिन दादासँग बात मार्छु नि, लिएन भनेको
3: दादा।
4: हेलो दादा, म रिकी बोलेको। अन्त हाम्रो
1: तुम लोग जल्दी आ जाओ, यहाँ पल सब रेडी छ, यही 20-25 दिनको बाद यो माल के साथ तिमीहरू पनि उड्छौ, समझ गए?
3: ए हो र दादा, अनि कुन कन्ट्री हो?
1: अरे फोनमा यस्तो कुरा गर्दैन, पागल भयो तिमी?
3: सरी दादा, सरी, राखे दादा।
5: तँलाई चाहिँ नि अहिले नै सब कुरो सोध्नुपर्छ, तेरो पनि दिमाग दिमाग छैन तेर क्या?
2: भयो भयो नरिसा न, अब छेत कुरो नगर्नु। ऊ ए ट्रेन हिँड्नु आँटेछ, लु लु पस पस ट्रेनतिर पस, ऊ हेर्दा केटीहरू हामीलाई नि हेर्दैछ,
5: लु पस पस पस पस पस, लु लु।
6: केटी हो, एकदम बोरिङ लाग्यो मलाई त, साँच्ची नै बोरिङ लाग्यो कि। अब बरु हामी नि अन्ताक्षरी खेलौँ ल, प्लिज
7: अन्ताक्षरी। होइन तिमीबाट सुरु गर न,
6: प्लिज उसलाई गर्नु देऊ।

0: 丢啦。
1: यसरी खुशीका आलापहरू भविष्यका सपनाहरू लिएर अनिश्चित अज्ञात गन्तव्यतिर कतै परदेश कतै विदेश लागिरहेका छन् हाम्रै छोरी चेलीहरू। भोलिका दिनमा यिनीहरू कहाँ कुन पूर्णमा पुग्ने हुन्, कुन जटिल स्थितिको चपेटमा पर्ने हुन् थाहा छैन यिनीहरूलाई। वर्षेनी लाखौं किशोरीहरूलाई युवतीहरूलाई यस्ता मानव तस्करी गिरोहले आफ्नो शिकार बनाइरहेका छन्। संयुक्त राष्ट्रको एउटा रिपोर्टमा भनिएको छ, गरीब निर्धन परिवारका औ विशेष गरी गाउँ बस्तीका सोझा केटाकेटीहरू किशोर किशोरीहरू युवाहरू नै अधिकांश यस्ता तस्करहरूका हातमा पर्ने गर्छन्। अमानवीय यातना दिने र देह व्यापार जस्तो घृणित काममा लगाउने यस्ता मानव तस्करहरूलाई कठोर दण्डको घोषणा गरिए पनि मानव तस्करहरू दिनहौ सक्रिय भइरहेका छन् र गाउँ कमानका सोझा मानिसहरूको मन जितेर र अनेकौं प्रलोभनमा पारेर चेलीबेटीहरूको जीवन नरकतुल्य बनाइरहेको तथ्यदेखि हामी अनभिज्ञ छैनौं। प्रस्तुत नाटक बधशाला बेरोजगार युवा युवतीलाई सजग गराउने र सावधान बनाउने प्रयास हो। प्रचार प्रसारको माध्यमबाट छोरीहरूलाई सतर्क गराउने हाम्रो अभिप्राय हो।
2: यतिन्जेल सुन्नुभयो नाटक बधशाला। लेखिका हुनुहुन्थ्यो उषा किरण लामा, प्रस्तुता पारसचन्द्र आले, प्रस्तुतिकरण सहयोगी विनिता लामा। यस नाटकमा भाग लिने कलाकारहरू थिए मणि कुमार भुजेल, मदन कुमार भुजेल, प्रकाश छेत्री, अल्पना विश्वास, बालकृष्ण शर्मा अनि प्रदीप घिसिङ। यो नाटक प्रसारण गरियो आकाशवाणी खरसाङ केन्द्रले।

0: नेपाली नाटक बत्सालापछि अब सुन्नुहोस् प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार सीमा छेत्रीबाट सुन्नुहोस्। राष्ट्रले आज आफ्नो 80औं स्वतन्त्रता दिवस मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लाबाट स्वतन्त्रता दिवस समारोहको नेतृत्व गर्नुभयो। वहाँको आगमनमा लाल किल्लामा पहिलोपल्ट राष्ट्रिय गीत वन्दे मातरम गाइएको थियो। यसपछि प्रधानमन्त्रीले राष्ट्रिय ध्वज फहराउनुभयो, जसपछि राष्ट्रिय गान गाइएको थियो। राष्ट्रिय ध्वज फहराइएपछि 21 तोपको सलामी दियो अनि भारतीय वायुसेनाको 2 MI-17 हेलिकप्टर द्वारा पुष्पवर्षा गरिएको थियो। यस वर्षको समारोहले युवा शक्तिको पनि स्मरण गर्दछ, जसमा 2047 एक विकसित भारतको निर्माणमा युवा भारतको योगदानलाई स्वीकार गरिन्छ। लाल किल्लाको प्राचीरबाट राष्ट्रलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, स्वतन्त्रतापछि पहिलो पटक लाल किल्लाबाट वन्दे मातरम गुन्जिरहेको छ। वहाँले भन्नुभयो, पछिल्ला दिनहरूमा देशका केही भागहरूमा विषम बाढ़ी र पहिरोले धेरै परिवारहरू प्रभावित भएका छन्। प्रधानमन्त्रीले सबै प्रभावित परिवारहरूलाई सम्पूर्ण राष्ट्र उनीहरूसँग दृढतापूर्वक उभिने विश्वास दिलाउनुभयो। वहाँले COVID-19 महामारी अनि त्यसपछि युक्रेन र पश्चिम एसियामा संघर्षको कारण उत्पन्न स्थितिलाई पनि याद गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, नागरिक देवो भवको सिद्धान्तबाट निर्देशित सरकारको दृष्टिकोण

उनले यो सुनिश्चित गरेको छ पछिल्लो एक दशक अवधि गरिएको व्यवस्थाहरू संकटको समय प्रभावी बनोस्। उहाँले भन्नुभयो आज देशमा ग्यास पेट्रोल अनि युरियाको पर्याप्त आपूर्ति छ अनि देश आफ्नो क्षमताको बलमाथि विश्वाससित अघि बढ़िरहेको छ। प्रधानमन्त्रीले भन्नुभयो धेरै पटक संसाधनको अभावमा रोकिँदै तर आफ्नो सोचको सीमाहरूको कारण रोकिन्छ। यसरी नै जीटीए अन्तर्गत पहाड़ तराई डुवर्सका विभिन्न स्थानहरूमा हर्ष अनि उल्लासका साथ स्वतन्त्रता दिवस मनाइन्दैछ। दार्जीलिङका सांसद राजु विष्टले पनि स्वतन्त्रता दिवसको अवसरमा दार्जीलिङ पहाड़ तराई डुवर्स लगायत सबै देशवासीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। आकाशवाणी खरसाङले पनि स्वतन्त्रता दिवस संस्थानको प्रांगणमा राष्ट्रिय ध्वज उत्तोलन गर्दै पालन गरियो। यसरी नै दार्जीलिङ खरसाङ र कालिम्पोङका विभिन्न विद्यालय प्रशासन संघ संस्थाको आयोजनामा पनि विविध कार्यक्रमको साथमा स्वतन्त्रता दिवस पालन गरिँदैछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले स्वतन्त्रता दिवसको अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। यस अवसरमा स्वतन्त्रता सेनानीहरू अनि राष्ट्रनायकहरूको बलिदानलाई नमन गर्नुभयो। गृहमन्त्री अमित शाहले पनि स्वतन्त्रता दिवसको अवसरमा देशवासीहरूलाई शुभकामना दिएका छन्। उहाँले देशको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने बहादुर स्वतन्त्रता सेनानीहरूलाई नमन गर्नुभयो र विकसित समृद्ध र आत्मनिर्भर भारतको निर्माणलाई अझ द्रुत गतिमा अघि बढाउन प्रतिज्ञा गर्न आह्वान गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले पनि असंख्य स्वतन्त्रता सेनानीहरूको साहस बलिदान र वीरतालाई याद गर्दै यस अवसरमा देशको स्वतन्त्रताको लागि आफ्नो सर्वस्व बलिदान गरेका ती स्वतन्त्रता सेनानीहरूलाई याद गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। सोसियल मीडिया पोस्टमा श्री मोदीले भन्नुभयो आज देशले असंख्य स्वतन्त्रता सेनानीहरूलाई कृतज्ञताका साथ याद गरिरहेको छ जसको साहस बलिदान र अटुट प्रतिबद्धताले औपनिवेशिक शासनको अन्त्य सुनिश्चित गराएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा बेटी बचाओ बेटी पढाओ योजना लागू गरिने घोषणा गर्नुभएको छ। श्री अधिकारीले हिजो कोलकातामा आयोजित कन्या रत्न दिवस कार्यक्रममा यो घोषणा गर्नुभएको हो। उहाँले प्राथमिकदेखि उच्च शिक्षा स्तरसम्म बालिका शिक्षालाई बढावा दिनका लागि धेरै नयाँ पहलहरूको पनि घोषणा गर्नुभयो। पश्चिम बंगाल सरकारको कन्या रत्न योजना अन्तर्गत बालिकाहरूलाई दिँदै आएको वित्तीय सहायता अर्को वर्ष 1,000 रुपियाँबाट बढाएर 2,000 रुपियाँ गरिनेछ। स्कूल पछिको उच्च शिक्षाका लागि एक मुष्ट सहायता पनि 25,000बाट बढाएर 50,000 गरिनेछ। श्री अधिकारीले उच्च माध्यमिक परीक्षामा 60% भन्दा बढी अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई स्वामी विवेकानन्द छात्रवृत्ति योजना अन्तर्गत छात्रवृत्ति प्रदान गरिने घोषणा पनि गर्नुभयो। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 11:05 मा उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

तथागन यसकेन्द्रको प्रादेशिक समाचार पछिको यो समय हो बनेको ठिक 10:05 अनि 55 सेकेन्ड भइरहेको अनि आजको दिन महत्त्वपूर्ण रहेछ। आजको दिन हो 15 अगस्त यानि 15 अगस्त सन् 2026 भारतको 80 स्वतन्त्रता दिवसको महत्त्वपूर्ण दिन अनि यो समय हो हेलो खरसाङ कार्यक्रमको आकाशवाणी खरसाङको जानकारीमूलक सङ्गीतमय ज्ञानवर्धक अनि गीत सङ्गीतले भरिएको अनि सूचना सन्देशले भरिएको रोचक कार्यक्रम हेलो खरसाङ। हेलो खरसाङको थालनीबाट आज यस कार्यक्रमको सुरुवात हामी गर्नेछौँ 80 स्वतन्त्रता दिवसको हार्दिक शुभकामना शुभेच्छा सहित।

कार्यक्रमबाट हाम्रा प्राविधिक मित्र सचिन रागन, प्रसारण सहयोगी पासाङ दोर्जे शेर्पा अनि तपाईँकै सहयात्री मित्र म बिरेनको तर्फबाट पनि यहाँलाई 80 स्वतन्त्रता दिवसको हार्दिक शुभकामना अनि यस कार्यक्रममा स्वागत अभिवादन पनि। आजको यस कार्यक्रममा पनि हामी एउटा विचार प्रभाव गर्छौँ, तर त्यो विचार छ स्वतन्त्रतासँग सम्बन्धित, जो विचार हो नेताजी सुभाष चन्द्र बोसको। तिमीले मलाई रगत देऊ, म तिमीलाई स्वतन्त्रता दिनेछु, यो अमर वाणी हो नेताजी सुभाष चन्द्र बोसको। अनि यही अमर वाणीको साथमा एउटा अमर कालजी गीत पनि सुनौ, देशभक्तिपूर्ण गीत रहेको छ यो गीत, जसमा रहेको छ स्वर गायक मोहम्मद रफी अनि साथीहरूको। फिल्म अर्थात् चलचित्रको नाम हो देशप्रेमी, जसमा रहेको छ बोल अनन्त बक्सीको, धुन लक्ष्मीकान्त प्यारेलालको।

देश प्रेमी हो शीर्षक भएको यो देशभक्तिपूर्ण फिल्म सङ्गीत पछि श्रोतागण अब हामी प्रवेश गरिरहेका छौँ आज विशेष सेगमेन्टतर्फ अर्थात् इम्पोर्टेन्स अफ द डे. आजको दिन विशेष त यहाँ तलाई त थाहै छ श्रोतागण, आज हो 15 अगस्त भन्नै पर्दैन, तर पनि हामी आजको दिनको विवेचना निश्चय पनि गर्नेवाला भएका छौँ. आज हो 2026 सालको अगस्त महिनाको 15 तारिक शनिवार.

अनि आजको दिन हो 80 स्वतन्त्रता दिवस हाम्रो देशको। जानौँ यसबारे केही जानकारी। आज हो 15 अगस्त सन् 2026। आजकै दिन सन् 1947 हाम्रो यो प्यारो देश भारतवर्ष ब्रिटिस हुकुमतको 300 वर्षे दासताको जन्जिरहरूलाई तोड्दै स्वतन्त्र हुन पुगेको थियो। अनि यस प्रकार करोडौँ भारतवासीको निम्ति यो तारिख 15 अगस्त बन्यो स्वतन्त्रताको पर्याय पनि। युनियन ज्याक तल झर्दै गएर बदलीमा हाम्रो तिरङ्गा फरफरायो सर्वप्रथम लाल किल्लाको प्राचीरबाट, जुन प्राचीरबाट आज हाम्रा माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले राष्ट्रलाई सम्बोधन पनि गरिसक्नु भएको छ। मिति थियो 15 अगस्त सन् 1947, अर्थात् अब भारत स्वतन्त्र भइसकेको थियो। यो स्वतन्त्रता प्राप्तिको मार्गमा सैकडौँ स्वतन्त्रता सेनानीहरूले आफ्नो नाम इतिहासको पानामा स्वर्णाक्षरले लेखाउने स्वर्ण अवसर पाए, जस्तै महात्मा गान्धी, सुभाष चन्द्र बोस, भगत सिंह, दुर्गा मल्ल, चन्द्रशेखर आजाद, लक्ष्मीबाई, सावित्री देवी, खड्क बहादुर विष्ट, पुतली माया देवी पोद्दार र अन्य धेरै धेरै। यसबीच भारतको राष्ट्रध्वजले 6 पल्ट आफ्नो स्वरूप बदलिन परेको थियो। ती सालहरू हुन् क्रमैले 1906, 1907, 1917, 1921, 1931 अनि 1947। यी 6 वटा वर्षहरूमा हाम्रो राष्ट्रध्वजले आफ्नो रूप परिवर्तन गर्न परेको थियो, अनि आफ्नो रङ पनि परिवर्तन गर्न परेको थियो। विश्वका ती सबै राष्ट्रहरू जो कालान्तरमा गएर स्वतन्त्र भए, ती सबैले रक्तरञ्जित क्रान्तिको बाटो भएर हिँड्न परेको थियो। तर पछिबाट स्वतन्त्र भएको राष्ट्र हाम्रो देश भारत मात्रै त्यो एक्लो राष्ट्र हो सोतागन, जसले आफ्नो स्वतन्त्रता अहिंसा र सत्याग्रहको भरमा प्राप्त गर्न सकेको थियो। यस प्रकार आज यानि 15 अगस्त 2026 भारतवर्षको 80 स्वतन्त्रता दिवसको रूपमा समस्त

भारतवासीहरूले बडो हर्षोल्लासको साथमा मनाउँदैछन्, भारतभित्र अनि भारत बाहिर पनि। तपाईँहरू सबै सम्पूर्णलाई पनि यो 80 स्वतन्त्रता दिवसको धेरै शुभकामना शुभेच्छा आकाशवाणी खरसाङको तर्फबाट। सँगसँगै आजको महत्त्वपूर्ण दिन जोडिन्छ एकजना विराट व्यक्तिसँग पनि, जसको बारेमा हामी तपाईँलाई जानकारी दिन लागिरहेका छौँ। श्रोतागण, आज सन् 2026 सालको अगस्त महिनाको 15 तारिक अगस्त शनिबार, अनि आजकै दिन महत्त्वपूर्ण दिन सन् 1914 एक महान स्वतन्त्रता सेनानी क्याप्टेन रामसिंह ठकुरीको जन्म पनि भएको थियो। क्याप्टेन रामसिंह ठकुरी नामै काफी छ। जानु अगाडि बारे केही जानकारी। उहाँ एक दक्ष संगीतकार अनि आजाद हिन्द फौज INA का क्याप्टेन पनि हुनुहुन्थ्यो। भारतको राष्ट्रगान जन गण मन को वर्तमान संगीत धुन क्याप्टेन ठकुरीकै देन हो। नेताजीको निर्देशनमा क्याप्टेन रामसिंह ठकुरीले INA को मार्चिङ गीत कदम कदम बढाए जा को प्रसिद्ध धुन र संगीतको रचना पनि गरे। यिनै क्याप्टेन रामसिंह ठकुरी तर सन् 1942 जापानी सेनाद्वारा युद्धबन्दी पनि हुन परेको थियो। भारत स्वतन्त्र भएको दिन 15 अगस्त सन् 1947 लाल किल्लामा नेताजीले उपहार दिएको भायोलिन बजाएर क्याप्टेन रामसिंहले आफ्नो अर्केस्ट्रा टोलीसँग राष्ट्रभक्तिको धुन प्रस्तुत गरेका थिए। 1937 जर्ज छैटौँ पदक, 1943 नेताजी सुभाष चन्द्र बोस स्वर्ण पदक, 1979 उत्तर प्रदेश संगीत नाटक एकाडेमी पुरस्कार लगायत अन्य धेरै सम्मानहरूले विभूषित यिनै युग पुरुष क्याप्टेन रामसिंह ठकुरीको निधन 15 अप्रेल सन् 2002 हुन पुगेको थियो। र आजको दिन उहाँको पावन जन्म जयन्तीको अवसरमा पनि यहाँहरू सबै सम्पूर्णमा हामी शुभकामना व्यक्त गर्छौँ आकाशवाणी खरसाङको तर्फबाट। अनि आज विशेषको यो सेगमेन्ट विशेष सोधागण, अब आउँ अर्को देशभक्तिपूर्ण हिन्दी चलचित्रको गीत सुनौ, जुन चलचित्रको नाम हो आक्रमण। यसपल्टका गायक हुनुहुन्छ किशोर कुमार, अनि साथमा छन् धेरै समय आवाज पनि। गीतमा एकपल्ट पुनः बोल रहेको छ अनि बक्सीको, अनि धुन पुनःपल्ट रहेको छ लक्ष्मीकान्त प्यारेलालको।

0: নতুন সুট সিরিঞ্জ ব্যবহার করুন। রক্তের প্রয়োজনে সর্বদা সরকার স্বীকৃত ব্লাড ব্যাংক থেকেই রক্ত গ্রহণ করুন। পরিবারে কেউ গর্ভবতী হলে নিকটবর্তী সরকারি হাসপাতালে নাম নথিভুক্ত করান।
1: আরো বিস্তারিত জানতে ফোন করুন জাতীয় টোল ফ্রি নাম্বার 1097-এ।
0: পশ্চিমবঙ্গ রাজ্য এইডস প্রতিরোধ ও নিয়ন্ত্রণ সংস্থা কর্তৃক জনস্বার্থে প্রচারিত।
2: ঘরেলু ঔষধি अहिले मात्र हामीले भनेको थियौँ घरेलु औषधिको बारेमा केही चर्चा छ। सुन्नु त्यो चर्चा के छ भने, तिन चारवटा अम्बकको पात एक गिलास जति पानीमा उमालेर कपड छान गरी मन तातो भएपछि अलिकति नुन मिसाएर त्यो पानीले नियमित मुख कुल्ला गर्नाले दाँत दुख्ने रोग निको हुनेछ। ट्राई गरी हेर्नुहोला कतिको कारगर छ यो घरेलु औषधि, किनभने यसले हाम्रो पैसाको पनि बचत हुन्छ अनि स्वास्थ्यको पनि लाभ हुन्छ, अनि साथै सरकारी जो हुन्छ औषधि क्याप्सुल ट्याब्लेट त्यहाँबाट हुने हानिकारक प्रभावबाट पनि हामीले मुक्ति पाउन सक्दछौँ। श्रोतागण, यो जानकारी चाहिँ अब सुनौ। कार्यक्रमको अन्तमा एउटा विदाई गीत जो पनि रहेको छ देशभक्तिपूर्ण, एउटा देशभक्तिपूर्ण हिन्दी चलचित्रबाट जसको चलचित्रको नाम हो जगद्गुरु शङ्कराचार्य। यसपल्ट कि गायिका हुनुहुन्छ लता मङ्गेशकर, साथमा छन् धेरै समूह आवाज पनि। गीतमा यसपल्ट बोल भरत व्यासको अनि धुन अविनाश व्यासको। साथ यो देशभक्तिपूर्ण फिल्म सङ्गीत सँगसँगै छोड्दै सँगसँगै हामी हाम्रा आजको यो हेलो खरसाङ कार्यक्रमबाट प्राविधिक मित्र सचिन लोगन अनि रमेश तामाङ सँगसँगै प्रसारण सहयोगी पासाङ दोर्जे शेर्पाको साथमा तपाईँको साथी मित्र म बिरेन पनि बिदा माग्न चाहन्छौँ। पुनःपल्ट 80 स्वतन्त्रता दिवसको यहाँ सबै सम्पूर्णमा हार्दिक शुभकामना भन्दै अब सुन्नुहोस् यो विदाई गीत अनि दिनुहोस् हामीले विदा। नमस्ते।

0: तसोधन अब प्रस्तुत छ अघिल्लो कार्यक्रम 80 स्वतन्त्रता दिवसको अवसरमा आकाशवाणी खरसाङको अभिलेखागारबाट स्वतन्त्रता सेनानीमाथि आधारित संगीतमय रूपक
1: तथा तिनीहरूका नाउँ अजर अमर गराउन कतिपय संस्था तथा अनुष्ठान आदिको नामकरण तिनीहरूकै नाउँमा गरिन्छन्। ती वीरहरूका नाउँ इतिहासमा स्वर्ण अक्षरमा अङ्कित हुन्छन्। तिनीहरू सम्बन्धी कविता रचिन्छन्, ग्रन्थ निर्माण हुन्छन्, तस्विर बनिन्छन्। जति जति समय बित्दै जान्छ वीरहरूका नाउँ उति उति उज्यालिँदै जान्छन्। तर इतिहासका दौडमा पछि परेका हामी नेपालीहरूका बीचमा हाम्रा वीरहरूको गौरवगाथा वन पर्वत खोला नाला गौचर आदिमा विलीन भएर गइरहेछन्। माथि उल्लेखित भनाई स्वतन्त्रता सेनानी स्वर्गीय दलबहादुर गिरीको सन्दर्भमा उचित जचिन्छ। इतिहास पुरुष स्वतन्त्रता सङ्ग्रामी गिरीको अमूल्य योगदानको यस भारत भूमिमा र हाम्रो समाज र जातिमा सायदै चर्चा

0: भएको हुन पर्छ। यद्यपि इतिहास कहिले पनि विलीन र अस्तित्वहीन भएर जान सक्दैन, इतिहास साक्षी छ। स्वर्गीय दलबहादुर गिरीले त्यस समय अङ्ग्रेज विरुद्ध लडाईँमा वीरतापूर्ण आफ्नो सक्रिय सहभागिता दिएका हुन्। यिनै वीर पुरुष सम्बन्धी केही महत्त्वपूर्ण घटनाहरू दोहोऱ्याएर हेरौँ। आज फेरि यिनैलाई सश्रद्धा सम्झना गर्दै
1: गिरी परिवारमा माहिलो पुत्रको रूपमा जन्म भएको हो दलबहादुर गिरीको। तारिक 8 मार्च 1887 दिन चोक बजार दार्जिलिङमा। पिता स्वर्गीय शिवलाल गिरी र माता स्वर्गीय नर्मदा छेत्रिनी, जसलाई अघि अघि धनमाया छेत्रिनीको नामले पनि जानिन्थ्यो, उनी माताको कोखबाट जन्मिएका दलबहादुरका जेठा दाजु अगमसिंह गिरी, जेठी दिदी स्वर्गीय इन्द्रमाया गिरी अनि कान्छा भाइ मनबहादुर गिरी पनि गिरी परिवारका सदस्य थिए। यिनका पिता दार्जिलिङ पुलिस विभागका एकजना कर्मचारी थिए। यिनको शिक्षा दार्जिलिङ सरकारी उच्च विद्यालयबाट आरम्भ भएको हो। सन् 1905 यसै विद्यालयबाट गिरीले इन्ट्रेन्स पनि उत्तीर्ण गरे।
0: जीवनको प्रारम्भकालदेखि नै सत्यवादी, इमान्दार, तीक्ष्ण बुद्धि, परिश्रमी, निष्ठावान, उच्च मनोबल, सक्षम, कार्यकुशल र अनुकरणीय चरित्र भएका यिनी आफै पढेको स्कुलमा 7-8 महिनासम्म शिक्षकको रूपमा कार्यरत रहेपछि सन् 1903 जलपार स्टेसन स्टाफ अस्पतालमा किरानीको पदमा नियुक्त भए। अस्वस्थताको कारणले यिनी सब डेपुटी म्याजिस्ट्रेटको पदमा नियुक्त हुन सकेनन्। तर जीवनमा जे पनि हुन्छ राम्रो हुनलाई हुन्छ। गिरीको जीवनमा पनि यस्तै भयो। सन् 1913 यिनी सिक्किम दरबारमा प्रधान किरानीको रूपमा काम पाएर सिक्किमतिर लागे। सिक्किमतर्फ प्रस्थान हुन अघि गिरी सन् 1910 23 वर्षको उमेरमा नै कृष्णमाया छेत्रीसित वैवाहिक सूत्रमा बाँधिन पुगे। पछि आएर गिरीका परिवारमा 3 बहिनी छोरी र 2 भाइ छोराले जन्म ग्रहण गरेको थाहा पाइन्छ।
2: दलबहादुर गिरीको राजनीति जीवनमा प्रवेश। आफ्नो देश र जाति प्रतिको यिनको प्रेम बालककालदेखि नै थियो। दलबहादुर गिरीले जब सिक्किम स्टेटलाई आफ्नो कर्मक्षेत्र बनाए, यहाँ यिनले गरिबको मेहनत र पैसामा अङ्ग्रेज अफिसरहरूले मौज मजा गरेका देखे। यसको विरोध गर्दा यिनलाई यी अङ्ग्रेजहरूले पैसाले यिनको इमान्दारिता किन्ने प्रयास गरे। अङ्ग्रेजहरू विफल भए यस प्रयासमा, तर गिरी चुप लागेर मुखमा ताला लगाएर मुख दर्शक भई यो सब तमसा हेरिरहने मान्छे थिएनन्। गरिबमाथि भएको अन्याय र अत्याचारको विरोध यिनले आफ्नो नोकरीलाई माया मारेर नै गरे। फलस्वरूप यिनलाई 1916 नोकरीबाट निष्कासित गरियो। अङ्ग्रेजहरूले आफूप्रति गरेको षड्यन्त्र र कूटनीति गिरीले सिक्किम छँदा नै राम्ररी बुझ्ने मौका पाएका थिए। यसरी पहिलोपल्ट अङ्ग्रेज विरुद्ध यिनको कठोर आवाज सिक्किममा नै उठेको थियो र यिनको राजनीति जीवनको सुरुवात पनि यहीँबाट भयो। यही नै गिरीले अङ्ग्रेज शासन कतिसम्म निरङ्कुश हुन सक्ने रहेछ त्यो अनुमान लगाइसकेका थिए। अब भने गिरी निर्धक्क भएर राजनीतिमा अघि बढ्ने आँट पाइसकेका थिए। सन् 1918 दिल्लीमा आयोजित भारतीय काङ्ग्रेसको 33 वार्षिक अधिवेशनले दलबहादुर गिरीको जीवनमा व्यापक परिवर्तन ल्यायो। यिनी स्वयं यस अधिवेशनमा उपस्थित थिए, जहाँ यिनले देशका महान नेताहरूका विचार सुन्ने सुनौलो अवसर पाए। यस अधिवेशनमा उपस्थित हुने गिरी प्रथम भारतीय गोर्खा थिए, साथै विभिन्न प्रान्तबाट आएका प्रतिनिधिहरूसँग यिनले भेट्ने मौका र चिन्ने अवसर पाए। 3 दिनसम्म चलेको यस अधिवेशन समाप्त भए

0: पछि गान्धीजीले यिनीसित बातचित पनि गरे। यस कुराकानी पश्चात दल बहादुर गिरीमा आकाश पातालको भिन्नता देखिन थाल्यो। गान्धीजी र गिरीको घनिष्ठता र निकटता बढ्दै गयो। एका अर्कामा आस्थाभाव गहरिँदै गयो। गिरी दार्जिलिङ फर्केर आएपछि काङ्ग्रेसको प्रचार प्रसारमा व्यस्त भए। गिरीका एक निकटतम सहयोगी तथा काङ्ग्रेसी नेता विजयलाल च्याटर्जी भन्नुहुन्छ,
1: सन् 1918 भएको भारतीय काङ्ग्रेस अधिवेशनमा गान्धीजीले प्रथम सम्पर्कमा नै गिरीलाई असल तवरले चिन्नु र बुझ्नुभयो। हिमालको काखमा जन्म लिएको यी तरुण गुर्खा पुत्रमा आदर्श नेतामा हुनुपर्ने सम्पूर्ण गुणहरूदेखि गान्धीजी हर्ष विभोर हुनुभयो। दार्जिलिङ र उत्तर बङ्गालमा मात्र होइन तर भविष्यमा अखिल भारत कङ्ग्रेसको गहन दायित्व वहन गर्ने शक्ति गिरीमा रहेको बुझी गान्धीजी तिनीप्रति आकर्षित हुनुभयो। अधिवेशन समाप्त भएर विदा हुने बेलामा गान्धीजीले उनको पिठ्यूमा धाप मार्दै भन्नुभयो, गिरीजी, तपाईँ सर सुयोग्य पुत्रबाट भारत माताले ठुलो आशा राखेकी छन्। तपाईँको कुशल नेतृत्वमा कङ्ग्रेस सङ्गठन सबल बनेर जनतामा राष्ट्रिय चेतना जागृत होस्।
2: यस समयसम्म गिरीमा झरझर आउँदो युवा जोश थियो। यही जोश र उत्साह लिएर यिनी सहर गाउँका कुना काप्चासम्म राष्ट्रिय मुक्ति आन्दोलनको प्रचारमा लागि परे। चौतर्फी कङ्ग्रेसका सन्देशहरू पुर्याउन थाले।
1: 13 अप्रेल 1919 दिन भारतीय इतिहासमा कालो दिन भएर रहेको छ। यस घटनालाई जलियावाला बागको गोलीकाण्ड नामले जानिन्छ। यस गोलीकाण्डमा 2500 जति स्त्री पुरुष र केटाकेटीहरूको निर्मम हत्या गरियो र केही गम्भीर रूपले घाइते पनि भए। यस हत्याकाण्डपछि तुरन्तै पण्डित मोतीलाल नेहरूको अध्यक्षतामा अमृतसरमा 27 देखि 30 दिसम्बर 1919 कङ्ग्रेसको 34 अधिवेशनमा पनि गिरी उपस्थित थिए। यसपछि क्रमैले यिनले 1920 नागपुरमा सम्पन्न भएको 35 अधिवेशनमा पनि भाग लिए। यसै अधिवेशनमा महात्मा गान्धीले ब्रिटिस राज विरुद्ध असहयोग आन्दोलनको घोषणा गरे। यस आन्दोलनमा दलबहादुर गिरीको विशेष हात रहेको छ। यसमा भाग लिनका निम्ति यिनले दार्जिलिङबाट त्यस समय भगतवीर तामाङ, जङ्गवीर सापकोटा, अगमसिंह गिरी, मनबहादुर गिरी, प्रतिमान सिंह लामा आदि तथा अनेकौँ कर्मठ र त्यागी काङ्ग्रेसी कार्यकर्ताहरूलाई प्रेरित र प्रोत्साहित गरे। जब गिरी नागपुरको अधिवेशनबाट फर्किआए, यिनले त्यसै समय कालेबुङको पेदोङ बजारमा सबैभन्दा पहिले जिल्ला कङ्ग्रेस कार्यालय खोल्ने काम गरे। यो यिनीबाट भएको एउटा आँटिलो कदम थियो जसको सबैले हृदय खोलेर नै प्रशंसा गरे। यिनी यस प्रधान कार्यालयमा बसी ढुक्क भएर जनताको सेवा गर्न थाले। भारत नै मेरो घर र सम्पूर्ण भारतवासी नै मेरो परिवार हो भन्ने उच्च र विशाल सोच लिएका यिनी भारत आमालाई मुक्ति दिने विचारमा दृढ रहे। यिनको यस विचार र साहसी कदमले दार्जिलिङ जिल्लाभरि स्वतन्त्रता सङ्ग्राम आन्दोलनको राँको बल्न थाल्यो। वन्दे मातरम र महात्मा गान्धीको नाराले सम्पूर्ण जिल्ला गुन्जयमान हुन थाल्यो। सहर क्षेत्रबाट झुरमुराएर देखा पर्ने सहयोगीहरूमा आफ्नै दाजु अगमसिंह गिरी, भाइ मनबहादुर गिरी, प्रतिमान सिंह लामा तथा जङ्गवीर सापकोटा थिए भने गाउँ बस्ती र चिया कमानबाट पनि असंख्य युवाहरूमा प्रमुख थिए भगतवीर तामाङ।
0: दलबहादुर गिरीको जीवनमा प्रथम जेल यात्रा। 27 जनवरी 1921 दिन गिरी दार्जिलिङ जेलमा बन्दी हुन पुग्छन्। यदि भारतवर्षमा कुनै देशभक्त महात्मा गान्धीको असहयोग आन्दोलनमा जेल गए भने ती प्रथम देशभक्त हुन् स्वर्गीय दलबहादुर गिरी। यिनको यस पहिलो जेल यात्राको पछि एउटा घटना नै जोडिएको छ। दार्जिलिङमा त्यस समय जिल्लापाल गुडेले गिरीले सुरु गरेको आन्दोलनलाई दमन गर्ने उद्देश्यले रिङ हलमा एउटा

0: जनसभाको आयोजना गरे। सभाका सभापति स्वयं गुडेले वहन गर्ने हुँदा यसको विरोध गिरीबाट हुन्छ तत्काल। तर अङ्ग्रेज शासकका चम्चाहरूले गिरीलाई हलबाट निकाल्ने प्रयत्न गर्छन्। हलमा निकै खैला बैला मचिन्छ। यसै भिडबाट बडो ठुलो स्वरमा भगतवीर तामाङले गिरीलाई हलबाट निकाल्न नपाउने र यदि यिनको शरीरमा कसैले हात लगाउने हिम्मत गरे ठिक हुने छैन भनी कराउँछन्। यसो भएको खण्डमा त्यहाँको स्थिति अझ बिग्रेर जाने भएले गुडेले हलको पछिल्लो दैलो भएर सुईकुच्चा ठोक्छन्। अपमानित र लज्जित गुडेले यस घटनाको साटो फेर्ने उद्देश्यले गिरीलाई तुरन्तै दार्जिलिङ छोड्ने आदेश जारी गर्छन्। तर गिरी जस्ता आँटी मान्छेले यस आदेशको कुनै टेर पुच्छर नै लगाउँदैनन्। परिणामस्वरूप यिनी पहिलोपल्ट जेलमा थुनुवा हुन पुग्छन्। कर्मयोगी गिरीलाई जेलको चार दिवारले थुनेर राख्न सक्दैन। बरु यिनी जेलमा अरू कैदीहरू माझ चर्चित र लोकप्रिय पात्र हुन पुग्छन्। जेलका कैदीहरूलाई महात्मा गान्धीको कथा सुनाउनु, देशको शोचनीय अवस्थाबारे यिनीहरूलाई बुझाउनु नै गिरीको मुख्य काम हुन्छ। प्रतिदिन बढ्दै गएको लोकप्रियतादेखि भयभीत जेल अधिकारी वर्गले गिरीलाई जलपाइगुडी जेलमा सारिने प्रबन्ध मिलाउँछन्। तर यस समयसम्म यिनी एकजना कुशल नेता र राजनीतिज्ञको रूपमा चिनिन थालिसकेका हुन्छन्। यिनलाई स्वागत गर्न मानिसहरू जेलखानादेखि स्टेसनसम्म फूल र माला लिएर बस्छन्। अनि गिरी हँसिलो अनुहार लिएर यिनीहरूको स्वागत स्वीकार्छन्। गिरीलाई केही दिनसम्म यहाँ राखेर मुक्त गरिन्छ।
1: सन् 1921 सालमा गिरीलाई दुईपल्ट जेलको सजाय सुनाइन्छ। यसै सालको नोभेम्बरमा दार्जिलिङ चौक बजारमा यिनका दाजु अगमसिंह गिरीको सभापतित्वमा एउटा जनसाधारण सभा गरिन्छ। सभालाई सम्बोधन गर्ने जब गिरीको पालो आउँछ, यिनले बडो जोशिलो ढङ्गमा अङ्ग्रेजको विरोध गर्छन्। यही भाषणको फलस्वरूप यिनलाई फेरि सरकारले कारावासको दण्ड सुनाउँछ र यिनलाई हुगलीको जेल पठाइन्छ। यो यिनको दोस्रो जेल यात्रा हुन्छ।
2: सम्पूर्ण रूपले राजनीतिक व्यक्तित्व भएका दलबहादुर गिरी गान्धीजीका अति नजिकका विश्वासी पात्र र सहयोगी थिए। यिनलाई दार्जिलिङका गान्धी नामले पनि पुकारिन्छ। महात्मा गान्धीले यिनलाई स्वर्गीय दलबहादुर गिरी प्रकाशमा नआएका महान देशभक्त हुन् भनेका छन्। विजयलाल च्याटर्जी गिरीबारे आफ्नो विचार यसरी व्यक्त गर्छन्, थोरै बाँचेर धेरै गर्नेहरूमा दलबहादुर गिरीको स्थान प्रथम पङ्क्तिमा आउँछ।
3: दोस्रो जेल यात्राको समयमा हुगलीमा गिरीको भेट युवा नेता सुभाष चन्द्र बोससित हुन्छ। गिरीको व्यवहार र आफ्नो राष्ट्रप्रति, जातिप्रति, देशवासीप्रतिको प्रेम साथै स्वतन्त्र भारत हेर्ने यिनको उत्कट इच्छा र अनुराग देखेर बोस गिरीसित अति प्रभावित भए। सुभाष चन्द्र बोससित यिनको भेट हुनु एउटा महत्त्वपूर्ण घटना मान्न सकिन्छ, कारण नेताजीले गिरीलाई ठुलो अभिभारत दिनुभयो। त्यो के हो भने सम्पूर्ण उत्तर बङ्गालमा गिरीले आफ्नो नेतृत्वमा स्वतन्त्रता सङ्ग्रामलाई अझ व्यापक र तीव्रतर बनाएर लानुपर्ने। तर यसै समय बोस अस्वस्थ भएको कारणले तुरन्तै यिनलाई कलकत्ता लगियो। जेलमा धेरै दिनदेखि बन्दी रहेका गिरीलाई पनि यसै जेलबाट बिस्तारै क्षयरोगले चाप्दै गयो। तर बेफिक्री गिरी आफ्नो शरीरको ख्याल नराखी भारत आमालाई अङ्ग्रेजहरूको हातबाट मुक्ति दिलाउनमा धेरै चिन्तित भए। महात्मा गान्धी सुभाष चन्द्र बोसबाट मात्र यिनी प्रभावित र प्रेरित थिएनन्, तर देशबन्धु चितरञ्जन, पण्डित मोतीलाल नेहरू, लाला लाजपत राय, मौलाना मोहम्मद अली जस्ता महान समकालीन कङ्ग्रेसी नेताहरूबाट पनि गिरी धेरै प्रभावित रहेका देखिन्छन्।
0: दलबहादुर गिरी भन्दा नेताजी उमेरमा

0: दस वर्षले सानो भए तापनि यी दुवै नेताहरूमा आफ्नो मातृभूमि र देशवासी प्रतिको प्रेम कम थिएन। समान रूपले एकाअर्काको भावनालाई श्रद्धा गर्थे, प्रेम भाव राख्थे। एकातिर कलकत्तामा सुभाष चन्द्र बोस अस्वस्थ थिए भने अर्कातिर जेलवासको समयमा गिरी क्षयरोगको शिकार भए र यिनी शारीरिक र मानसिक दुवै रूपले शिथिल बन्दै गए। यिनको बिग्रदो स्वास्थ्य देखेर अङ्ग्रेज सरकारले यिनको मृत्यु चाँडै हुने सम्भावना देखे, फलस्वरूप यिनलाई जेलबाट मुक्त गरियो। जेलबाट यिनी सोझै आफ्नो निवास स्थान कालेबुङ आए। यिनको स्वास्थ्य प्रतिदिन बिग्रदै गयो, आर्थिक स्थिति पनि ठिक थिएन। यद्यपि यिनको उपचारार्थ नेताजीले आफ्नो नजिकको सहयोगी विजयलाल च्याटर्जीको हातमा आर्थिक सहयोग दिएर गिरी कहाँ कालेबुङ पठाए। यसबाट पनि नेताजी र गिरी माझ कतिको घनिष्ठता थियो त्यो स्पष्ट हुन्छ। तर गिरीले पुनः स्वास्थ्य लाभ गर्न सकेनन्। यिनलाई चाहेर पनि यस रोगदेखि बचाउन कसैले सकेनन्। दैवको अघि सबै हार्नै पर्छ एक दिन। गिरीले पनि हार्न पर्यो र केवल 37 वर्षको उमेर छँदा 9 सितम्बर 1924 दिन यिनी सधैँभरको निम्ति ईश्वरको प्यारो हुन पुगे। यिनको निधनले नेपाली जगत मात्र होइन तर सम्पूर्ण भारतवर्ष स्तब्ध भयो। चारैतिर ठुलो पहिरो गयो। यिनको असामयिक निधनलाई गान्धीजी र नेताजी जस्ता महान नेताले पनि सहन गर्न सकेनन्। महात्मा गान्धीले यस घटनालाई राष्ट्रिय क्षति भने, जो 13 नोभेम्बर 1924 यङ इन्डियामा प्रकाशित भएको पाइन्छ।
1: A national loss. Many readers of Young India know Dal Bahadur Giri by name only. Some may not have even heard his name, yet he was one of the bravest the national workers. As I am writing for Young India, I have a wire from Kalimpong advising me of the death of this comparatively unknown patriot to tender my condolence to his family. He was a cultured Gurkha and was doing good work among the Gurkhas in and near Darjeeling.
2: स्वर्गीय दलबहादुर गिरीको प्रमुख भूमिका नै गान्धीजीले सुरु गरेको असहयोग आन्दोलनमा रहेको छ। यिनी भारत माताका अमर सपूत हुन्। भारतका स्वतन्त्रता संग्रामीहरूमध्ये दलबहादुर गिरीको नाम अग्रपङ्क्तिमा आउँछ। यिनको त्याग र बलिदानले आज गोर्खे सन्तान आफ्नो छाती गर्वले फुलाउन सक्छ। यस धरतीमा भारत माताको काखमा गोर्खे वीरहरूले आफ्नो रगत बगाएको छ। एक साँचो र इमान्दार देशभक्तको रूपमा ती महान देशभक्त र वीर सपूतहरूमध्ये एक हुन् स्वर्गीय दलबहादुर गिरी। यिनको अमूल्य योगदानप्रति गोर्खे सन्तान मात्र होइन सारा देशवासी ऋणी छ। गिरीको देहावसान पछि गान्धीले यिनको सन्तप्त परिवारलाई साबरमती आश्रममा नै आश्रय दिए। केही वर्ष पश्चात सन् 1946 स्वर्गीय गिरीकी धर्मपत्नी कृष्णमाया छेत्रीको यही साबरमती आश्रममै निधन भयो।

0: सफल बनेका छन्।
1: पिछले 12 वर्षों में डिफेंस प्रोडक्शन करीब 4 गुना, खादी और ग्रामोद्योग का उत्पादन करीब 5 गुना हुआ, इलेक्ट्रॉनिक मैन्युफैक्चरिंग करीब 7 गुना बढ़ा, आधुनिक रेलवे कोच का निर्माण 21 गुना बढ़ा, मोबाइल फोन उत्पादन 33 गुना बढ़ा। आधुनिक युग को देकर के भी डिजिटल और इनोवेशन की दुनिया में भी हमने अपना परचम लहराया। इंटरनेट यूजर करीब 4 गुना बढ़े, पेटेंट ग्रांट होने की संख्या 4 गुना बढ़ी, डिजिटल ट्रांजेक्शन 100 गुना बढ़े।
0: प्रधानमन्त्रीले भन्नुभयो, हामीले हजारौं संख्यामा अनुपालन समाप्त गरेका छौं, सैकडौं पुरानो कानून समाप्त गरिएका छन्। उहाँले पछिल्लो एक दशकमा बुनियादी ढाँचागत विकासलाई नयाँ बल प्राप्त भएको पनि बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, अघि बढ्नको लागि आत्मविश्वास, आत्मगौरव र आत्मनिर्भर हुन आवश्यक छ।
1: बीते वर्षोमा हाम्रो कन्भिक्सन रहा है कि भारतको हमें अब दूसरे देशों पर निर्भर रह करके नहीं जीना है, हमें आत्मनिर्भर बनना चाहिए। दुनिया में बहुत कुछ मिलता है, सस्ता मिलता है, जल्दी मिल सकता है, लेकिन उससे हमारा सामर्थ्य तैयार नहीं होता, न हमारे सामर्थ्य की कसौटी होती है, और इसलिए हमें भी अपनी क्षमताओं को बढ़ाना है।
0: प्रधानमन्त्रीले भन्नुभयो, स्वतन्त्रतापछि देशमा सेमिकन्डक्टरलाई लिएर कुनै ठूलो योजना थिएन। उहाँले भन्नुभयो, आजको डिजिटल दुनियाँमा हामी चिपको महत्व बुझ्दछौँ, यसैले भारत आत्मनिर्भर भारतको दिशामा अघि बढ्दै 3 सेमिकन्डक्टर संयन्त्र सुरु गरेको हो। उहाँले आउने वर्षहरूमा अन्य सेमिकन्डक्टर संयन्त्र सुरु गरिने बताउनुभयो। श्री मोदीले भन्नुभयो, आत्मनिर्भर भारतले हामीलाई विकसित भारतको दिशामा जाने मार्ग देखाइरहेको छ। देशले क्रिटिकल मिनरलको लागि धेरै प्रयास गरिरहेको छ। उहाँले भन्नुभयो, भारतले टेक्नोलोजीको दिशामा पनि प्रगति गरिरहेको छ। प्रधानमन्त्रीले भन्नुभयो, संसाधनहरूको अभाव आत्मनिर्भर बन्नको लागि बाधा होइन, सोचको सीमितता हो। उहाँले भन्नुभयो, आज देश कच्चा तेलमा निर्भर रहनु परेको छ। उहाँले देशको 99% समुद्री तटलाई नो गो क्षेत्र घोषणा गरिएको र समुद्र मुनि तेल अन्वेषण गर्न अनुमति नदिएको बताउनुभयो।
1: एक्सप्लोरेशन न करने का निर्णय कर लिया था, ये सोच का दारिद्र था, हमने फैसला किया ये नहीं चल सकता। हमने उस 99% को जो कभी नो गो एरिया हुआ करते थे, हमने उसको गो अहेड एरिया के रूप में खुला कर दिया। हम समुद्र के भीतर भी एक्सप्लोरेशन करने की और नए नए भंडार खोजने की दिशा में हम प्रवृत्त है।
0: श्री मोदीले भन्नुभयो, आत्मनिर्भर भारतले हामीलाई विकसित भारतको बाटो देखाइरहेको छ। देशले महत्त्वपूर्ण खनिजहरूको लागि सबै प्रयास गरिरहेको छ। उहाँले भारत प्रविधिको दिशामा पनि अगाडि बढिरहेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, देशमा हाइड्रोजनद्वारा सञ्चालित पहिलो रेल सुरु गरिएको छ। उहाँले भन्नुभयो, हामीले विश्वमा हाइड्रोजनको क्षेत्रमा पनि आफ्नो पहिचान बनाएका छौँ। उहाँले शान्ति अधिनियम मार्फत परमाणु ऊर्जाको क्षेत्रमा हामी अघि बढिरहेको बताउनुभयो। भारतले 5 परमाणु प्लान्ट स्थापना गर्ने लक्ष्य राखेको पनि उहाँले बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभएको छ, विश्वका कतिपय भागहरूमा युद्ध र अस्थिरता भए तापनि भारतीय अर्थव्यवस्था सबैभन्दा बढी प्रमुख अर्थव्यवस्थाको रूपमा अगाडि बढिरहेको छ। हिजो साँझ 80 स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपतिले आर्थिक अनुमानहरू अनुसार भारतीय अर्थव्यवस्थाको विकास दर औसत विश्वव्यापी विकास दरको दोब्बरभन्दा बढी हुने अपेक्षा गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, आत्मनिर्भर भारत अभियानले देशको आर्थिक प्रगति र राष्ट्रिय सुरक्षाको जगलाई अझ बलियो बनाएको छ। राष्ट्रपतिले जोड दिनुहुँदै भन्नुभयो, भारतले समयसीमा अगाडि नै सतत विकास लक्ष्य 2030 हासिल गरिसकेको छ। राष्ट्रपतिले भन्नुभयो, राष्ट्रिय हित भारतको विदेश नीतिको आधार हो अनि शान्ति, सहयोग, संवाद तथा वसुधैव कुटुम्बकमको आदर्श यसको विदेश नीतिको स्तम्भ हो। अपरेसन सिन्दुरको बारेमा राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, आतंकवाद विरुद्धको ऐतिहासिक अपरेसनले भारतीय सशस्त्र बलको सटिकताका साथ कार्य गर्ने क्षमता प्रदर्शन गरेको। उहाँले आतंकवादलाई आश्रय दिने देशका साथ सिन्धु जलसन्धि रोक्नु देशको हितमा र विशेष गरी किसानहरूको हितमा निर्णायक कदम भएको बताउनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले 80 स्वतन्त्रता दिवसको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। यस अवसरमा स्वतन्त्रता सेनानीहरू अनि राष्ट्र नायकहरूको बलिदानलाई नमन गर्नुभयो।

ले देशको प्रगतिमा योगदान दिने पिँढीहरू अनि लोकतन्त्रको आधार बलियो बनाउनेहरूलाई पनि सलाम गर्नुभयो। गृहमन्त्री अमित शाहले पनि स्वतन्त्रता दिवसको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। उहाँले देशको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने बहादुर स्वतन्त्रता सेनानीहरूलाई नमन गर्नुभयो र विकसित समृद्ध र आत्मनिर्भर भारतको निर्माणलाई अझ द्रुत गतिमा अघि बढाउने प्रतिज्ञा उहाँले गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले पनि भन्नुभयो, यो दिन ती असंख्य स्वतन्त्र सेनानीहरूको साहस बलिदान र वीरतालाई याद गर्ने अवसर रहेको बताउनुभयो, जसले देशको स्वतन्त्रताको लागि आफ्नो सर्वस्व बलिदान गरेका थिए। उहाँले भन्नुभयो, यो अवसर 140 करोड देशवासीहरूको सुरक्षित, सशक्त, समृद्ध, आत्मनिर्भर र विकसित भारतको निर्माणको सामूहिक संकल्पको प्रतीक हो। विदेश मन्त्रालयले जम्मू कश्मीर र लद्दाख भारतको अभिन्न अङ्ग भएको बताएको छ। हिजो राजधानीमा मिडियाकर्मीहरूलाई जानकारी दिँदै विदेश मन्त्रालयको प्रवक्ता रणधीर जयसवालले भन्नुभयो, अन्तर्राष्ट्रिय समुदायले पाकिस्तान प्रशासित कश्मीरमा भइरहेको अत्याचार र सीमापार आतंकवादको प्रयोगप्रति चिन्ता व्यक्त गर्नुपर्छ। त्रिपुराका राज्यपाल इन्द्रसेन रेड्डी नल्लूले 80 स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले गान्धीघाटको सर्किट हाउसमा रहेको शहीद स्मारक र अगरतलाको अल्बर्ट एका मेमोरियल पार्कमा पुष्पाञ्जली अर्पण गर्नुभयो। अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले 80 स्वतन्त्रता दिवसको अवसरमा भारतका नागरिकहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले भारत अनि अमेरिकाको सम्बन्ध लगातार प्रगाढ बनिरहेको बताउनुभयो। यो समाचार युट्युबमा @AIR Karsing मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। आज देशले 80 स्वतन्त्रता दिवस मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ऐतिहासिक लाल किल्लाको प्राचीरबाट राष्ट्रिय ध्वज फहराउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले हिजो साँझ 80 स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रलाई सम्बोधन गर्नुभयो। उपराष्ट्रपति सिपी राधाकृष्णन, गृहमन्त्री अमित शाह र रक्षा मन्त्री राजनाथ सिंहले 80 स्वतन्त्रता दिवसको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। विदेश मन्त्रालयले जम्मू कश्मीर र लद्दाख भारतको अभिन्न अङ्ग भएको बताएको छ र अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले 80 स्वतन्त्रता दिवसको अवसरमा भारतका नागरिकहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

त श्रोताहरू सुन्नुहुँदैछ कार्यक्रम तपाईँको अनुरोधमा, जसमा हामी हजुरहरूलाई सुनाउनेछौँ हजुरहरूले अनुरोध गर्नुभएका गीतहरू। र अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। मेहबुब की मेहन्दी चलचित्रबाट गुन्जनी स्वर रहेको छ लता मङ्गेशकरको, जसमा शब्द छ आनन्द बक्सी अनि सङ्गीत लक्ष्मीकान्त प्यारेलालको। अनि उक्त गीतलाई अनुरोध गर्नुभएको छ आकार वायर्स बहादुरा नागपुरबाट वैशाली शैलेश गोहनकर, सुमित गोहनकर, कुमारी ध्वनि गोहनकर परी, प्रिन्स एकांश गोहनकर, सरलाही सोकनाहा नेपालबाट, अरुण कुमार शर्मा, रेणु देवी शर्मा, राहुल कुमार शर्मा, वन्दना कुमारी शर्मा अनि प्रियङ्का कुमारी शर्मा, साथै शर्मा परिवारको सम्पूर्ण सदस्यहरू। यसरी नै राज प्यालेस मौनाथ भजन उत्तर प्रदेशबाट राजेश कुमार वर्मा, प्रीति वर्मा अनि कार्तिक आर्यन वर्मा। त श्रोताहरू स्वीकार्नुहोस् यस गीतलाई।

श्रोताहरू सुन्नुहुँदैछ कार्यक्रम तपाईँको अनुरोधमा, अनि तपाईँहरूसँग म छु देवेन्द्र। अनि अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् नीलकमल चलचित्रबाट। नीलकमल चलचित्रबाट गुन्जनी स्वर रहेको छ मोहम्मद रफीको, जसमा शब्द छ साहित्य अनि सङ्गीत। उक्त गीतलाई अनुरोध गर्नुभएको छ शिव मन्दिर हकिकत पुरा मोबाट मुन्ना भाइ स्वर्णकार, पिङ्की स्वर्णकार, आर्यन कृष्ण अनि पिहु स्वर्णकार। यसरी नै

श्रोताहरू, सुन्नुहुँदैछ कार्यक्रम तपाईँको अनुरोधमा। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। नयाँ दौर चलचित्रबाट गुन्जनी स्वर रहेको छ मोहम्मद रफी अनि आशा भोसले, जसमा शब्द दिनुभएको छ साहिरले अनि सङ्गीत दिनुभएको छ ओपी नायरले। र श्रोताहरू, उक्त गीतलाई अनुरोध गर्नुभएको छ गोल बजार बक्सरबाट श्रद्धानन्द आर्य, अभयनन्द आर्य, परमानन्द आर्य, पङ्कज प्रमद, रोहित अनि मोहित। यसरी नै आजाद रेडियो श्रोतासँग अररिया रजखर बजारबाट भाइ मोहम्मद शरीफ आर्जु, मोहम्मद मोहसिन आर्जु, मोहम्मद सरफराज खान, अफजल पानवाला, फरजाना खानम, सहना सबनम, माहे आर्जु अनि नुसरत जानम। यसरी नै पुराना तालाब डुम्राउबाट वली उल्लाह अन्सारी, अस्मा नाज अन्सारी अनि यिनको प्यारी छोरी सोनम, सारिमपुर बक्सरबाट सरफुद्दिन अन्सारी, फातमा नाज अन्सारी अनि मोहम्मद समी अन्सारी। यसरी नै इन्दिरा बिहार दिल्लीबाट डब्लु अन्सारी, वसिम अक्रम अनि बेबी अन्सारी। यसरी नै छटिया पोखरा डुम्राउबाट लालबाबु दिवाना अनि दिव्या भारती। यसरी नै उक्त गीतलाई अनुरोध गर्नुभएको छ जतुका किशनपुरबाट आलम दिलकस, सबना नाज, रिजवान राही, इमरान राजा, आलम शेख, सबना आलम, चाँदनी नाच अनि सिराजपुर गणेशपुरबाट हिना कैसर, मोहम्मद वकिल राही अनि फिरोज आलम नाच प्रवीण। त श्रोताहरू, स्वीकार्नुहोस् यस गीतलाई।

त श्रोताहरू, यो अहिले सुन्नुभयो नयाँ दौर चलचित्रबाट मोहम्मद रफी अनि आशा भोसलेको स्वरमा। त श्रोताहरू, कार्यक्रम तपाईँको अनुरोधमा आजको यस कार्यक्रम यही समाप्त हुँदछ।

यो आकाशवाणी हो। अब अजित विश्वबाट सुन्नुहोस् प्रमुख समाचार। आज देशले आफ्नो 80 स्वतन्त्रता दिवस मनाउँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक लाल किल्लाको प्राचीरबाट राष्ट्रिय ध्वज फहराउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आज 80 स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रिय युद्ध स्मारकमा वीर जवानहरूप्रति श्रद्धाञ्जली अर्पित गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पारसी नववर्ष नवरोजको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, पारसी समुदायका मानिसहरूले विभिन्न क्षेत्रमा दिएको उल्लेखनीय योगदानले देशलाई असंख्यौं माध्यमद्वारा समृद्ध बनाएका छन्। नागाल्यान्डले आज देशका बाँकी भागहरूसँगै आफ्नो 80 स्वतन्त्रता दिवस मनाउँदैछ। बिहान 9 बजेदेखि कोहिमाको नागाल्यान्ड सचिवालय प्लाजामा राज्य स्तरीय समारोह आयोजना हुँदैछ। 80 स्वतन्त्रता दिवसको अवसरमा आज चेन्नईको फोर्ट सेन्ट जर्जमा मुख्यमन्त्री सी जोसेफ विजयले ध्वज उत्तोलन गर्नुभयो। उहाँले आफ्नो सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता अप्नाउने आश्वासन पनि दिनुभयो। छत्तीसगढमा 80 स्वतन्त्रता दिवस उत्साह हर्ष र देशभक्तिका साथ मनाइँदैछ। राजधानी रायपुरको पुलिस परेड मैदानमा आयोजित मुख्य समारोहमा मुख्यमन्त्री विष्णुदेव साईले राष्ट्रिय ध्वज फहराएर सलामी ग्रहण गर्नुभयो। तेलङ्गानामा ग्रामीण सडक क्षेत्रमा एउटा नयाँ पहल सुरु हुँदैछ। मुलुगु जिल्लामा एक विशाल सडक विकास कार्यक्रम सुरु गरिनेछ। इन्डोनेसियाको फ्लोरेन्स नजिकै आज बिहान गएको 7.7 म्याग्निच्युडको भूकम्पमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ। यसका साथै आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो।

स्वागत जनाउन चाहन्छु आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब सुनाउनेछौ केही लोक तथा आधुनिक गीतहरू हिरण दर्नालको स्वरमा। त श्रोताहरू, प्रथम प्रस्तुति स्वीकार्नुहोस्। शब्द रहेको छ मोहन सिंह लोहागुनको अनि सङ्गीत योगेन्द्र कथानीको।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। देशले आज 80 स्वतन्त्रता दिवस मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ऐतिहासिक लाल किल्लाको प्राचीरबाट राष्ट्रिय ध्वज फहराउनुभयो। प्रधानमन्त्रीले शक्तिको सप्तधाराको आह्वान गर्नुभयो ताकि देशलाई नयाँ उचाइसम्म पुर्याउन सकियोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज 80 स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रिय युद्ध स्मारकमा वीर जवानहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले राजघाटमा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो र इन्डोनेसियाको फ्लोरेस क्षेत्र नजिक आज बिहान आएको 7.7 तीव्रताको भुइँचालोमा कम्तीमा पनि 5 व्यक्तिहरूको मृत्यु भएको छ। समाचार विस्तारमा। देशले आज 80 स्वतन्त्रता दिवस मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ऐतिहासिक लाल किल्लाको प्राचीरबाट राष्ट्रिय ध्वज फहराउनुभयो। राष्ट्रलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै प्रधानमन्त्रीले भन्नुभयो, आज प्रत्येक हृदयको धड्कन वन्दे मातरमको गायनले गुन्जिरहेको छ। प्रत्येक घर तिरंगा छ, मन तिरंगा, अनि देश उत्साह तथा उमंगसित नयाँ संकल्प लिएर अघि बढ़िरहेको छ। प्रधानमन्त्रीले भन्नुभयो, देशले आज ती महान सपूतहरूलाई स्मरण गरिरहेको छ जसले आफ्नो त्याग अनि बलिदानद्वारा देशलाई स्वतन्त्र गराए। प्रधानमन्त्रीले बाढ़ प्रभावित मानिसहरूको उल्लेख गर्दै सरकार संकटको यस घड़ीमा उनीहरूको साथमा रहेको बताउनुभयो। श्री मोदीले भन्नुभयो, कुनै पनि राष्ट्र तब महान बन्दछ जब देश आफ्नो सपनाहरू, संकल्पहरू अनि सामर्थ्यको दममा अघि बढ्दछ। आज भारत एउटा ठूलो सपना साथमा लिएर अघि बढ़िरहेको उहाँले बताउनुभयो। जब 2047 स्वतन्त्रताको 100 वर्ष पूरा हुनेछ, हामी विकसित भारत बनेरै छोड्नेछौं। विगत 12 वर्षमा देशले नयाँ गति पक्रेर अघि बढ़िरहेको उहाँले बताउनुभयो। इलेक्ट्रोनिकदेखि लिएर मोबाइल विनिर्माणसम्म हरेक क्षेत्रमा धेरै गुणा उत्पादन बढ़ेको छ। अघि बढ़नको लागि आत्मविश्वास, आत्मगौरव अनि आत्मनिर्भर हुनु आवश्यक रहेको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, भारतले आत्मनिर्भर भारतको दिशामा अघि बढ्दै 3 सेमिकन्डक्टर संयन्त्र शुरू गरेको छ अनि आगामी वर्षहरूमा अझ सेमिकन्डक्टर संयन्त्रहरू शुरू गरिनेछ। देशले टेक्नोलोजीको दिशामा पनि प्रगति गरिरहेको छ।
2: पिछले 12 वर्षों डिफेन्स प्रोडक्शन करिब 4 गुना, खादी और ग्रामोद्योग का उत्पादन करिब 5 गुना हुआ, इलेक्ट्रॉनिक मैन्युफैक्चरिंग करिब 7 गुना बढ़ा, आधुनिक रेलवे कोच का निर्माण 21 गुना बढ़ा, मोबाइल फोन उत्पादन 33 गुना बढ़ा। आधुनिक युग को देकर के भी डिजिटल और इनोवेशन की दुनिया में भी हमने अपना परचम लहराया। इंटरनेट यूजर करीब 4 गुना बढ़े, पेटेंट ग्रांट होने की संख्या 4 गुना बढ़ी, डिजिटल ट्रांजेक्शन 100 गुना बढ़े।
1: प्रधानमन्त्रीले भन्नुभयो, आत्मनिर्भर बन्नमा संसाधनहरूको कमी होइन तर सोचको सीमाहरू बाधा हुँदछन्। आज देशलाई काँचो तेलमाथि निर्भर हुन परिरहेको छ। देशमा 99% समुद्र तटलाई नो गो एरिया घोषित गरेर राखिएको थियो अनि समुद्रभित्र तेलको खोज गर्ने अनुमति थिएन, तर अब यी क्षेत्रहरूलाई गो अहेड घोषित गरिएको छ। उहाँले भन्नुभयो, तेल ग्यास भण्डार खोज्नका लागि समुद्र मन्थनको घोषणा गरिएको छ अनि यसको लागि 85,000 करोड रुपियाँ आवंटित गरिएको छ। देशमा हाइड्रोजनले चल्ने पहिलो रेलगाड़ी शुरू गरिएको बताउँदै उहाँले भन्नुभयो, हामीले विश्वमा हाइड्रोजनको क्षेत्रमा पनि झण्डा गाडेका छौं। प्रधानमन्त्रीले भन्नुभयो, हामी शान्ति अधिनियमद्वारा परमाणु ऊर्जाको क्षेत्रमा अघि बढ़िरहेका छौं अनि भारतले 5 परमाणु संयन्त्र शुरू गर्ने लक्ष्य राखेको छ। प्रधानमन्त्रीले भन्नुभयो, वर्ष 2000

0: स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रिय युद्ध स्मारकमा वीर जवानहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले राजघाटमा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो र इन्डोनेसियाको फ्लोरेस क्षेत्र नजिक आज बिहान आएको 7.7 तीव्रताको भुइँचालोमा कम्तीमा पनि 5 व्यक्तिहरूको मृत्यु भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: त श्रोताहरू, अब प्रस्तुत छ हिरण दर्नालको स्वरमा यो गीत। शब्द रहेछ सुदेश छेत्रीको अनि सङ्गीत स्वर्गीय सिल्भेस्टर सिटलिङको। त श्रोताहरू, स्वीकार्नुहोस् यस गीतलाई।

एलइओ उपग्रह तारामण्डलहरू र वा उपग्रह इन्टरनेट तारामण्डलहरूको प्रसारको मुद्दालाई लिएर चिन्तित छ, जसले अन्तरिक्षमा फोहोर जम्मा गरिरहेको छ र यसको समन र रोकथामका लागि सबै सम्भव पाइलाहरू चालिरहेको छ। विज्ञान र प्रविधि राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, इसरोको डेब्रिज फ्री स्पेस मिशनले अन्तरिक्ष सम्पत्तिको सुरक्षा गर्न र सक्रिय फोहोर हटाउने एडीआर र अन्य माध्यमहरूको माध्यमबाट फोहोरको थप उत्पादनलाई सीमित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। डाक्टर जितेन्द्र सिंहले इन्टरनेट कनेक्टिभिटीका लागि उपग्रह नक्षत्रहरूमा समन्वयता केही हजार उपग्रहहरू हुन्छन् जसले उनीहरूको सम्बन्धित कक्षीय सेलहरूको वरपरका कक्षीय क्षेत्रहरूमा टक्करको जोखिमलाई उल्लेखनीय रूपमा बढाउँदछ, जबकि धेरै ठूला नक्षत्रहरूमा स्वायत्त टक्करबाट बाँच्ने क्षमताहरू छन्। केही उपग्रहहरू कक्षामा असफल हुन सक्छन् र टक्करबाट बाँच्न पैतरेबाजी गर्न सक्षम नहुनु सक्छन्। मन्त्रीले थप उल्लेख गर्नुभयो, सानो आकारको ट्याग गर्न नसकिने भग्नावशेषले थप जोखिम निम्त्याउँदछ, किनकि यस्ता फोहोरलाई टक्करबाट बाँच्न वा पर्याप्त रूपमा बचाउन सकिँदैन। एक प्रभावले मिशन अन्त्य क्षति निम्ताउन सक्छ, उपग्रहलाई गैर कार्यात्मक बनाउँदछ र थप फोहोर उत्पन्न गर्दछ। उपग्रहहरूको ठूलो संख्यालाई ध्यानमा राख्दै फोहोर निर्माणको समग्र जोखिम महत्वपूर्ण छ। उहाँले यो पनि औल्याउनुभयो, कुनै पनि विखण्डन घटना, चाहे त्यो एक टक्करको कारण होस् वा जनसंख्या भएको कक्षीय सेलको नजिक आकस्मिक ब्रेकअपको कारण, यी जोखिमहरू अझ बढ्न सक्छ। अन्तरिक्ष फोहोर अनुगमन र न्यूनीकरणमा भारतको संस्थागत संलग्नतामाथि प्रकाश पार्दै डाक्टर जितेन्द्र सिंहले जानकारी दिनुभयो, सन् 1993 गठित अन्तर एजेन्सी अन्तरिक्ष फोहोर समन्वय समिति आईएडीसीलाई अन्तरिक्ष फोहोर अनुगमन र न्यूनीकरण मामलामा काम गर्ने सबैभन्दा मान्यता प्राप्त निकाय मानिन्छ। इसरो सन् 1986 आईएडीसीको सदस्य रहेको छ। उहाँले यो पनि भन्नुभयो, वायव्य अन्तरिक्षको शान्तिपूर्ण प्रयोगमा संयुक्त राष्ट्र समिति यूएनसीओपीयूओएसले अन्तरिक्ष फोहोर न्यूनीकरण र अन्तरिक्ष सञ्चालनको सुरक्षा सहित दीर्घकालीन स्थिरता मामलाहरूलाई सम्बोधन गर्दछ। आईएडीसी संयुक्त राष्ट्र वैज्ञानिक र प्राविधिक उपसमिति यूएनएसटीएससी दीर्घकालीन स्थिरता सम्बन्धी कार्य समूह र अन्तरिक्ष परिस्थिति जन्य जागरूकता विशेषज्ञ समूह एसएसए सहित अन्तरिक्ष फोहोरसँग सम्बन्धित अन्तर्राष्ट्रिय रूपमा भारतको प्रतिनिधित्व गरिन्छ। डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, आईएडीसीका सदस्यहरूले नियमित रूपमा अन्तरिक्ष फोहोरसँग सम्बन्धित मामलाहरूमा छलफल गर्छन् र अन्तरिक्ष फोहोर न्यूनीकरण दिशानिर्देशहरू पारिमार्ज गर्दछन्, जुन अन्तरिक्ष फोहोर वातावरणको विकासको प्रक्रियामा हुन्छ। अन्तरिक्ष फोहोर निगरानी र स्पेस फ्लाइट सुरक्षा पक्षहरू पनि दीर्घकालीन स्थिरता र अन्तरिक्ष स्थितिजन्य जागरूकता कार्य समूहहरूमा छलफल गरिन्छ।

त श्रोताहरू, अब हजुरहरूलाई सुनाइरहेछौँ हिन्दी सिनेमाका गीतहरू। त श्रोताहरू, यो प्रथम प्रस्तुति स्वीकार्नुहोस्। आँखे चलचित्रबाट गुन्जने स्वर रहेछ लता मङ्गेशकरको, जसमा शब्द छ समीरको अनि सङ्गीत रविको। त श्रोताहरू, स्वीकार्नुहोस् यस गीतलाई।

त श्रोताहरु अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। जिने की राह चलचित्रबाट गुन्जने स्वर रहेको छ मोहम्मद रफीको, जसमा शब्द छ आनन्द बक्सी अनि सङ्गीत लक्ष्मीकान्त प्यारेलालको।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। असममा स्वतन्त्रता दिवसमा मुख्यमन्त्री हिमन्त विश्व शर्माले आज गुवाहाटीको खानपाडामा राष्ट्रिय ध्वजोत्तोलन गर्नुभयो। यस अवसरमा विविध पहलहरूको घोषणा पनि गर्नुभयो। उहाँले भन्नुभयो, राज्यमा सडक, स्कुल, शहरी विकास र बुनियादी ग्रामीण ढाँचामा आगामी 4 वर्षमा 50,000 करोड रुपियाँको निवेश गरिनेछ।

0: मन्त्रीले भन्नुभयो, राज्य सरकारलाई केन्द्रबाट पनि आगामी 5 वर्षमा 1,00,000 करोड रुपियाँ प्राप्त हुने अनुमान छ। मुख्यमन्त्रीले राज्यको बाढीग्रस्त जिल्लाहरू शिवसागर, चराइदेव, जोरहाट र गोलाघाटमा भू राजस्व 1 वर्षसम्म लिइने छैन र जुलाई महिनाको 300 युनिटसम्म बिजुली निशुल्क हुने बताउनुभयो। उहाँले भवन, पढाइ र वाहनको लागि लिएको ऋण भुक्तान गर्ने समय सीमा बढाउने घोषणा पनि गर्नुभयो। श्री शर्माले भन्नुभयो, राज्यमा 8 नयाँ उपजिल्ला बनाउने प्रस्ताव रहेको उहाँले बाल विवाहको विरुद्ध 1 नोभेम्बरदेखि महिनाभरि गहन अभियान चलाउने निर्देश पनि दिनुभयो। असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले महान दार्शनिक तथा आध्यात्मिक चिन्तक श्री अरविन्दोलाई उनको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले श्री अरविन्दोलाई आध्यात्मिकता भारतीय दर्शन र देशभक्तिको अनुपम प्रतीकको रूपमा वर्णन गर्नुभयो। सामाजिक सञ्जालको एक पोस्टमा मुख्यमन्त्रीले भन्नुभयो, आफ्नो गहन ज्ञान, आध्यात्मिक अभ्यास र दूरदर्शी सोचको माध्यमबाट श्री अरविन्दोले विश्व मञ्चमा भारतीय सम्पदा र संस्कृतिमा नयाँ प्रतिष्ठा ल्याए। डाक्टर शर्माले भन्नुभयो, श्री अरविन्दोको त्याग, तपस्या र आदर्शहरू सधैँ राष्ट्रिय चेतनाको लागि प्रेरणाको स्रोत रहनेछन्। असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले 15 अगस्तमा राज्य सरकारले बाढी प्रभावित परिवारहरूको लागि व्यापक पुनर्वास योजनामा काम गरिरहेको बताउनुभयो। योजनाको प्राथमिक उद्देश्य पूर्वाधार पुननिर्माण गर्नु र आसामलाई अझ बाढी प्रतिरोधी बनाउनु हो। स्वतन्त्रता दिवसको आफ्नो सन्देशमा डाक्टर शर्माले बाढी क्षतिको द्रुत डिजिटल मूल्याङ्कनले पुनर्वास र पुननिर्माणलाई तीव्र बनाउने पनि बताउनुभयो। उहाँले बलियो पूर्वाधार, समयमै र सही चेतावनी, आधुनिक प्रविधि र बलियो जीविकोपार्जनको महत्त्वमा जोड दिनुभयो। उहाँले बाढी प्रभावित परिवारहरूलाई क्षतिग्रस्त घरहरू मर्मत गर्न र पशुधन, कुखुरा पालन, तान र कपडा उद्योगहरू पुनः सुरु गर्न सहयोग प्रदान गरिने पनि बताउनुभयो। उहाँले बाढी प्रभावित परिवारहरूमाथिको आर्थिक भार कम गर्न सरकारले ऋण भुक्तानीमा पनि रोक लगाउने बताउनुभयो। देशको 80औं स्वतन्त्रता दिवसको अवसरमा आज सिक्किमको जिल्ला प्रशासनिक केन्द्र डिएससी पाकिममा जिल्लापाल परी विस्मयले राष्ट्रिय ध्वज फहराउनुभयो। कार्यक्रममा पाकिमका पुलिस अधीक्षक छिरिङ शेर्पा, अतिरिक्त जिल्लापाल, अतिरिक्त जिल्लापाल, पाकिम जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो। यसको साथै सोरेङ जिल्ला प्रशासनले जिल्ला प्रशासनिक केन्द्र सोरेङमा 80औं स्वतन्त्रता दिवस देशभक्तिको भावना उत्साह र गम्भीरताका साथ मनाएको छ। गार्ड अफ अनर पछि उपस्थित सबैले राष्ट्रिय गीतमा सहभागी भई देशभक्ति, एकता र गौरवको भावना अभिव्यक्त गरेका थिए। कार्यक्रमको समापन राष्ट्रिय गानसँगै भयो। जिल्ला प्रशासनिक केन्द्र सोरेङमा आयोजित 80औं स्वतन्त्रता दिवस समारोहले नागरिकहरूमा राष्ट्रिय गौरव, एकता तथा लोकतान्त्रिक मूल्य मान्यताको भावना अभिवृद्ध गर्ने जिल्ला प्रशासनको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बताइएको छ। मेघालयका मुख्यमन्त्री कोनराड के सङमाले देशको 80औं स्वतन्त्रता दिवसको अवसरमा मुख्यमन्त्री कार्यालयका कर्मचारीहरूको उपस्थितिमा आफ्नो निवासमा राष्ट्रिय ध्वज फहराउनुभयो। समारोहमा उहाँले देशवासीहरू, विशेष गरी पूर्वोत्तरका मानिसहरूमा एकता, सद्भाव, शान्ति र भातृत्वको भावनालाई सुदृढ पार्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। मुख्यमन्त्री सङमाले भन्नुभयो, स्वतन्त्रता दिवस देशको स्वतन्त्रताको उत्सव मात्र होइन तर विविधताको बावजुद मानिसहरूलाई एकतामा बाँध्ने मूल्यहरूलाई सम्झने अवसर पनि हो। उहाँले स्वतन्त्रता दिवसको भावनाले समुदाय, क्षेत्र र सामाजिक पृष्ठभूमिको भिन्नतालाई पार गर्दै मानिसहरू बीचको सम्बन्धलाई सुदृढ पार्न प्रेरित गर्ने पनि बताउनुभयो। उहाँले समाजमा शान्ति र सद्भाव कायम राख्न निरन्तर प्रयास गर्न जनतालाई आह्वान पनि गर्नुभयो। त्रिपुरामा 80औं स्वतन्त्रता दिवसको अवसरमा महाराजा वीर विक्रम कलेजमा विशेष देशभक्ति सङ्गीत कार्यक्रम आयोजित गरियो। वन्दे मातरम इन 1000 भोइसेस नामक यस कार्यक्रममा 1,300 भन्दा अधिक विद्यार्थीहरू, पूर्व छात्रहरू र शिक्षकहरूले एकसाथ वन्दे मातरम गाएका थिए। कार्यक्रममा राष्ट्रिय ध्वज फहराइएको थियो। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: यो प्रसारण आकाशवाणी खरसाङको। अब प्रस्तुत छ जेनेरा मोक्तानको स्वरमा केही आधुनिक गीतहरू।

0: अहिले सुन्दै हुनुहुन्थ्यो किरण मोक्तान अनि साथीहरूको स्वरमा आधुनिक गीत। अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। राष्ट्रले आज 80औं स्वतन्त्रता दिवस मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको लाल किल्लाको प्राचीरबाट ध्वजोत्तोलन गर्नुभयो। लाल किल्लामा पहिलोपल्ट वन्दे मातरमको गायन। प्रधानमन्त्रीले गरीब र मध्यमवर्ग परिवारका लागि निशुल्क अनलाइन कोचिङ र आगामी एक वर्षमा 1 करोड युवाहरूलाई एआई कौशलको प्रशिक्षण दिने घोषणा गर्नुभएको छ। प्रधानमन्त्रीले भन्नुभयो, भारत महत्वपूर्ण खनिजको क्षेत्रमा एक विश्वसनीय विश्वव्यापी साझेदारको रूपमा उदित भइरहेको छ र कैयन देशहरूका साथ सम्झौताहरूमा हस्ताक्षर भइरहेको छ। देशका विभिन्न राज्यहरू र केन्द्र शासित प्रदेशहरूमा पनि स्वतन्त्रता दिवस देशभक्ति र उत्साहका साथ मनाइँदैछ। विदेशहरूमा स्थित भारतीय दूतावासहरूमा पनि स्वतन्त्रता दिवस पालन गरियो र मौसम विभागले आज अरुणाचल प्रदेश अनि उत्तराखण्डको केही स्थानहरूमा मुसलधारे वर्षाको अनुमान व्यक्त गरेको छ। राष्ट्रले आज 80औं स्वतन्त्रता दिवस हर्षोल्लासका साथ मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक लाल किल्लाको प्राचीरबाट राष्ट्रिय ध्वज फहराउनुभयो अनि देशवासीहरूलाई सम्बोधित गर्नुभयो। यस अवसरमा पहिलो पटक राष्ट्रिय गीत वन्दे मातरमको गायन भयो।
2: आजादी के बाद 15 अगस्त लाल किले पर पहली बार वन्दे मातरम गूंज रहा है। आज जब हम देश के लोग वंदे मातरम के 150 वर्ष मना रहे हैं, इससे बड़ा उत्तम अवसर क्या हो सकता है।
1: प्रधानमन्त्रीले सरकारले आगामी 1 वर्षमा 1 करोड युवाहरूलाई यान्त्रिक मेधा अर्थात आर्टिफिसियल इन्टेलिजेन्समा प्रशिक्षित दिने निर्णय गरेको बताउनुभयो। उहाँले भन्नुभयो, यसले देशलाई एआईको क्षेत्रमा अग्रणी बनाउन मद्दत गर्नेछ। श्री मोदीले भन्नुभयो, देशले गुणवत्ता, गुणस्तर र कौशलमा विशेष ध्यान दिन आवश्यक छ। प्रधानमन्त्रीले धेरै पटक देश संसाधनको अभावले मात्र नभएर सीमित सोचका कारण पनि पछाडि परेको बताउनुभयो। उहाँले भारत कच्चा तेलमा निर्भर हुनु परेको र यो पनि सीमित सोचको परिणाम भएको हो भन्नुभयो। श्री मोदीले भन्नुभयो, सरकारले 99% अपटीय क्षेत्रहरू खोलेको छ जहाँ कुनै काम गर्न अनुमति थिएन र अब समुद्र मुनि नयाँ संसाधन र भण्डारहरूको पत्तो लागिरहेका छन्। प्रधानमन्त्रीले ऊर्जा सुरक्षा आजको ठूलो आवश्यकता भएको र सरकारले यस दिशामा धेरै महत्वपूर्ण कदम चालेको बताउनुभयो। श्री मोदीले सरकार 2047 100 परमाणु ऊर्जा क्षमता हासिल गर्ने दिशामा अघि बढ़िरहेको बताउनुभयो। प्रधानमन्त्रीले 15 वर्ष उमेर समूहका मेधावी बालबालिकाको पहिचान गर्न गाउँ शहर र विद्यालयमा प्रतिभा खोजी अभियान शुरू गरिने बताउनुभयो। उहाँले छनौट भएका बालबालिकालाई राम्रो खेलाड़ी बन्न प्रशिक्षित गरिनेछ भन्नुभयो। प्रधानमन्त्रीले गरीब र मध्यम वर्गीय परिवारका बालबालिकाका लागि परीक्षाको लागि निशुल्क अनलाइन कोचिङको घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, यो क्रान्तिकारी कदमले सबैलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनेछ।
2: विभिन्न परीक्षाओं की फ्री ऑनलाइन कोचिंग हमने करने का निर्णय किया है। डिजिटल पब्लिक इंफ्रास्ट्रक्चर है, हमारे पास उत्तम टैलेंट है, टीचर्स हैं। उन संसाधनों को जोड़ करके हम देश के नौजवानों को फ्री कोचिंग देने का एक पूरा नेटवर्क हम खड़ा करने वाले हैं।
1: वहाँले भन्नुभयो, आधुनिक प्रविधि अब पूर्ण रूपमा महत्वपूर्ण खनिजहरूमा निर्भर छ र भारत यस क्षेत्रमा आफ्नो पकड बलियो बनाउन प्रयासरत छ। उहाँले थप भन्नुभयो, भारतले राष्ट्रिय महत्वपूर्ण खनिज मिशन करिडोर शुरू गरेको छ। प्रधानमन्त्रीले संसद र राज्य विधानसभाहरूमा 33% महिला आरक्षणको लागि सबै राजनीतिक दलहरूलाई सहयोगको लागि अपील गर्नुभएको छ। प्रधानमन्त्रीले देश अब नक्सलवादबाट मुक्त भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो। स्वतन्त्रता दिवसको समारोहबारे हाम्रो संवाददाताको एक विशेष रिपोर्ट सुन्नुहोस्।
3: प्रधानमन्त्री नरेन्द्र मोदी के आगमन के बाद अन्तर सेवा और दिल्ली पुलिस के संयुक्त गार्ड ने उन्हें सलामी दी। इसके बाद प्रधानमन्त्री ने गार्ड अफ ऑनर का निरीक्षण किया। राष्ट्रीय ध्वज फहराने के साथ 21 तोपों की सलामी दी गई। वहीं पहली बार लाल किले पर स्वतंत्रता दिवस समारोह के दौरान राष्ट्रीय गीत वंदे मातरम का गायन किया गया। ध्वजारोहण के बाद भारतीय वायुसेना के 2 MI-17 हेलीकॉप्टर ने समारोह स्थल पर फूलों की बारिश की। इनमें से एक हेलीकॉप्टर पर राष्ट्रीय ध्वज था और दूसरे पर वंदे मातरम लिखा हुआ ध्वज था। प्रधानमंत्री के संबोधन के बाद NCC कैडेट्स और मेरा भारत के स्वयंसेवकों ने वंदे मातरम का

0: गायन किया। इसके बाद राष्ट्रगान हुआ। सेना, नौसेना और वायुसेना के कुल 2500 कैडेट्स और मेरा भारत के स्वयंसेवकों ने समारोह में हिस्सा लिया। इसके अलावा अलग अलग क्षेत्रों से करीब 5000 विशेष अतिथियों ने लाल किले पर आयोजित समारोह में भाग लिया। इनमें पीएम विश्वकर्मा योजना के कारीगर, पीएम मुद्रा योजना की महिला उद्यमी, पीएम स्वनिधि योजना के रेहड़ी पटरी वाले, भारत टैक्सी के चालक, स्वच्छ भारत मिशन के सफाई कर्मचारी और राष्ट्रीय नवाचार कार्यक्रम से जुड़े युवा शामिल थे। लाल किले पर आयोजित समारोह का समापन आसमान में तिरंगे गुब्बारे छोड़ने के साथ हुआ। अनुपम और आनंद के साथ दीपेंद्र कुमार, आकाशवाणी समाचार, दिल्ली।
1: समाचार आकाशवाणी बाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मीडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। देशका विभिन्न राज्यहरू र केन्द्र शासित प्रदेशहरूमा पनि 80 स्वतन्त्रता दिवस देशभक्ति र उत्साहका साथ मनाइरहेका समाचारहरू प्राप्त भइरहेको छ। जम्मू कश्मीरमा मुख्य समारोह श्रीनगरको प्रसिद्ध बक्सी स्टेडियममा आयोजित गरियो, जहाँ हजारौं मानिसहरू स्वतन्त्रता दिवस समारोह हेर्न भेला भएका थिए। छत्तीसगढमा स्वाधीनता दिवस उत्साह, आनन्द र देशभक्तिको भावनाका साथ मनाइँदैछ। मुख्यमन्त्री विष्णुदेव ले राजधानी रायपुरको पुलिस परेड मैदानमा आयोजित मुख्य समारोहमा ध्वजोत्तोलन गर्नुभयो र परेडको सलामी लिनुभयो। नयाँ दिल्लीमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले राष्ट्रिय ध्वज फहराउनुभयो। यस अवसरमा श्रीमती गुप्ताले स्वतन्त्रता दिवस भनेको आफ्नो सर्वोच्च त्याग गरेर स्वतन्त्र भारतको गौरवशाली जग बसाल्ने अनगिन्ती वीरहरूको अदम्य साहस, बलिदान र समर्पणलाई सम्झने अवसर भएको बताउनुभयो। उत्तर प्रदेशमा स्वतन्त्रता दिवसको अवसरमा मुख्यमन्त्री योगी आदित्यनाथले राज्यका जनतालाई राष्ट्रको विकासमा योगदान दिन र राष्ट्रलाई कमजोर पार्ने शक्तिहरूबाट टाढा रहन अपील गर्नुभयो। आज 80 स्वतन्त्रता दिवसमा चेन्नईको फोर्ट सेन्ट जर्ज किल्लामा मुख्यमन्त्री सी जोसेफ विजयले राष्ट्रिय ध्वज फहराउनुभयो। उहाँले आश्वासन दिँदै भन्नुभयो, उहाँको सरकारले भ्रष्टाचारलाई कुनै पनि हालतमा सहने छैन। स्वतन्त्रता दिवसको अवसरमा झारखण्डका राज्यपाल सन्तोष कुमार गंगवार र मुख्यमन्त्री हेमन्त सोरेनले आफ्नो सम्बोधनमा युवा, रोजगारी र प्रतिस्पर्धात्मक परीक्षाको निष्पक्ष क्षतामा जोड़ दिनुभयो। राँचीमा आन्दोलनकारी विद्यार्थीहरूले जयपाल सिंह मुण्डा स्टेडियमबाट तिरंगा यात्रा निकाले। कर्नाटकका मुख्यमन्त्री डीके शिव कुमारले बेंगलुरूको फिल्ड मार्शल मानेक कशा मैदानमा राष्ट्रिय ध्वज फहराउनुभयो। असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आज स्वतन्त्रता दिवसको अवसरमा गुवाहाटीको खानपाडामा ध्वजा उत्तोलन गर्नुभयो। सो अवसरमा विभिन्न पहलहरूको घोषणा गरियो। मुख्यमन्त्रीले राज्यका बाढ़ी प्रभावित जिल्लाहरू शिवसागर, चराइदेव, जोरहाट र गोलाघाटमा एक वर्षसम्म भू राजस्व संकलन नगरिने र जुलाई महिनाको 300 युनिटसम्मको बिजुली निशुल्क हुने बताउनुभयो। पश्चिम बंगालमा पनि मातृभूमिप्रति गहिरो श्रद्धाका साथ स्वतन्त्रता दिवस मनाइँदैछ। 80 स्वतन्त्रता दिवसको अवसरमा आज कैयन केन्द्रीय मन्त्रीहरूले राष्ट्रिय राजधानीमा आफ्नो निवासमा राष्ट्रिय ध्वज फहराएका छन्। यसमा रक्षा मन्त्री राजनाथ सिंह, शिक्षा मन्त्री प्रहलाद जोशी र कपडा मन्त्री गिरिराज सिंह पनि सामेल छन्। विश्व नेताहरू र विदेशी दूतावासहरूले आज भारतलाई स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्दै यसको लोकतान्त्रिक यात्रा, सभ्यतागत सम्पदा र क्षेत्रीय तथा विश्वव्यापी सहयोगमा बढ्दो भूमिकाको प्रशंसा गरेका छन्। अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले भारत र अमेरिकाका बीचको सुदृढ हुँदै गएको सम्बन्धको उल्लेख गर्नुभयो। सिंगापुरका राष्ट्रपति थर्मन सन मुगुरत्नमले कौशल, डिजिटलीकरण, स्थिरता र उन्नत विनिर्माणमा बढ्दो सहयोगबारे कुरा गर्नुभयो। मौसम विभागले अरूणाचल प्रदेश अनि उत्तराखण्डका केही स्थानहरूमा मुसलधारे वर्षा हुने अनुमान व्यक्त गरेको छ। पूर्वोत्तर भारत, छत्तीसगढ़, पूर्वी राजस्थान, गुजरात, हरियाणा, चण्डीगढ़, दिल्ली, हिमाचल प्रदेशमा पनि वर्षा हुने सम्भावना छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। राष्ट्रले आज 80 स्वतन्त्रता दिवस मनाइरहेको छ। प्रधानमन्त्री मोदीले दिल्लीको लाल किल्लाको प्राचीरबाट ध्वजोत्तोलन गर्नुभयो। लाल किल्लामा पहिलो पटक वन्दे मातरमको गायन। प्रधानमन्त्रीले गरीब र मध्यमवर्ग परिवारका लागि निशुल्क अनलाइन कोचिङ र आगामी एक वर्षमा 1 करोड़ युवाहरूलाई एआई कौशलको प्रशिक्षण दिने घोषणा गर्नु भएको छ। यसका साथै समाचार पूरा भयो।
2: समाचारको प्रसारणपछि अब प्रस्तुत छ देशभक्ति गीत लता मंगेशकरको स्वर।

श्रोता साथी मेरा प्यारा विद्यार्थी भाई बहिनीहरूलाई स्वागत छ हाम्रो कार्यक्रम शिक्षा ज्योतिमा र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा र श्रोता सधैँ आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

यो देशवन्दना पश्चात आजको कार्यक्रममा हाम्रो विषय रहेको छ स्वतन्त्रता दिवसको महत्व। विद्यार्थी भाइ बहिनीहरू, 15 अगस्त भारतको लागि गौरव, सम्मान र राष्ट्रिय एकताको प्रतीक हो। यसै दिन 15 अगस्त 1947 भारतले लामो स्वतन्त्रता सङ्घर्षपछि ब्रिटिस शासनबाट स्वतन्त्रता प्राप्त गरेको थियो। विद्यार्थी भाइ बहिनीहरू, 15 अगस्त भारतका लागि गौरव, सम्मान र राष्ट्रिय एकताको प्रतीक हो। यसै दिन 15 अगस्त 1947 भारतले लामो स्वतन्त्रता सङ्घर्षपछि ब्रिटिस शासनबाट

0: स्वतन्त्रता प्राप्त गरेको थियो। यो दिनले हामीलाई स्वतन्त्रताको मूल्य, वीर शहीदहरूको त्याग र राष्ट्रप्रतिको हाम्रो जिम्मेवारीको स्मरण गराउँदछ। विद्यार्थी भाइ बहिनीहरू, महात्मा गान्धी, नेताजी सुभाष चन्द्र बोस, भगत सिंह, चन्द्रशेखर आजाद, सरदार वल्लभ भाई पटेल र असंख्य ज्ञात अज्ञात स्वतन्त्रता सेनानीहरूको बलिदानका कारण आज हामी स्वतन्त्र भारतमा बाँचिरहेका छौँ। त्यसैले आजको कार्यक्रममा हामी स्वतन्त्रता दिवसको इतिहास, यसको महत्व, स्वतन्त्रता आन्दोलनको प्रेरणादायी पक्षहरू तथा एक जिम्मेवार नागरिकको कर्तव्यबारे जानकारी प्राप्त गर्नेछौँ। र यसैको लागि आज हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षक दिपेश शङ्करज्यू।
1: नमस्कार श्रोतागण, यो आकाशवाणी खरसाङ मार्फत नियमित रूपमा प्रसारण हुने यस शिक्षा ज्योति कार्यक्रममा केही समय अवधिको अन्तरालमा म दिपेश शङ्कर दार्जिलिङ सरकारी उच्च विद्यालयको सहशिक्षक फेरि पनि तपाईँहरू समक्ष केही ज्ञानवर्धक अनि रोचक कुराहरू लिएर उपस्थित भएको छु। आजको कार्यक्रम विशेष गरेर विद्यार्थी भाइ बहिनीहरूलाई मन लगाएर सुनिदिने म यहाँबाट निवेदन गर्न चाहन्छु, किनभने आजको चर्चाको विषय अति नै जानकारीमूलक एवं भविष्यमा तपाईँहरूलाई अवश्य पनि कुनै न कुनै समय काम लाग्ने नै छ। अब यस वर्षको महिनाहरूमा हामी एउटा महत्त्वपूर्ण महिनामा आइपुगेका छौँ, त्यो महिना हो अगस्तको महिना। विद्यार्थी भाइ बहिनीहरूलाई जिज्ञासा हुँदै होला कि यो अगस्तको महिनामा चाहिँ के हुन्छ भनेर। श्रोतागण, यो अगस्त महिनामा 15 तारिकको दिन हाम्रो भारत देश स्वाधीन भएको दिन हो। यसै 15 अगस्त 1947 दिन लगभग 80 वर्ष अघि हाम्रो भारत देश 200 वर्ष जति साम्राज्यवादी ब्रिटिस शासनको अधीनताबाट मुक्त वा स्वाधीन भएको थियो। यस दिनलाई हामी सम्पूर्ण भारतवासी एउटा पर्वको रूपमा धुमधामसँग मनाउने गर्छौँ। श्रोतागण, तपाईँहरू समक्ष यसरी वार्तालाप गर्न आउँदा सधैँ एउटा विशिष्ट विषय लिएर नै आएको हुन्छु र आजको तपाईँहरू समक्ष मेरो चर्चाको विषय भने यही स्वाधीनता दिवससँग नै जोडिएको विषय छ। हाम्रो देश भारतवर्षमा स्वाधीनता दिवसको महत्त्वबारे चर्चा नै आजको हाम्रो चर्चाको मूल विषय हो। र श्रोतागण, चर्चाको क्रमलाई अघि बढाउनुभन्दा पहिले हामीलाई यो स्वाधीनता शब्दको अर्थ चाहिँ के हो त त्यो जान्न अत्यन्तै जरुरी छ। नेपाली भाषामा स्वाधीनताको अर्थ स्वतन्त्रता वा आफ्नो अधीनमा रहने अवस्था हो। अरू कसैको नियन्त्रण वा दबाउमा नरहनु, आफ्नो निर्णय आफै गर्न पाउने अधिकार हुनु, कुनै पनि किसिमको दासत्व, बन्धन वा पराधीनताबाट मुक्त हुनु अनि एउटा देशको सन्दर्भमा भन्न पर्दा कुनै बाह्य हस्तक्षेप बिना आफ्नो देश वा राज्यको सञ्चालन गर्न पाउनु नै वास्तविक स्वाधीनता हो। हामी सबैलाई थाहा भएकै कुरो हो कि हाम्रो देश भारतवर्षमाथि लगभग 200 वर्ष जति अङ्ग्रेज हुकुमतको शासन चल्यो। हाम्रो देशको यति लामो समयसम्म पराधीनताको अवधि हाम्रो देशको सांस्कृतिक, सामाजिक, शैक्षिक, धार्मिक, आध्यात्मिक सबै क्षेत्रमा नै धरोहर स्वरूप मानिने हाम्रो देशको धरातललाई नै कमजोर पारिदियो। तर पछि 15 अगस्त 1947 हाम्रो देश यो पराधीनताको चङ्गुलबाट मुक्त भयो र आज हामी आफ्नो स्वतन्त्र भारत देशमा एक खुसियाली नागरिकको रूपमा बाँच्न सकिरहेका छौँ। तर यस पराधीनताको चङ्गुलबाट छुटकारा पाउन हाम्रो देशले जुन सङ्घर्षहरूको सामना गर्नु पर्यो त्यसको एउटा छुट्टै लामो कहानी छ। विद्यार्थी भाइ बहिनीहरू, हो कुनै पनि देशको हँसिलो वर्तमान र स्वर्णिम भविष्यसित त्यस देशको शहीद अनि सपुतहरूको त्याग, बलिदान, उत्सर्ग र कैयौँ देशभक्ति आन्दोलनहरूको गाथा जोडिएको हुन्छ। यस्तै त्याग, बलिदान, उत्सर्ग अनि कैयौँ देशभक्ति आन्दोलनहरूकै फलस्वरूप आजभोलि हामी आफ्नो धरतीमा मुस्काउन पाउँछौँ, हिजोलाई सम्झी रमाउन र गर्वित बन्न सक्षम हुन्छौँ। यसका साथै हामी हाम्रो देशको गरिमामय इतिहास सुनाई हाम्रा वर्तमान पिँढीलाई हामी भई उभिने परम अमूल्यवान प्रेरणा र पाठ बाँड्न पनि समर्थ हुन्छौँ। र श्रोतागण, हाम्रो भारत देशको पनि यस्तै गरिमामय ऐतिहासिक घटनाहरूको साथै देशभक्ति सपुतहरूको त्याग, बलिदान अनि उत्सर्गहरूको कारण हाम्रो भारत देश स्वतन्त्र भई उभिन सक्यो अनि आज हामी हाम्रो स्वाधीन भारत देशमा बस्न सक्षम बनेका हौँ। हामी प्रत्येक स्वाधीन भारतीय नागरिकहरूको जीवनमा हाम्रो देशको स्वाधीनताको ठूलो महत्त्व रहेको छ। हामी भारतीयहरूको निम्ति स्वाधीनता दिवस किन महत्त्वपूर्ण छ भन्ने कुरोलाई हामी विभिन्न अवधारणाहरूबाट अवलोकन गर्न सक्छौँ। श्रोतागण, स्वाधीनता दिवस मात्र एउटा राजनीतिक परिवर्तनको प्रतीक होइन, यो 150 करोड जति मानिसहरूको निम्ति गरिमा अनि आत्मनिर्णयको मौलिक अधिकारको बहालीको प्रतीक हो। यस दिनले स्वतन्त्रता, समानता अनि बन्धुत्वको लोकतान्त्रिक मूल्यहरूको सम्मान गर्दछ जो भारतीय संविधानको आधारशिला हो। यो त्यस स्वतन्त्रता सेनानीहरूको बलिदानलाई याद गर्ने समय हो जसले आउने भावी पिँढीको निम्ति राम्रो भविष्य सुनिश्चित गर्नलाई कारावास, निर्वासन अनि शारीरिक कष्ट सहन गरेर गए। यो दिनको सार एकतामा निहित छ जो एउटा विविधतापूर्ण राष्ट्रलाई याद दिलाउँछ कि भाषा, जाति अनि संस्कृतिमा भिन्नता हुँदाहुँदै पनि भारतीय हुनुको पहिचान नै एकताको शक्तिमा बनेको छ। हाम्रो देश भारतवर्षको स्वतन्त्रताको यात्रा दशौँको अथक सङ्घर्ष, यातना अनि बलिदानले भरिएको छ। यो केवल एउटा राजनीतिक लडाईँ थिएन, यो हाम्रो आत्मसम्मान, संस्कृति अनि चिनारीलाई बचाउने युद्ध थियो। राष्ट्रपिता महात्मा गान्धीको अहिंसात्मक आन्दोलनदेखि लिएर भगत सिंह, सुखदेव अनि राजगुरु जस्तो क्रान्तिकारीहरूको बलिदानसम्म हरेक प्रयासले आजादीको दियोलाई सधैँ जलाएर राख्यो। रानी लक्ष्मीबाईको वीरता, नेताजी सुभाष चन्द्र बोसको तिमी मलाई रगत देऊ म तिमीलाई आजादी दिनेछु को नारा अनि सरोजिनी नायडू जस्तो महिला नेतृत्वको योगदान भारतीय स्वतन्त्रता सङ्ग्रामको एउटा स्वर्णिम अध्याय हुन्। यी सबै स्वतन्त्रता सेनानीहरूले एउटा यस्तो भारत देशको सपना देखेका थिए जहाँ हरेक नागरिकको समान अधिकार औ सम्मान हुनेछ। 15 अगस्त 1947 उनीहरूको यो सपना साकार भयो अनि भारतको इतिहासमा एउटा नयाँ युगको सुरुवात भयो। स्वाधीनता पाए पश्चात भारत देशको सामु उत्सव मनाउनुको साथसाथै धेरै ठुल्ठुला चुनौतीहरू पनि थियो। सबैभन्दा ठुलो अनि सबैभन्दा मर्मस्पर्शी मुद्दा थियो भारतको विभाजन। लाखौँ मानिसहरूले आफ्नो घर, परिवार अनि पहिचान समेत गुमाए। साम्प्रदायिक हिंसा, शरणार्थी सङ्कट अनि देशलाई एकजुट राख्ने कठिन कार्य तत्कालीन नेताहरूको काँधमा थियो। यो सँगै देशको गरिबी, निरक्षरता, भुखमरी अनि स्वास्थ्य सुविधाहरूको कमी जस्तो गम्भीर समस्याहरूको पनि सामना गर्नु थियो। लगभग 500 भन्दा अधिक रियासतहरूलाई लिएर एउटा लोकतान्त्रिक राष्ट्रको रूपमा एकीकृत गर्नु, संविधानका मसौदाहरू तयार पार्नु अनि एउटा मजबुत राजनैतिक अनि सामाजिक ढाँचा स्थापित गर्ने मुस्किल काम थियो। श्रोतागण, यो सबै चुनौतीहरू हुँदाहुँदै पनि हाम्रो भारत देशले एउटा स्वाधीन देशको रूपमा 80 वर्षको एउटा लामो अनि प्रभावशाली यात्रा पूर्ण गरेको छ। संसारको सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा हाम्रो देशले हामी प्रत्येक नागरिकलाई भोट दिने अधिकार दियो अनि एउटा मजबुत संवैधानिक ढाँचा स्थापित गर्न सक्षम बन्यो। आर्थिक मोर्चामा हामीले पिछडिएको देशदेखि तेजीसँग उभ्रदै गरेको वैश्विक अर्थव्यवस्था बनाउनेसम्मको यात्रा पूरा गऱ्यौँ। कृषिको क्षेत्रमा हरित क्रान्तिले हामीलाई खाद्यान्नमा आत्मनिर्भर बनायो। विज्ञान अनि प्रौद्योगिकीमा इसरोले अन्तरिक्षमा कति कृतिमानहरू स्थापित गरिसकेको छ। त्यो सँगै शिक्षा अनि स्वास्थ्यसँगै हरेक क्षेत्रमा हाम्रो भारत देशले उन्नतिको दिशामा अघि बढिरहेको छ। श्रोतागण, आज हामी स्वतन्त्र छौँ र नै आफू एक आधुनिक भारत भूमिमा उभिन्न सकिरहेका छौँ। वर्तमानमा हामी सफलता र उन्नतिको मार्गमा अघि बढिरहेका छौँ, तर हामीले हाम्रो बितेका दिनको हाम्रो पुर्खाहरूले गरेको कठिनाइ र सङ्घर्षहरूलाई पनि भुल्न हुँदैन। भूतकाल थियो र नै त वर्तमान बनिएको छ अनि वर्तमान छ र नै त भविष्यको निर्माण हुनेछ। स्वाधीनता दिवसको यो पर्व ती शहीदहरूको त्याग, बलिदान र उत्सर्गहरूलाई याद दिलाउँछ जसको तातो रगतले यो भूमि सिचिएको छ। जलियनवाला बागमा भएको निर्मम गोलीबारी, शहीद भगत सिंहको फाँसीको दृश्य अनि 1942 भारत छोडो आन्दोलनमा लाखौँ मानिसहरू जेलबन्दी भएको, यी सबैले हामीलाई स्वतन्त्रताको महत्त्व अनि मूल्य महसुस गराउँदछ। श्रोतागण, आज जब हामी एउटा स्वतन्त्र राष्ट्रको रूपमा खडा छौँ तब हामीले यी बलिदानहरूलाई एउटा ऋणको रूपमा स्वीकार गर्नुपर्दछ, जसलाई हामी आफ्नो जिम्मेवारीहरूलाई निभाएर मात्र तिर्न सक्छौँ। हामीले ती हरेक सैनिकहरूको सम्मान गर्नपर्छ जसले हाम्रो देशको सिमानाहरूका रक्षा गरेर बसेका छन्। ती हरेक

किसानहरूका आभार प्रकट गर्नपर्छ जो हाम्रो निम्ति अन्न उमार्ने गर्दछ, अनि ती हरेक नागरिकहरूको सम्मान गर्नपर्दछ जसले आफ्नो कर्तव्यको पालन गर्ने गर्दछ। श्रोतागण, स्वाधीनता दिवस मनाउनु केवल एउटा औपचारिकता होइन, यो त एउटा प्रतिज्ञा हो। एक जिम्मेवार नागरिकको रूपमा हाम्रो कर्तव्य हुन्छ कि हामीले हाम्रो समाजलाई राम्रो बनाउनुमा योगदान दिनु, हामीले हाम्रो वरिपरि भइरहेको भ्रष्टाचारको विरोध गर्नपर्छ, पर्यावरणको रक्षा गर्नपर्दछ अनि समाजमा प्रत्येक वर्गको निम्ति न्याय सुनिश्चित गर्नपर्दछ। आजको पिँढीको निम्ति स्वाधीनताको अर्थ मात्र राजनीतिक मुक्ति होइन, तर आर्थिक स्वतन्त्रता, सामाजिक स्वतन्त्रता अनि विचार अभिव्यक्तिको स्वतन्त्रता पनि हो। हामीले हाम्रो समाजमा व्याप्त जातिवाद, साम्प्रदायिकता अनि असमानता जस्तो नराम्रो कुराहरू विरुद्ध लड्नु पर्नेछ। यो डिजिटल युगमा हामीले यो सुनिश्चित गर्न पर्दछ कि हामीले आफ्नो संस्कृति अनि मूल्यहरूलाई यथावत राख्दै तकनिकी प्रगतिको लाभ उठाउन सक्षम बनाऊ। विद्यार्थी भाइ बहिनीहरू, हो स्वाधीनता दिवसको महत्त्वबारे चर्चा गर्दै भन्न पर्दा, स्वाधीनताको अर्थ केवल राजनीतिक गुलामीबाट मुक्ति मात्र होइन, यो त आफ्नो शासन, आफ्नो नीतिहरूमा, आफ्नो संस्कृतिमा अनि आफ्नो विचारहरूमा स्व यानि स्वयंको अधीनमा हुनु हो। राष्ट्रपिता महात्मा गान्धीजीको शब्दहरूमा भन्न पर्दा, साँचो आजादी तबसम्म प्राप्त गर्न सकिँदैन जबसम्म हामीले आफूलाई नै आफ्नो स्वार्थ अनि सामाजिक कुरीतिहरूको साङ्लोबाट आजाद गर्न सक्दैनौँ। स्वतन्त्रता एउटा अधिकार हो भने स्वाधीनता एउटा जिम्मेवारी हो। त्यो जिम्मेवारी हो देशको संविधान, अखण्डता अनि लोकतन्त्रको रक्षा गर्नु। त्यो जिम्मेवारी हो प्रत्येक नागरिकलाई शिक्षित, स्वस्थ अनि सशक्त बनाउने। हामीले आफ्नो देशप्रतिको कर्तव्यहरू निष्ठापूर्वक पालन गर्यौँ भने नै सही अर्थमा ती शहीदहरूप्रति श्रद्धाञ्जली हुनेछ जसले आफ्नो परम त्याग, बलिदान अनि उत्सर्गहरूले हामीलाई यो अमूल्य स्वाधीनता दिलाए। श्रोतागण, स्वाधीनता दिवसको महत्त्व बुझ्न भनेको केवल क्यालेन्डरको एउटा तारिक याद राख्नु होइन। यदि आज हामी स्वाधीन नभइदिएको भए के हुने थियो, हामी त्यस्तो दिनको कल्पना समेत गर्न सक्दैनौँ। स्वाधीनता दिवसको महत्त्वलाई राम्रोसँग निर्क्यौल गर्यौँ भने यस स्वाधीनता दिवसले हामी प्रत्येक भारतीयलाई आफ्नो जीवन आफ्नो तरिकाले जिउने आजादीको महसुस गराउँछ, जसबाट हामी आफ्नो लक्ष्य प्राप्ति गर्न सक्षम बन्छौँ। यसले हामीलाई आफ्नो निर्णय आफै लिन सक्ने क्षमताको महसुस गराउँछ, जसबाट हामी आफ्नो जीवनलाई सुधार्ने निर्णय लिन सक्षम बन्छौँ। स्वाधीनता दिवसले हामीलाई आफ्नो विचार अभिव्यक्तिको स्वतन्त्रताको पनि महसुस गराउँछ भने यस स्वाधीनता दिवसले हामीलाई हाम्रो आत्मसम्मानको पनि महसुस गराउँछ। श्रोतागण, स्वाधीनता दिवसको महत्त्व बुझ्न हामी कति बेला सफल हुन्छौँ भन्ने कुरामा हामीले भारत राष्ट्रको प्रतीकहरूसँग जोडिएको कुराहरूलाई जब महसुस गर्छौँ तब मात्र हामी स्वाधीनता दिवसको महत्त्वलाई बुझ्न सक्छौँ। हाम्रो राष्ट्रिय तिरङ्गा झन्डा, राष्ट्रगान, विविधतामा एकता जस्ता कुराहरू नै हाम्रा राष्ट्रको प्रतीकहरू हुन्। र श्रोतागण, स्वाधीनता दिवसको उपलक्ष्यमा हामीले हाम्रो राष्ट्र ध्वजाको तिरङ्गा फैलाउँछौँ, तर आजसम्म पनि हामी बीच धेरैले यस तिरङ्गा ध्वजाको बारे धेरै कुरा जानेका छैनन्। हाम्रो देशको तिरङ्गा झन्डा तिनै रङहरूले बेग्ला बेग्लै सन्देश बोकेका छन्। सबैभन्दा माथि केसर रङ, जसले साहस, शक्ति अनि राष्ट्रप्रति निस्वार्थ भावना दर्शाउँछ। त्यसपछि सफेद रङ, जो शान्ति, सत्य अनि पवित्रताको प्रतीक हुन्। अनि सबैभन्दा मुनि हरियो, जसले देशको समृद्धि, खुसियाली अनि हरियाली प्रदर्शित गर्दछ। झन्डाको माझमा निलो रङको 24 धर्का भएका अशोक चक्र, जो गतिशीलताको प्रतीक हुन्। हाम्रो तिरङ्गा राष्ट्रिय एकताका प्रतीक पनि हुन्। यसले सबै धर्म, जाति अनि संस्कृतिका मानिसहरूलाई एक सूत्रमा बाँधेर राखेको छ। यो तिरङ्गा ध्वजाले हामीलाई ती स्वतन्त्रता सेनानीहरूको बलिदानलाई याद दिलाउँछ, जसले हाम्रो देशको स्वाधीनताको निम्ति आफ्नो प्राण समेत समर्पण गरेर गए। विश्वकै सामु हाम्रो तिरङ्गाले हाम्रो देशको सम्प्रभुता, सम्मान अनि एउटा मजबुत लोकतान्त्रिक देशको रूपमा पहिचान गराउँछ। र स्वाधीनता दिवसको यस पावन उपलक्ष्यमा हामीले हाम्रो तिरङ्गा झन्डाप्रति नमन गर्न कदापि भुल्न हुँदैन। र श्रोतागण, 15 अगस्त 1947 मध्यरात हाम्रो देश भारतवर्षलाई साम्राज्यवादी अङ्ग्रेजहरूबाट आधिकारिक रूपमा स्वतन्त्रता प्राप्त भयो। त्यस रात भारतको पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले संविधान सभामा आफ्नो ऐतिहासिक सम्भाषण, नियतिसँग साक्षात्कार

ट्रिस्ट विथ डिस्टिनी दिएका थिए। त्यसै दिन बिहान उनले दिल्लीको लाल किल्लाको लाहोरी गेटमा पहिलोचोटि स्वतन्त्र भारतको तिरङ्गा फहराएका थिए। र श्रोतागण, स्वाधीनता दिवस हामी भारतीयहरूको निम्ति कति महत्त्वपूर्ण रहेछ त भन्ने कुरा अवश्य पनि हामीले अहिलेसम्मको चर्चाबाट बुझिसक्यौँ। अब हामीले हाम्रो देशमा आजभोलि स्वाधीनता दिवस कसरी पालन गर्छौँ भन्ने कुरामाथि पनि चर्चा गर्न जरुरी छ। हामी स्वाधीनता दिवसको यो पावन पर्व सर्वभारतीय स्तरमा त मनाउँछौँ नै, तर स्वाधीनता दिवसको मुख्य राष्ट्रिय समारोह भारतको राजधानी दिल्लीको ऐतिहासिक लाल किल्लामा आयोजित हुने गर्दछ, जो हाम्रो देशको सत्ता सङ्घर्ष अनि स्वतन्त्रता सङ्ग्रामको गहिराईसँग जोडिएको छ। समारोहको सुरुवातमा प्रधानमन्त्रीद्वारा राष्ट्रिय ध्वज तिरङ्गा फहराउनुबाट हुन्छ, त्यसपछि 21 तोपहरूको सलामी दिइन्छ अनि राष्ट्रगान जनगणमनको गायन हुन्छ। त्यस पश्चात प्रधानमन्त्री लाल किल्लाको मञ्चबाट राष्ट्रलाई सम्बोधित गर्ने गर्छन्, जसमा उनी देशको उपलब्धिहरूमाथि प्रकाश पार्छन्, भविष्यको लक्ष्यहरूको रूपरेखाको प्रस्तुति दिन्छन् अनि स्वतन्त्रता सङ्ग्रामको शहीदहरूप्रति श्रद्धाञ्जली अर्पित गर्दछन्। त्यस पश्चात भारतीय सशस्त्र बल अनि अर्धसैनिक बलद्वारा सांस्कृतिक प्रस्तुतिहरू अनि परेडहरूको एउटा श्रृङ्खला आयोजित हुँदछ, जो देशको सैन्य शक्ति अनि सांस्कृतिक विविधतालाई दर्शाउने गर्छ। र श्रोतागण, यस वर्ष 2026 पनि हाम्रो स्वतन्त्रता दिवस अत्यन्तै भव्य रूपमा मनाउने तयारीमा जुटेका छौँ। यस वर्ष 2026 यो अति महत्त्वपूर्ण अनि पावन पर्व स्वतन्त्रता दिवसको राष्ट्रव्यापी अभियान अनि उत्सवको मुख्य नारा वा विषय स्वतन्त्रताको सम्मान गर्न, भविष्यलाई प्रेरित गर्नु, अनरिङ फ्रिडम इन्सपायरिङ द फ्युचर हो, जो विकसित भारत 2047 लक्ष्य अनि दृष्टिमाथि केन्द्रित छ। आउने 2047 हाम्रो देश स्वाधीन भएको पनि 100 वर्ष पुग्नेछ अनि हाम्रो देशले यस 2047 शताब्दी महाउत्सवमा आफैलाई विकसित भारत बनाउने लक्ष्य राखेको छ। विकसित भारत 2047 लक्ष्य प्राप्तिको दिशातर्फ काम गर्दै जाँदा भारतको आजादीको सङ्घर्षको परिणामस्वरूप यस वर्षको देशको 80 स्वाधीनता दिवसले विकास, उन्नति अनि देशको साथसाथै व्यक्तिगत विकासको निम्ति एउटा प्रेरणादायक याद अनि दिशानिर्देश गर्दछ। यो एउटा साधारण दिन मात्र नभएर त्यो आदर्शहरू, सङ्घर्षहरू अनि दृढताहरू फेरि फर्काइ ल्याउनु हो जसबाट भारत गणराज्यको स्थापना भएको छ। साँचो आजादी तब प्राप्त हुन्छ जब हामी एक नागरिकको रूपमा आफ्नो अधिकारहरूका साथ आफ्नो कर्तव्यहरूलाई पनि इमान्दारीपूर्वक अपनाउँछौँ अनि उन्नतिको निम्ति एक बहुआयामिक समाजको स्थापककर्ताको तौरमा मिलेर काम गर्छौँ। जसरी हामीलाई इतिहासले बताउने गर्छ कि स्वाधीनताको भावना सबैभन्दा धेरै मजबुत तब हुने गर्दछ जब एकता, हिम्मत अनि सोच एकैसाथ आउँदछ। 2047 स्वाधीनताको शताब्दी महोत्सवलाई ध्यानमा राख्दै आज हामी जो पनि कदम उठाउँछौँ त्यो भोलिको भारत देशलाई आकार दिने किसिमको होस्। आउँ हामी यस वर्षको स्वाधीनता दिवसलाई केवल एउटा अतीतको रमाउने दिन मात्र नबनाएर भविष्यको तर्फ एउटा उद्देश्यपूर्ण कदम बनाऊ। र श्रोतागण, तपाईँहरूसँगको यो चर्चाको क्रममा समयले छोडेको पनि पत्तो नै भएन। आजको विषय त नटुङ्गिने विषय हो, र पनि स्वाधीनता दिवसको महत्त्व कति रहेछ भन्ने कुरा त हामीले अवश्य पनि धेरथोर बुझ्न सक्यौँ। विशेष गरेर विद्यार्थी भाइ बहिनीहरूले आजको विषयबारे अझ धेरै खोजबिन अनि अध्ययन गरेर यसबारे जानकारी बटुल्न सक्नेछन्। र यस वर्षको स्वाधीनता दिवसको पावन उपलक्ष्यमा तपाईँहरू सबैलाई शुभेच्छा अनि शुभकामना टक्राउँदै म हजुरहरूसँग यस कार्यक्रमबाट बिदा लिन चाहन्छु। धन्यवाद।

आदरणीय श्रोता महानुभवहरू, आजको शिक्षा ज्योति कार्यक्रम यही नै सम्पन्न हुन्छ। आज हामीले स्वतन्त्रता दिवसको महत्व, स्वतन्त्रता सेनानीहरूको अतुलनीय योगदान तथा राष्ट्रप्रतिको हाम्रो जिम्मेवारी बारे जानकारी प्राप्त गर्यौँ, जसलाई हजुरहरू समक्ष राख्नु भएको थियो शिक्षक दिपेश शङ्करज्यूले। विद्यार्थी भाइ बहिनीहरू, स्वतन्त्रता केवल अधिकार प्राप्त गर्नु मात्र होइन, तर त्यसको सम्मान गर्दै राष्ट्रको प्रगति, एकता र शान्तिका लागि योगदान गर्नु पनि प्रत्येक नागरिकको कर्तव्य हो। आउनुहोस्, वीर शहीदहरूको सपना साकार पार्ने प्रतिबद्धता सहित इमानदार, जिम्मेवार र सचेत नागरिक बनाऊ, र यही नै स्वतन्त्रता दिवस मनाउनुको साँचो अर्थ हुन जान्छ भन्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट म सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि विदा दिनुहोस्। अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

अहिले सुन्दै हुनुहुन्थ्यो बोर्डर फिल्मबाट सोनु निगम अनि रूप कुमार राठौरको स्वरलाई। अब सुनाइरहेछौँ कार्यक्रमको अन्तिम गीत। मुकेश अनि साथीहरूको स्वरमा फिल्मको नाम छ हम हिन्दुस्तानी।

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, मुख्य समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। राष्ट्रले आज 80 स्वतन्त्रता दिवस हर्षोल्लासका साथ मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक लाल किल्लाको प्राचीरबाट राष्ट्रिय ध्वज फहराउनुभयो अनि देशवासीलाई सम्बोधित गर्नुभयो। यस अवसरमा पहिलो पटक राष्ट्रिय गीत वन्दे मातरमको गायन भयो। राष्ट्रपति द्रौपदी मुर्मूले आज 80 स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रिय युद्ध स्मारकमा वीर जवानहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजघाटमा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। 80 स्वतन्त्रता दिवसको अवसरमा आज नयाँ दिल्ली स्थित भाजपा मुख्यालयमा भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनले राष्ट्रिय ध्वज फहराउनुभयो। कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गेले पनि पार्टी मुख्यालयमा राष्ट्रिय ध्वज फहराउनुभयो। देशका विभिन्न राज्यहरू र केन्द्र शासित प्रदेशहरूमा पनि 80 स्वतन्त्रता दिवस देशभक्ति र उत्साहका साथ पालन भइरहेको छ। विश्वका नेताहरू र विदेशी दूतावासहरूले आज भारतलाई स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका छन्। 80 स्वतन्त्रता दिवसको अवसरमा आज धेरै केन्द्रीय मन्त्रीहरूले राष्ट्रिय राजधानीमा आफ्नो निवासमा राष्ट्रिय ध्वज फहराएका छन्। 80 स्वतन्त्रता दिवसको अवसरमा नयाँ दिल्ली स्थित आकाशवाणी मुख्यालय परिसरमा पनि स्वतन्त्रता दिवस समारोहको आयोजना गरियो। यसको साथै आकाशवाणीका विभिन्न केन्द्रहरूमा पनि आज स्वतन्त्रता दिवस पालन गरिएको छ। दूरसञ्चार विभागले 17-21 अगस्तसम्म पुणेमा ब्रिक्स सूचना तथा संचार प्रौद्योगिकी आईसीटी ट्र्याक आयोजना गर्नेछ। केन्द्रीय प्रत्यक्ष कर बोर्ड सीबीडीटीले साना करदाताहरूका विदेशी सम्पत्ति प्रकटीकरण योजना फास्ट डीएस नियम 2026 अधिसूचित गरेको छ। मुख्य समाचार पूरा भयो।
0: श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा। अब सुनिरहेछौं फिल्म गीतको कार्यक्रममा कर्मा फिल्मबाट कविता कृष्णमूर्ति अनि मोहम्मद अजिजको स्वरलाई।

नमस्कार श्रोता, आकाशवाणी गान्तोकबाट प्रसारण गरिने भारत सरकारको कृषि एवं किसान मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान बाणीमा हजुरहरू सबैलाई म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन। हाम्रो राज्य सिक्किमका ग्रामीण भेगमा धेरै किसानहरू बसोबास गर्ने गर्दछन्। उहाँहरू कृषि तथा पशुपालन क्षेत्रमा लागि परेर धेरै प्रगति गरेको पनि पाइन्छ। ग्रामीण भेगको अर्थतन्त्र अथवा आय स्रोतको मूल स्तम्भ नै कृषि तथा पशुपालन क्षेत्रलाई लिन सकिन्छ। साँच्चै भन्नु हो भने ग्रामीण क्षेत्रको मेरुदण्ड नै कृषि तथा पशुपालन नै हो भन्दा कुनै फरक नपर्ला। र यसै सन्दर्भमा आज हामी एक प्रगतिशील कृषकसँग अन्तर्वार्ता गरी उहाँको अनुभवहरू श्रोता समक्ष साझा गराउनेछौँ। आउनुहोस् हाम्रो अन्तर्वार्तालाई अघि बढाउँ। सर्वप्रथम त हजुरलाई हाम्रो आकाशवाणी गान्तोकको किसान बाणी कार्यक्रममा स्वागत।

0: गर्दछु।
1: तपाईँ कहाँबाट हुनुहुन्छ, के कस्तो व्यवसाय गर्नुहुन्छ, छोटकरीमा हाम्रा श्रोता मित्रहरूलाई आफ्नो परिचय राखिदिनुहोस्।
2: म पूर्व सिक्किम नामिन जिपिओ सामरिक मार्चक पर्छ र मेरो नाम नारायण शर्मा हो।
1: हजुर,
2: र मेरो कृषि क्षेत्रमा हेर्नु हो भने म गाई पाल्छु र गाई पाल्ने एउटा कृषि क्षेत्रमा एकदम उत्तम सेवा पनि छ र अर्को मैले यसमा प्लस अदुवाको खेती पनि गर्छु र अदुवाको खेती सँगसँगै मेरो साग सब्जी पनि छ। यो तिनैवटा मिलाएर मैले काम गर्ने गरेको छु।
1: र हामीले सुनेका छौँ उहाँ एक मेहनती तथा प्रगतिशील कृषक हुनुहुन्छ र आफूले के कस्तो व्यवसाय आफ्नो जग्गा जमिनमा गर्दै आइरहनु भएको छ हामी उहाँसँग कुराकानीहरू गर्नेछौँ। र तपाईँले भन्नुभयो बारीमा साग सब्जी लगाउनु भएको छ, साथसाथै पशुपालन पनि गर्नु भएको छ। यस विषयमा तपाईँले भन्नुपर्दा तपाईँको आफ्नो मुख्य व्यवसाय कुन पेसालाई दिनुभएको छ हाम्रा श्रोता मित्रहरूलाई जानकारी राखिदिनुहोस्।
2: र मेरो मुख्य पेसा भनेको गाई हो, गाईको साथसाथै साग सब्जी छ, त्यसमा अदुवा पनि मैले काम गर्ने गरेको छु, अदुवा पनि रोप्छु र यो तिनैवटा मिलाएर मेरो एउटा जीविकापार्जन जुन गर्नुपर्ने छ, मैले जीवनको जुन ढाल्नु पर्ने त्यो चिजलाई मैले यसैबाट सङ्गठेर ल्याएको छु।
1: पशुपालन साग सब्जी खेतीपातीद्वारा तपाईँको आफ्नो जीवन यापन गर्नुहुँदैछ।
2: हजुर।
1: र तपाईँले यो पेसा अप्नाउनु भन्दा अगाडि के गर्नु हुँदै थियो र यो पेसा सुरु गर्नुभयो?
2: अनि योभन्दा अगाडि त पहिला म जब स्कुल पढेँ, स्कुलबाट स्कुलको पढाइ सकेपछि मैले बाहिर गएर कता कता कम्पनीको कामहरू गरेँ, के काम गरेँ, तर अन्तिममा मैले हेर्दाखेरि आफ्नै ठाउँ र आफ्नै गाउँ नै रमाइलो।
1: हजुर।
2: र त्यसमा गएर आफ्नो गाउँमा खेतीपाती गर्नु, गाई पाल्नु, गाईको सेवा पनि भयो, एउटा दुधको काम पनि हुन्छ, मलजल हुन्छ, अदुवा खेती हुन्छ, साग सब्जी हुन्छ, यो भएपछि आफ्नो बारीमा उब्जेको साग सब्जीलाई पनि मैले एउटा सानो दोकान गरेर दोकानमा पनि बेच्ने प्रबन्ध मिलाएँ। यसो गरेपछि मलाई घरको साग सब्जीले पनि एउटा टेवा पुर्याएर गयो र यो सब्जीहरू जति पनि मैले बजारमा मार्केटमा बेचेँ, बेच्न नसकेको आफ्नो दोकानमा पनि म अलिअलि बेच्छु, अरू बजारमा सप्लाई पनि गर्छु, यसै प्रकारले चलाउँदैछु।
1: हजुर, तपाईँले साग सब्जी गाई बस्तु पालन सँगसँगै एउटा सानो व्यापारको लागि दोकान पनि खोल्नु भयो?
2: दोकान पनि खोलेको छु।
1: दोकान कुन जग्गामा?
2: दोकान मेरो रानीपुल बजारमै छ।
1: तपाईँको नामिन गाउँमा साग सब्जी रोप्नुहुन्छ, त्यहाँ गाई बस्तु पालन छ, सँगै आएर तपाईँको दोकान र तपाईँले यो जुन व्यवसाय सुरु गर्नुभयो यो तपाईँले अब जस्तै गाई पालनमा पनि त कतिजनालाई त आइडिया हुँदैन, यो तपाईँले कहाँबाट सुरु गर्नुभयो, कस्तो प्रकारले सुरु गर्नुभयो, यस विषयमा पनि आफ्नो अनुभव हामी माझ राखिदिनुहोस् न।
2: गाई पालन सेवा त जुन समय म जन्मिएँ त्यो समयदेखि नै म एउटा कृषकको छोरो भएको हुनाले, कृषकको छोराको नाताले चाहिँ मैले यो सिकेँ, मैले प्र्याक्टिकल्ली जाने, मैले मेरो बाबा आमाले त्यही गाई पालन पोषणबाट अदुवाका खेतीबाट साग सब्जीबाट हाम्रो सम्पूर्ण परिवारलाई धान्नुहुन्थ्यो र हाम्रो पढाइ खर्चहरू सबैदेखि लिएर गएर खानापिना वर्षभरिको बिमारी पाहुना सम्पूर्ण इत्यादि खर्चहरू चाहिँ यही कृषि सेवाबाट कृषि सम्बन्धीबाट नै हामीलाई यसरी ज्ञान भएको थियो उहाँहरूको प्र्याक्टिकल्ली।
1: तपाईँले उहाँहरूको अनुभव देखेर जानेर आफ्नो व्यवसाय सुरु गर्नु?
2: हजुर हजुर।
1: र तपाईँले यो गाई बस्तु पालन भन्नुभयो, गाई बस्तु पाल्नु अहिले कति माउ कस्ता प्रजातिका पाल्नु भएको छ तपाईँ?
2: हामीले गाईहरू जर्सी प्रजातिका पाल्छौँ जो हाम्रो जग्गामा सुट गर्छ।
1: हजुर।
2: र त्यो गाईलाई हामीले पाल्दाखेरि जुन प्रकारले हामीले खोलेहरू दिन्छौँ, घाँसहरू दिन्छौँ, त्यो हाम्रो क्षेत्रमा हाम्रो जग्गामा त्यो गाईले सुट गरोस्, त्यो गाईलाई कुनै प्रकारको बिमारी नहोस् भनेर हामी पाल्छौँ।
1: हाल तपाईँले कतिवटा गाई पाल्नु भएको छ?
2: अहिले मैले जम्मा छवटा गाई पालेको छु।
1: छवटा गाईमा दुध दिने कतिवटा?
2: दुध दिने दुईटा छ।
1: दुध त निकै हुन्छ दुईटा गाईको पनि, त्यो दुध डायरी लाउनुहुन्छ या कहीँ ठिका कि घरकै लागि नै प्रयोग गर्नुहुन्छ?
2: कति दुध त हाम्रो घरबाटै सप्लाई हुन्छ, ठिकादारहरू आउँछन् दुध लिने आउँछन्, उनीहरूले बजारमा लगेर लिन्छन् भने कति हामी बजारमा सेल गरेर लान्छौँ, बजारमा बिक्छ, चिया दोकानतिर बिक्छ, ठिका बिक्छ, कहीँ पनि बिकिहाल्छ।
1: दुध छ भने जहीँ पनि
2: डिमान्ड राम्रो छ।
1: कुनै पनि साग सब्जी रोप्नु पर्दा, खेतीपाती गर्नु पर्दा अथवा गाई नै पाल्नु पर्दा पनि सबैभन्दा पहिले त जमिनको जरुरत पर्छ। जमिन तपाईँले आफ्नै जमिनमा गर्नुहुन्छ?
2: मेरो आफ्नै जमिन छ, आफ्नै जमिनमा मैले गाई पालेको छु, त्यसमा साग सब्जी अदुवा इत्यादि सबै गरेको छु।
1: गाई पाल्दाखेरि त सबैभन्दा पहिले त्यसको लागि गोठको व्यवस्था गर्नुपर्छ, अब गोठ कस्तो प्रकारको छ तपाईँ?
2: गाई पाल्दा गोठ चाहिँ राम्रै प्रकारले बनाउनु पर्छ, किनकि त्यो गाईलाई असुविस्ता भयो भने गाईले दुध दिँदैन, गाईको दुध आउँदैन, त्यो गाईहरू फस्टाउनु पर्छ, गाईलाई घाँस खानको लागि सजिलो हुनु पर्यो, बस्नको लागि सजिलो हुनु पर्यो, तिनीहरूलाई स्वतः ओछ्यानहरू जसरी हामीले जाडोमा हामीलाई ओछ्यान चाहिन्छ, गर्मी चाहिन्छ, त्यस्तै प्रकारले गाईलाई पनि सुविधा छ भने त्यो गाईले दुध राम्रोसँगले दिन्छ र गाईलाई पनि कम्फर्टेबल हुन्छ बस्न, उसलाई सुविधा हुन्छ, ऊ एउटा राम्रो प्रकारले जिउनु सक्छ।
1: अब गाई पाल्दाखेरि आफ्नै परिवारको सदस्य बराबर सम्झिनु पर्छ उसलाई पनि, होइन त्यतिकै सियार चाकर गर्यो भने त उसले पनि धेरै दुध दिने हो।
2: हजुर, गाईलाई त हामीले स्याहार चाकर त मान्छे जति नै गर्नुपर्छ, त्यसलाई बिमारी भयो भने दबाईहरू पनि गर्नुपर्छ, त्यसलाई क्याल्सियमहरू दिनुपर्छ, खोलेतिर कहिले कहिले दिइबस्नुपर्छ, भिटामिन दबाईहरू,
1: बिमारहरू केही मेडिकल

0: चेकअपहरू गराउनु पर्यो होला होइन, केही बिमार हुन्छ
1: त्यसलाई मेडिकल चेकअपहरू हुनुपर्छ। कोही बेला त्यो जिब्रो सिनिने हुन्छ, कोही बेला खुट्टा दुख्ने हुन्छ, कोही बेला दाँत दुख्ने हुन्छ, कोही बेला ज्वरो आउँछ, त्यस प्रकार कोही बेला डायरिया हुन्छ गाईहरूलाई, भुँडी ढाडिने हुन्छ, त्यस्तो प्रकारले डक्टरसँग सम्पर्कमा रहिरहनु पर्छ।
0: हजुर हजुर, र तपाईँले यो गाई पाल्दाखेरि घाँसको व्यवस्था कस्तो प्रकारले आफ्नै बारीमा पुग्छ या कहीँबाट किनेर ल्याउनुहुन्छ?
1: घाँसको व्यवस्था चाहिँ हामीले घरको जुन घाँसहरू छ, सरकारी घाँसहरू हुन्छ, अम्लिसोहरू हुन्छ, रुख घाँसहरू हुन्छ, यसमा हामीले कुटी किनेर, कुटी मिसाएर, भुस पिठो किनेर त्यो मिसाएर हामीले दिने गर्छौँ। त्यो एउटा तरिकाले दियो भने गाईलाई धेरै घाँस लाग्दैन, किनकि पहिला पहिलाको जमानामा ल्याएर घाँस ल्याएर त्यसै थुपार्ने हुँदा धेरै धेरै घाँस काट्नु पर्थ्यो भने अहिले एउटा साइन्टिफिक तरिकाले सबै थोक मिसाएर टाइम टेबलमा दिएपछि त्यो घाँस पनि कम्ती लाग्यो, हाम्रो समय पनि बाँच्यो, अरू काम गर्न सकिन्छ, त्यसले गर्दा राम्रै छ।
0: हजुर, तपाईँले घाँस कुन प्रजातिको घाँस आफ्नो बारीमा लगाउनु भएको छ?
1: प्रजातिहरू त बारीमा त्यही अम्लिसो हुन्छ मेन, त त्यही सरकारी घाँसहरू भनिन्छ, त्यसको विभिन्न नेपियरहरू,
0: पौलमा त बडर, नेबारो, दुधिलो, यो खालको घाँसहरू धेरै पाइन्छ,
1: अनेक घाँसहरू हुन्छन् जङ्गलतिर पनि पाइन्छ, घाँसहरू ल्याएर घाँसलाई त्यस्तो प्रकारले मेन्टेन गरेर हामी दिन्छौँ। ज्यादा भए घाँस हाल्नु हुँदैन गाईले,
0: ठिक्कै लिमिटले दिनु,
1: हजुर लिमिटले दिनुपर्छ, एउटा तरिकाले दिनुपर्छ, टाइममा दिनुपर्छ।
0: र तपाईँले खोले कति टाइम दिनुहुन्छ गाईलाई?
1: खोले दुई टाइम हो, बिहान र बेलुका
0: दुई टाइम खोले दिनुहुन्छ, घाँस दुई टाइम,
1: घाँस दुई टाइम।
0: हजुर, र तपाईँले जुन गाई बस्तुबाट निस्केको मल जल गौत गोबर यो आफ्नै बारीमा प्रयोग गर्नु?
1: हजुर, आफ्नै बारीमा प्रयोग गरिन्छ, यसमा सागसब्जी उत्पादन हुन्छ, सागसब्जीलाई भएपछि यता अदुवा पनि हुन्छ, त्यो बारीमा लगाइसकेपछि अदुवाको छेउमा हामीले सागसब्जी बोडीहरू हरेक चिजको सब्जीहरू लाग्न सक्छौँ, सिमले हुन्छ, फुलतरुल हुन्छ, पिण्डालु हुन्छ, यी चिजहरू सबै काममा।
0: हाल अहिले तपाईँको बारीमा के कस्ता सागसब्जीहरू लगाउनु भएको?
1: अहिले अब सिजन हुन्छ, अहिलेको सागसब्जीहरू त अब त्यस्तै धनियाँहरू अलिअलि हुन्छ, बैगनहरू अलिअलि हुन्छ, कोपीहरूको सिजन सकियो अहिले, पहिला कोपीहरू हुन्थ्यो, फुलकोपी, बन्दाकोपी र सिजन सिजनको सब्जीहरू हुन्छ।
0: तपाईँले यो अब सागसब्जी अदुवाहरू गर्नुहुन्छ, त्यसको लागि जमिन तयार गर्नु पर्दाखेरि के कस्तो पाराले गर्नुहुन्छ? कुनै गोरु लगाउनुहुन्छ या मेसिनले जोत्नुहुन्छ?
1: कोही बेला हामीले मेसिन पनि ल्याएर, छ छिमेकीको मेसिन ल्याएर पनि जोतिन्छ भने, कोही बेला मेसिन एभाइलेबल नहुँदाखेरि गोरु, छिमेकीको गोरुहरू मागेर पनि हामीले लाउने गर्छौँ। र यसमा हामीले अदुवाहरूको लागि जमिन एकदमै राम्रो बनाउनु पर्छ, जमिनमा माटोहरू बनाउनु पर्छ, त्यसमा ड्याङहरू लगाएर त्यस प्रकारले तरिकाले नै गर्नुपर्छ अदुवाहरूको।
0: अदुवा रोपन गर्नुपर्दा तपाईँले भन्नुभयो, अहिले कति रोप्नु भएको छ तपाईँको अदुवा?
1: अहिले हामी 20-25 मन अदुवा रोप्छ।
0: अदुवा रोप्दाखेरि सबैभन्दा पहिले त जमिन तयारी गर्नै पर्छ, जमिन तयार गरेर अगाडि के छ यसको प्रोसेस?
1: अगाडि प्रोसेस त पहिला हामीले यसलाई बारीमा मलजल गर्नु पर्यो, बारीमा मल सबैभन्दा बेसी चाहिँ हामीले मलको प्रयोग गर, गाईको मलको प्रयोग गर्नुपर्छ, किनभने सिक्किममा युरियाको एलाउ छैन,
0: नहुँदाखेरि
1: प्रतिबन्ध लगाइएको छ, हजुर त्यसले गर्दा गाईको मल पर सस्तो हुनुपर्छ, गाईको मल लगाएर हामीले बारीमा जोत्छौँ, बारी
0: खेतीबाली गर्नुभन्दा पहिले गाई अनिवार्य रूपमा,
1: अनिवार्य गाई बिना कुनै हुँदै हुँदैन, गाई छैन भने त न सागसब्जी हुन्छ, न अदुवा खेती हुन्छ, न कुनै पनि हुन्छ, न घर परिवारको लागि दुध खानु नै हुन्छ।
0: तपाईँले भन्नुहुँदै थियो पहिले गाईको मल लगायो अनि डेङमा लगाएर,
1: हजुर त्यसलाई माटो बनाउनु पर्छ, त्यसको बादमा मल लगाएर पनि, कसैले मल लगाएर पहिल्यै जोतेर पनि गर्छन् भने, कसैले डेङ बनाएर डेङमा पनि लगाउँछन्, त्यो आफ्नो आफ्नो तरिका हुन्छ रोप।
0: र हाल तपाईँले 20-30 मन अदुवा रोप्नु भएको छ भनिन्छ, अदुवा त दुई टाइम बेच्न पाइन्छ भनेर सुन्नमा आएको।
1: एउटा डिसेम्बर जनवरीमा हामीले जो बच्चा अदुवा खनेर पाकिसकेको हुन्छ त्यो हामीले फेरि सुरु गर्छौँ डिसेम्बर जनवरीमा, त्यो सुरु गरेपछि जुन जुलाईमा हामीले त्यसको माउ निकाल्छौँ, यो माउ निकालेपछि त्यो बच्चा पलाएर त्यसको बसेको हुन्छ, त्यो बच्चालाई नभाँचिकन माउ निकालेर हामीले बजारमा लगेर बेच्छौँ भने फेरि त्यो बच्चा बढेर अर्को समय डिसेम्बर जनवरीमा त्यो तयारी भइसकेको हुन्छ, र एउटै अदुवालाई हामीले दुई खेप नाफा निकाल्न सक्छौँ, त्यसलाई फाइदा हुन्छ हामीले दुईपल्ट
0: खेतीपाती गर्नमा, दुई खेप बेच्न पाइने चाहिँ यही अदुवा
1: नै, यही अदुवा हो,
0: यसबाट डबल फाइदा,
1: डबल फाइदा।
0: र यो रोप्ने टाइममा त धेरै श्रमहरू लाग्ने गर्दछ, यसमा आफ्नै घरको तपाईँहरूको परिवारले गर्नुहुन्छ या कुनै बाहिरबाट खेताला?
1: आफ्नो परिवारले त अदुवा रोप्न ओर्न सकिँदैन, किनभने आफ्नो परिवारले भन्ने कुरा चाहिँ गाईहरू पाल्नको लागि परिवारले सक्छ, सागसब्जी लाउन सकिन्छ, तर अदुवा खेती गर्न, बारीको खनजोत गर्नको लागि चाहिँ हामीले बाहिरको मान्छे नै अनिवार्य चाहिन्छ।
0: अहिले त रोज एकदम बेसी बढेर गएको छ, अहिले हाजिरा कति छ एकजना लेबर लगाउनु पर्छ?
1: अहिले त मिनिमम 500 रुपियाँ दिनुपर्छ,
0: 500 रुपियाँ दिएर खाजा पानी पनि,
1: खाजा पानी दिनुपर्छ, दिनमा दुईपल्ट दिनुपर्छ, कसैलाई एकपल्ट दिनुपर्छ।
0: हजुर, तपाईँले यो अदुवा रोप्नु पर्दाखेरि यसको बिजन, जुन रोप्ने बिजन चाहिँ आफ्नै बारीमा तयार गर्नुहुन्छ कि कहीँबाट किनेर ल्याउनुहुन्छ?
1: होइन, अब आफ्नो बारीमा राम्रोसँगले भयो भने आफ्नो बारीमा तयार गरिन्छ, यदि पुगेन भने कहीँ राम्रो जग्गामा गएर हामीले बिउ किनेर ल्याएर ल्याएर पनि रोप्न सकिन्छ।
0: बाहिरबाट ल्याउनु पर्दाखेरि अब राम्रो बिउ र नराम्रो बिउ अदुवा रोप्दाखेरि यो कसरी छुट्याउन सकिन्छ?
1: यसमा दाग लागेको हुन्छ, दागी हुन्छ, युरियाहरू

0: परेको गाउँमा काहीँतिर त्यस्तो गाउँ बस्तीमा गएर बुझेर ल्याउन सकिन्छ, किनभने अहिले त प्रतिबन्ध लगाइएको छ रासायनिक मलहरू, त्यसले गर्दा प्रायः प्रायः हाम्रो अर्ग्यानिकै अदुवाको बिउहरू भेटिन्छन्, त्यसरी नै हामीले किनेर ल्याउँछौँ।
1: अदुवा रोपेपछि त यसको गोडमेल पनि त घरिघरि गरिबस्नु
0: गरिगर्नुपर्छ, ती तिन महिनामा चार चार महिनामा हामीले गोड्नुपर्छ, वर्षमा चार खेप नगोडिकन चाहिँ हाम्रो अदुवा पाक्दैन।
1: रोपेदेखि चार खेपसम्म
0: चार खेप चाहिँ हामीले उहाँ गएर गोड्नै पर्छ,
1: त्यसलाई पनि त जति स्याहार्यो त्यति राम्रो हुने। यसमा बिचबिचमा मल पनि लाउनुपर्छ,
0: मल लाउनुपर्छ, काँचो मल हामी उठाएर जब गोडिन्छ, गोडेर हाम्रो माउ निकालिन्छ, पहिला त हाम्रो माउ निकाल्नु पर्यो, माउ निकालिसकेपछि हामीले गोडमेल भए हुन्छ त्यहाँ, त्यहाँदेखि काँचो मल लगाएर हामीले राम्रोसँग त्यसलाई ड्याङ फेरि बनाउनु पर्छ, र त्यति गरेपछि फेरि त्यो काँचो मलले भित्र गएर त्यसलाई उर्वरक शक्ति दिन्छ त्यो माटोलाई, र त्यसले फेरि राम्रो फल दिन्छ।
1: तपाईँको जस्तै अब भन्नुभयो 20-30 मन,
0: हजुर
1: 20-30 मन रोपेकोमा कति जस्तो चाहिँ फल्न सक्छ?
0: त्यो त फलाइ अनुसार, कुनै समय रोगहरू लागेन भने त्यसमा एउटा कुनै रोग लाग्छ, त्यो रोगहरू लागेन भने त 30 मन अदुवा रोपेको छ भने झन् 100 मन अदुवा पनि फलिहाल्छ, 70-80 मन फल्छ, तर कुइजिनै
1: लाग्छ,
0: हजुर त्यसमाथि भर पर्छ, किनभने मलमाथि भर पर्छ, अदुवाको त्यो रोग छ, त्यो रोगमाथि पनि कुनै एउटा बेला चाहिँ पहेँलो लाग्ने हुन्छ, त्यसमा त्यो तल गानै कुहिएर जान्छ।
1: विशेष गरी कुन खालको बिमार हुन्छ अदुवा?
0: यसमा बिमार थाहा हुँदैन, अदुवा बारीमा हुन्छ, त्यसमा त्यो बारीमा कोही समय तिनेरी नै अदुवा राम्रोसँगले फलिरहेको हुन्छ, कुनै समय त्यो कुन छ एउटा फ्यात्तै भएर कुन छ, र त्यसमा एउटा पहिला पहिला भन्थे रासायनिक मलले गर्दाखेरि यस्तो भएको हो भन्थे, तर अहिले चाहिँ अब अदुवा केले कुहिएको भन्ने कुरो त्यो भन्न सकिँदैन, कुनै समय राम्रो खेती हुन्छ, कुनै समय दागिर कुहिने हुन्छ, त्यो एउटा अब आफ्नो भाग्य परीक्षा पनि छ खेतीपातीमा।
1: यो खालको बिमारहरू लागेर अदुवा कुहिन्छ, कोही बेला मर्छ होइन, यस बेला केही विभागबाट केही सर सहयोगहरू पनि हुन्छ
0: उहाँहरूबाट आएर उहाँहरूले इन्क्वायरी गरेर त्यस्तो ठुलै क्षति भएको छ भने उहाँहरूले दिनुहुन्छ, सरकारले क्षतिपूर्ति हेरेर राम्रोसँगले दिनुहुन्छ।
1: हजुर विभागबाट उहाँहरू घरिघरि आएर तपाईँहरूको,
0: हजुर विभागबाट आएर छानबिन गर्दै गर्नुहुन्छ, हेर्नुहुन्छ, र हामीले पनि उहाँहरूलाई सूचना दिँदै गर्नुपर्छ, कुनै पनि चिज बिग्रेको छ भने उहाँहरूले आएर त्यसको भरपाईहरू सबै नगरे पनि अलिकति हामीलाई गरिदिनुहुन्छ।
1: र अहिले त सुन्नमा आएको छ यो विभिन्न खेतीपाती गरे बापत सरकारले बढोत्तरी राशि एउटा इन्सेन्टिभ भनेर केही सहयोग राशि दिने गर्दछ, के अदुवामा पनि तपाईँहरूले पाउनुहुन्छ?
0: हजुर अदुवामा छ, अदुवामा 20 रुपियाँ प्रति किलो छ, यसमा हामीले अदुवा दिएर लगभग 3-4 महिना बादमा हामीले इन्सेन्टिभ पाउँछौँ,
1: यो चाहिँ एकाउन्टमा पाउँछ,
0: हजुर एकाउन्टमा हाम्रो एकाउन्टमा हामीले पाइन्छ।
1: हजुर अति राम्रो योजनाहरू,
0: हजुर यो योजनाले गर्दाखेरि
1: हजुर
0: गाउँ बस्तीमा धेरै प्रगतिशील कृषकहरूले अलिक जुझारु भएर काम गर्न थालेको छन्।
1: हजुर पहिले पहिले जो अल्छे भएर बस्नेहरू पनि यो अहिले सरकारको योजनादेखि चाहिँ धेरै जागरुक भएको,
0: नपाल्ने मान्छेले पनि अहिले गाई पाल्न थालेको छ, त्यसले गर्दा धेरै दुध निकाल्न सकियो भने चाहिँ अहिले अब हर घरमा पढा लिखा भएकोले गर्दाखेरि उनीहरूलाई क्यालकुलेसन गर्छन्, मैले दिनमा यति दुध बेच्दाखेरि 8 रुपियाँ त म एक्स्ट्रा पाउँदैछु, र यो यति दुध मैले बेच्दाखेरि यति मैले इन्सेन्टिभ पाउँछु भने यति त मैले दुधबाट पनि कमाउँछु भन्ने हिसाबले मान्छेले काम गर्न थालेको छ।
1: हजुर हजुर र तपाईँले अदुवा खेती गर्दाखेरि कुनै पनि खेती गर्नु पर्दाखेरि त्यो मल जल चाहिँ तपाईँको आफ्नै गाई बस्तुको मलले पुग्छ या बाहिरबाट लिनुपर्छ?
0: अनि पर्दैन, त्यो आफ्नै गोठको मलले पुगिहाल्छ, आफ्नै गोठको मलमा गाईको जुन सोत्तरहरू हुन्छ सोत्तर मलमा हालेर कुहाएपछि त्यो एउटा अर्ग्यानिक मल पनि बनिन्छ, राम्रो पनि हुन्छ, हामीले गाईलाई जुन घाँस हाल्छौँ त्यो पनि हामीले टिपेर मलमा फ्याँक्छौँ, अथवा सोत्तरहरू काटेर उनी काटेर हामीले गोबरमा मिसाउने गऱ्यौँ, कुनै वखत ल्याएर हालिबस्यौँ भने त्यो गोबरसँग मिसिएर जुन प्रकारको मल बनिन्छ त्यो अर्ग्यानिक एकदमै राम्रो हुन्छ।
1: हजुर हजुर र अहिले त अब सिक्किममा कुनै पनि रासायनिक मल एकदम प्रतिबन्धै छ, त्यसकारण हामीले गाई बस्तुकै मल गोबर गौतमै भर पर्छ।
0: हजुर गोबर गौतमा, गौत पनि काममा आउँछ, किनभने त्यो बारीमा बोट बिरुवा साग सब्जी छ भने हामीले गौतमा पानी मिसाएर सबै गौत हाल्नु भएन, जस्तै हामीले गौतको ट्याङ्की बनाएको हुन्छौँ, ट्याङ्कीमा हामी आधी ट्याङ्की गौत भएपछि आधी ट्याङ्की पानी मिसाएर 50% त्यसमा पानी हालेर चाहिँ त्यसलाई हामीले साग सब्जी सुन्तला अम्बकदेखि लिएर गएर इत्यादि कुनै पनि चिजमा लगायौँ भने एकदमै राम्रो हुन्छ, प्लस त्यसको बोटमा पनि कुनै किराहरू परेको छ भने त्यहाँ हामीले त्यसको गौतहरू छर्क्यौँ भने त्यो किराहरू पनि हट्छ।
1: हजुर हजुर अहिले त अब यो रासायनिक दबाईहरू बन्द भएपछि कृषकहरूले गाउँ बस्तीमै घरेलु तरिकाले एउटा दबाईहरू पनि बनाउँछ नि, त्यो कस्तो प्रकारले तपाईँलाई केही जानकारी छ यस विषयमा?
0: यसमा त म बेसी ध्यान दिँदिन, दबाईहरू त आउँछ बनाउँछन् हाम्रो,
1: जस्तै तितेपातीको मुन्टा भयो, अङ्गेरीको टुप्पा, सजनाको बोक्रा के लगाएर गौत लगाएर एउटा फर्मेन्टेड गरेर जर्किनमा बनाउँदो रहेछन्, यो पनि स्प्रे गर्दाखेरि धेरै प्रकारको अब जीवाणुहरू किरा लाईहरू पनि भएको थाप्ने गर्दछ
0: त्यो पनि बनाएर उहाँहरूले दिनुहुन्छ तर त्यसमा हामी चाहिँ बेसी जस्तो हामीले गौतको प्रयोग गर्छौँ गौतको प्रयोग गरिसकेपछि सबै कुरो ठिक हुन्छ त्यस्तो बाहिरको पर्दैन कहीँ कहीँ गाई वस्तु कम्ती भएको छ गौतहरू कम्ती छ भने उनीहरूलाई त्यो जरुरी पर्छ
1: र सरकारबाट पनि तपाईँले यो अदुवा रोपन अथवा कुनै पनि खेतीपाती विषयमा कुनै तालिमहरू पाउनु भएको छ
0: तालिम त मैले गरेको छुइनँ तालिमहरू छ किनकि मलाई चाहिँ अब पहिलादेखि यो याद भएकोले गर्दा तालिम

0: जरुरी थिएन। मैले सानै उमेरदेखि यो अदुवा रोपन, गाई पालन, कृषि सम्बन्धी सबै कुरो जानेको छु प्र्याक्टिकल्ली, र त्यो लिएको छुइनँ, तर पनि तालिमहरू गर्नेले गरिरहेको छ, प्रायले गरेको छ, कतिलाई सिकाएको छ र उनीहरूले गर्छन् पनि।
1: गाउँ बस्तीमा अहिले त यस्तो खेतीपाती गर्नमा सरकारले इन्सुरेन्स, जुनै पनि बिमा गरिदिन्छ, अथवा रोप्न नसक्नेलाई बिजन किन्ने लोनहरू उपलब्ध गराउँछ, यसकारण गाउँ बस्तीमा अहिले खेतीपाती गर्न एकदमै सजिलो छ। र तपाईँले पनि यस विषयमा लोनहरू लिनु भएको छ सरकारबाट?
0: मैले लिएको छुइनँ लोन पाउँछ, त्यसको अदुवाको लोन पाउँछ, गाई किन्ने लोनहरू पाउँछ, साग सब्जीको हरेक चिजको लोनहरू पाउँछ, कृषि डिपार्टमेन्टबाट पाउँछ त्यो, तर मैले लिएको छुइनँ। किनकि अब लोन लिइसकेपछि लोन भन्ने कुरा तिर्नुपर्छ, लोनको लागि फाइदा हुन्छ, बाँकी नै हो, त्यसले गर्दाखेरि जति सक्छ आफ्नो फ्री भएर काम गर्न सक्यो भने त्यो राम्रो भन्ने मलाई लाग्छ।
1: हजुर, तपाईँले गाई बस्तुको अथवा फसल बिमाहरू पनि गर्नु भएको छ?
0: त्यस्तो केही गरेको छुइनँ, गाईहरूको बिमाहरू हुन्छ, त्यसमा गाईहरूको इन्सुरेन्स, गाईहरू केही भइगयो भने त्यसको भरपाईहरू हुन्छ, इन्सुरेन्सबाट पाइन्छ।
1: अहिले त यो फसलमा पनि त प्रधानमन्त्री फसल बिमा योजना भनेर एउटा स्किम छ, त्यो सायद तपाईँलाई जानकारी छैन होला। यो गाउँघरमा तपाईँको विभागसँग सम्पर्क गर्नुभयो भने यसमा पनि धेरै फाइदाहरू कृषकहरूले पाउने गर्दछ।
0: हजुर,
1: र तपाईँले यो खेतीपाती गर्नुपर्दा यो बागवानी विभाग, सिमफेड, योसँग पनि सम्पर्क गरेर गर्नुहुन्छ कि आफ्नै हिसाबले नि?
0: होइन, म आफ्नै हिसाबले गर्छु। अहिले जस्तै हाम्रो अब खेतीपाती गर्दा कुनै समय भल पहिरो आयो अथवा केही भएर बिग्रियो, धेरै नोक्सानहरू भयो भने डिपार्टमेन्टबाट आएर उनीहरूले हेरेर क्षतिपूर्तिहरू दिनुहुन्छ, तर अब अहिले चाहिँ हामी आफ्नै तरिकाले आफ्नै खुसीमा काम गर्छौँ।
1: खेतीपाती गर्दाखेरि कोही बेला अचानक असिना पानी बेसी परेर बिग्रिने कुने गर्दछ, कोही बेला अब यो जङ्गली जनावरहरूले बिगार्छ, यस्तो अवस्थामा तपाईँहरू कसरी यो आफ्नो खेतीपातीको व्यवस्था गर्नु?
0: त्यसमा त अब त्यति एउटा भाग्य परीक्ष, कुनै बेला त्यस्तो हुनसक्छ, तर त्यसमा पनि गभर्मेन्टले हेल्प गर्छ, धेरै बिग्रेको छ भने उहाँहरूले क्षतिपूर्ति दिनुहुन्छ हामीलाई।
1: तपाईँहरूले अब यो अदुवा रोप्दाखेरि सालाना कति जस्तो मुनाफा हुन्छ, कति जस्तो इन्कम गर्नुहुन्छ अदुवा?
0: अदुवाबाट त हामीले अब सालमा 20 मन 30 मन, जस्तै 30 मन अदुवा रोप्यो भने 30 मनको राम्रो फल्यो भने 1 मनको 4 मन 5 मनले फलिहाल्छ, त्यसले गर्दाखेरि त्यो पनि हामीले
1: 100-120 मन
0: त्यति फल्छ।
1: त्यसमा बिजन आफ्नो राख्नुहुन्छ?
0: त्यसमा फेरि हामीले बिजन राख्नु पर्यो, त्यसमा अलिकति सडा फडा पनि निस्किन्छ, त्यो कम्ती दाममा जान्छ, राम्रो अदुवा राम्रै दाममा जान्छ। त्यसको अब हिसाब गर्दाखेरि 100 मन अदुवा फल्यो यदि भने 30 मन हामीले बिउ फेरि काटेर राख्दाखेरि 70 मन अदुवा हामीले बेच्न पाउँछौँ।
1: 70 मन बजारको रेट के हिसाबले बेच्नुहुन्छ?
0: होइन, बजारको रेटले पनि बेचिन्छ, गाउँ बस्तीको अब कोही बेला बजारमा लगेर बजारमा पनि बेचिन्छ, कोही बेला सरकारी उयसमा पनि बेचिन्छ, त्यो कुनै प्रकारको हुँदैन, एकैचोटि हामीले खनेर बेच्दैनौँ, किनभने बस्तीमा चाहिँ के चलन छ भने जति जरुरत पर्दै जान्छ त्यति बेच्दै गयो, अलि अन्तिममा गएर हामीले एकैचोटि अदुवा बेच्ने गर्छौँ।
1: अदुवालाई त अब माटो मुनि हुन्छ,
0: हजुर,
1: यसलाई कुनै जङ्गली जनावर या पानी झरीले कतिको असर गर्दछ?
0: यसमा जङ्गली जनावर लाग्दैन, यसमा बाँदर हो एउटा, बाँदर आइहाले पनि यसले उखेलेर बिगार्ने मात्रै हो, खान पनि खाँदैन।
1: चरा मुसाले
0: केहीले पनि खाँदैन अदुवा।
1: पानी झरी
0: अब पानी बेसी जाम्ने भयो, अलिकति गहिरो जग्गा भयो भने त कुहिन्छ, त्यो पानीलाई पहिलादेखि नै त्यसले होसियारी भएर छेउ भित्तामा पानी कटाउने जग्गा राख्नुपर्छ र अलिकति डाँडो बनाएर अदुवा रोप्नुपर्छ, ड्याङ उठाएर त्यसलाई अग्लो जग्गामा लाउनुपर्छ।
1: र तपाईँले यो अदुवाबारीभित्र अरू अन्य खेती के लगाउनु भएको छ?
0: अदुवारीभित्र त हामीले अरू सागसब्जी पनि लाग्छ, जस्तै तुने बोडीहरू, सिबीहरू, ए चिजहरू चाहिँ अदुवाको छेउमा हुन्छ, जस्तै अब फलफुलहरू हुन्छ, जस्तै पिण्डालु हुन्छ, सिमले हुन्छ, यो चिजहरू अदुवाबारीको छेउमा लाग्छ, र घाँस पनि लाग्छ, एउटा नेपियर घाँस हुन्छ जुन सरकारी घाँस भनिन्छ, त्यो अदुवाको मलले गर्दा यी सबै कुरा त्यहाँ हुन्छ।
1: अदुवा सँगसँगै आफ्नो गाई बस्तुलाई घाँस पनि
0: निस्किन्छ,
1: फलफुल जस्तै पिँडालु, सिमल, तरुल भन्नुभयो, यो पनि हुन्छ,
0: सबै कुरा हुन्छ।
1: यसमा खोर्सानी, सिमी, यस्तो
0: डल्ले खोर्सानीहरू पनि बिच अदुवाको बिचमा हुन्छ, मकै पनि हुन्छ बिच बिचमा, हामीले जुन एक साइडमा हामीले ड्याङ लगाएर बिचमा अग्लो उठाएको हुन्छौँ त्यहाँ अदुवा हुन्छ भने त्यो गहिरो जग्गामा चाहिँ हामीले त्यो खोर्सानीहरू रोप्छौँ। कसैले अदुवा र खोर्सानी मात्रै पनि लाउँछ, कसैले मकै र अदुवा लाउँछन्, त्यो अब आफ्नो तरिकाले गरेको हुन्छ।
1: हजुर हजुर, त्यहाँबाट निस्केको फलफुल सागसब्जी हुन्छ आफ्नो दोकानमा लगेर?
0: हजुर, मैले आफ्नो दोकानमा लान्छु र अरूलाई पनि सप्लाई गर्छु, म आफ्नो दोकान पनि बेच्छु।
1: तपाईँको जस्तै बारीमा फलफुल के लगाउनु भएको छ?
0: फलफुल केही छैन, अलिअलि सुन्तलाहरू हुन्छ, अम्बकहरू हुन्छ, त्यस्तो हुन्छ, अरू फलफुलहरू त्यस्तो केही पनि हुँदैन, त्यो सागसब्जी, अदुवा र गाईकै खेतीपाती छ।
1: हजुर, आफ्नो बारीबाट निस्केको सागसब्जी आफ्नो दोकानमा साथसाथै गाउँघरमा पनि?
0: गाउँघरमा पनि चल्छ, अब बिहा मराउतिर कहीँ भयो भने गाउँमा घरमा छ भने, जस्तै इस्कुसहरू फल्छ, आलुहरू अलिअलि हुन्छ, सागसब्जीमा इन्सेन्टिभ त अब त्यस्तै प्रकारले गरेको छ, एउटै सागसब्जी धेरै रोपेको छौँ भने हाम्रो पाइन्छ, त्यो सरकारलाई हामीले विभागमा गएर हामीले भन्यौँ देखायौँ भने त्यसको इन्सेन्टिभ छ, तर सबै थोक अलिअलि गरेको

0: बेच्छौँ, सबै थोक हामी आफै बेच्छौँ, त्यसको इन्सेन्टिभहरू त्यस्तो हामी भन्न पनि जाँदैनौँ र त्यस्तो गरिँदैन।
1: सरकारबाट त अहिले जस्तै सागसब्जी रोप्नेलाई ग्रिन हाउस भयो, धेरै प्रकारको मसिनहरू पनि प्रदान गर्दै आइरहेको छ, के तपाईँले पनि पाउनु भएको छ यस्तो ग्रिन हाउसहरू, कुनै सब्जीको बिजन भयो ग्रिन हाउसहरू?
0: ग्रिन हाउस त माग्दा पाइन्छ, तर मैले ग्रिन हाउस एलाउ गरेको छुइनँ, किनभने ग्रिन हाउसमा म गर्दिनँ। ग्रिन हाउसमा रोपेको कति भन्छ, ग्रिन हाउसमा रोप्दाखेरि बाहिर बिग्रिन्छ अथवा बाहिर निकालेपछि त्यो अलिकति सडिन्छ छिटो भन्छ के भन्छ, कि ग्रिन हाउसमा गरेपछि धेरै गर्नु पर्यो, त्यही मात्रै लाउनु पर्यो बारीभरि, त्यो गर्न सकिँदैन। त्यसले गर्दा बाहिर नै जति सक्दो हामीले रोप्छौँ, त्यो नै एकदम मजबुत हुन्छ सागसब्जीहरू। टेस्टी पनि हुन्छ, त्यसले घामको जुन तापक्रम पनि पाउँछ, पानी पनि ओरिजिनल पाउँछ, घाम पनि घामको जुन प्रकारको ताप पाउनु पर्ने त्यसले सबै पाएको हुँदा त्यो राम्रो पनि हुन्छ र टेस्टी पनि हुन्छ।
1: अदुवाबाट तपाईँले भन्नुभयो निकै लगभग 1 लाख भन्दा बेसीको आमदानी, त्यस्तै प्रकारले यो सागसब्जीबाट सालाना कति जस्तो इन्कम हुन्छ तपाईँको?
0: सागसब्जीबाट त अब जस्तै खेतीपाती त्यो सागसब्जी गरेको कामहरूको काटेर 10-20 हजार रुपियाँ हामी कमाउँछौँ सागसब्जीबाट पनि।
1: होइन,
0: त्यो सालको हिसाब, सालमा 10-20 हजार रुपियाँ, 30 हजार रुपियाँ सब्जीबाट पनि हुन्छ, किनभने
1: खाइवरी सबै गरेर मुनाफा हुन्छ।
0: अब सागसब्जी भनेको यस्तो हुन्छ, ठुलो खेती भनेर एकदमै 2-3 हलको मेलो गरिँदैन, सागसब्जी 2-4 गरा गरिन्छ, त्यसमा अदुवाहरू हुन्छ, गाईको ध्यान दिन्छ गाईलाई, त्यसले गर्दा सब्जीले हामीलाई घरको परिवारलाई पुगेर त्यसले बेचेर पनि 10-20 हजार रुपियाँ सालमा हामीले कमाइन्छ।
1: यो सागसब्जी पनि त यो अफ सिजनमा निकाल्न सक्यो भने अलिकति राम्रो दाम पाइन्छ होइन?
0: हजुर, अफ सिजनमा अलिकति त्यसको छिटो त्यसको बिउ राखेर, बिउ बिजन राखेर हामीले निकाल्यौँ भने पहिला हामीले राम्रो दाम पाइन्छ,
1: समय अनुसार हामीले सक्नुपर्छ। र यो सागसब्जी भयो, पशुपालनहरू गर्नु पर्दा गाउँ बस्तीमा पर्दा बस्दा पनि त सजिलो त छैन, धेरै प्रकारको चुनौतीहरू छ, यस बिचमा पनि तपाईँहरूले के कस्ता चुनौतीहरू भोग्नु पर्दछ? कोही बेला अब पानी झरी पर्छ, गाई बस्तुलाई घाँस काट्न साह्रो पर्छ, त्यो समयमा के कस्तो पाराले तपाईँहरू व्यवस्था गर्नुभयो?
0: अब गाई पालिसकेपछि यस्तो हुन्छ, गाईलाई हामीले 24 घन्टा हामी गाईको पछि बस्नुपर्छ, किनकि गाईलाई घाँस दिनु पर्यो, चुनौती त धेरै हुन्छ, किनभने टाइम टेबलमा हामीले घाँस पुर्याउनु पर्छ गाईको थलामा, कुनै समय पानी पर्यो भनेर अथवा केही भयो, काहीँ केही भयो भने पनि छोडेर हामीले पहिला चाहिँ गाईलाई नै हामीले ध्यान दिनुपर्छ, किनभने त्यो गाईलाई त बाँधेको छौँ, बाँधिसकेपछि त्यसलाई घाँस हाल्नै पर्छ, त्यसले गर्दा काहीँ न काहीँ केही मिलाएर भए पनि, चाहे पानी परोस्, चाहे कसैको घरमा मरौ परोस्, कसैको बिहा होस्, एउटा टाइम मिलाएर त्यो गाईलाई चाहिँ हामीले सेवा एउटा दिनै पर्छ।
1: एक प्रकारले भन्नु हो भने हामीले गाई बाँधेको होइन, गाईले हामीलाई बाँधेको जस्तो।
0: हजुर, गाई हामीले बाँधेको छौँ भन्छौँ, तर गाई त बाँध्छौँ तर गाईले पनि हामीलाई बाँधेको हुन्छ। गाई हामी पाल्छौँ, 5-7 गाई पाल्छौँ, तर गाईले पनि हामीलाई पालेको छ, गाईलाई मात्र हामी पाल्दैनौँ, किनकि त्यो गाईलाई हामीले त्यति मेहनत गरेर पालिसकेपछि त्यो गाईले पनि त हामीलाई दुध दियो, त्यत्रो दुध दिएर हामीलाई पाल्दैछ नि त, त्यही दुध बेचेर त्यही गोबरबाट त्यही मलबाट उत्पादन गरिसकेपछि जति हामीले गाईलाई पाल्छौँ त्यति नै गाईले पनि हामीलाई पाल्छ।
1: र तपाईँले आफ्नो यो जुन व्यवसाय गर्नुहुँदैछ पशुपालन सँगसँगै यो खेतीपाती, तपाईँको यो आफ्नो व्यवसायमा आफू कतिको सन्तुष्टि भएको ठान्नुहुन्छ?
0: म आफ्नो व्यवसायमा एकदमै सन्तुष्टि छु, किनभने आफ्नो व्यवसाय भनेको आफ्नो, कसैले पनि हक अधिकार जमाउँदैन, आफ्नो काम एउटा खुल्ला रूपले हामीले गर्न पाइन्छ, हामी जहाँ पनि जान पाइन्छ, र हामीले आफ्नो काम गरेपछि आफू सन्तुष्टि हुनु नै पर्छ, किनभने मेहनतले काम गरेपछि 2-4 पैसा हुन्छ, र 2-4 पैसा भएपछि आफ्नो मेहनतको पैसा अति नै राम्रो हुन्छ, र त्यसले गर्दा सन्तुष्टि नै छु।
1: हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ र अन्तमा जाँदा जाँदै तपाईँको आफ्नो अनुभव, आफ्नो ज्ञान पाए अनुसार अहिलेका भाइ बहिनी पढे लेखेकालाई अथवा गाउँ समाजलाई केही सल्लाह सुझाव दिनुपर्दा के कस्ता सल्लाह सुझाव दिन चाहनुहुन्छ, यस विषयमा पनि छोटकरीमा बताइदिनुहोस् न।
0: मेरो सल्लाह सुझाव भनेको यही छ, पढे लेखेका भाइ बहिनीहरूले अब उसो नोकरीतिर गएर, किनभने नोकरी भनेको कुरा महिनामा 1 पल्ट पैसा पाउने हो, त्यो पनि राम्रो नोकरी, राम्रो पढा लेखा छ र राम्रो पाएको छ भने उसले अथवा एउटा जीवनमा धान्नको लागि राम्रो पैसा अर्जन गर्छ, तर सानो नोकरी छ भने उसको त महिना पर्खिनु पर्छ, त्यो महिना पर्खिनको लागि त उसले केही पनि गर्न सक्दैन, महिनाभरि खायो, महिना पर्खेर चाहिँ त्यो पैसा थापेर फेरि त्यो खाएको बुझायो, फेरि महिनाभरि काम गरेर गर्दा त्यत्तिकै उसले केही पनि गर्न सक्दैन। तर आफ्नो व्यापार अथवा आफ्नो गाई पालन, आफ्नो सागसब्जी, आफ्नो खेतीपाती कृषकमा राम्रो प्रकारले एउटा साइन्टिफिक तरिकाले ढङ्ग पुर्याएर गर्न सकियो भने त्यो नोकरीभन्दा धेरै बेस्ट बेटर छ, र म यही सुझाव दिन चाहन्छु, पढेका भाइ बहिनीहरूले राम्रो ट्रेनिङ लिएर, सरकारबाट तालिम लिएर, लोन लिएर गाई कसरी पाल्नुपर्ने हो, कस्तो प्रकारले गर्नुपर्ने हो, एउटा तरिका पुर्याएर गर्न सक्यो भने नोकरीमा भन्दाखेरि यो कृषि क्षेत्रमा, गाई पालन क्षेत्रमा एकदमै राम्रो छ भन्न चाहन्छु।
1: हजुर, हामी माझ अहिले नारद शर्माज्यूले अति राम्रो जानकारी प्रस्तुत गरिदिनु भयो र उहाँले बहुमूल्य समय हाम्रो आकाशवाणी गान्तोकलाई दिनुभएकोमा हामी उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र हजुरले आज किसान बानी कार्यक्रममा हाम्रा ग्रामीण भेगमा रहेका कृषकहरूलाई फाइदा हुने कार्यक्रमहरू सम्बन्धी अवगत गराइदिनु भयो र यो कार्यक्रमद्वारा हाम्रा किसान

दाजुभाइ दिदीबहिनीहरूलाई धेरै फाइदा पुग्नेछ। र आजको लागि किसान बाणी कार्यक्रममा समेटिएका जानकारीहरू यति नै। फेरि अर्को प्रस्तुतिमा यस्तै ग्रामीण भेगका किसान दाजुभाइका अनुभवहरू, उहाँहरूको आवाजहरू लिएर पुनः उपस्थित हुने नै छौँ। आजलाई भने किसान बाणी कार्यक्रमबाट म कार्यक्रम सञ्चालक पनि बिदा चाहन्छु। हवस् त, नमस्कार, शुभरात्री।

देशसितै सिक्किम राज्यले पनि आज हर्षोल्लास र देशभक्तिका साथ 80औं स्वतन्त्रता दिवस पालन गर्यो। यता गान्तोकको पाल्जर स्टेडियममा आयोजित राज्य स्तरीय समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान तथा पदक प्रदान गर्नुभयो। यसअघि कार्यक्रमको सुरुमा मुख्यमन्त्रीले राष्ट्रिय झण्डा फहराउनुभयो। उहाँले आइटिबिपी, एसएसबी, असम पुलिस, सिक्किम सशस्त्र पुलिस, सिक्किम पुलिस, वन विभाग, होमगार्ड तथा सिभिल डिफेन्स, एनसीसी र विभिन्न विद्यालयहरूका विद्यार्थीहरू सहभागी भएको भव्य परेडको निरीक्षण गर्नुभयो। कार्यक्रमका मुख्य अतिथि मुख्यमन्त्रीले समारोहमा वीरता तथा विशिष्ट सेवाका लागि युद्धवीर, प्रहरी तथा अग्निशमन सेवाका कर्मचारीहरूलाई पदक प्रदान गर्नुभयो। राज्य सेवामा उत्कृष्ट योगदान पुर्याउने 12 जनालाई राज्य उत्कृष्ट सेवाका लागि पुरस्कार तथा समाज सेवामा योगदान दिने 3 जनालाई प्रशंसा पत्र प्रदान गरियो। आफ्ना आमा बुबाप्रति समर्पण र सेवाका लागि 22 जनालाई श्रवण कुमार पुरस्कार प्रदान गरिनका साथै शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा 10 र 12 का विद्यार्थीहरूलाई पनि सम्मान जनाइयो। यसै गरी पत्रकारितामा योगदानका लागि नेपाली दैनिक पत्रिकाका वरिष्ठ पत्रकार प्रदीप मिजारलाई टिस्टा रङ्गित अविरल कलम पुरस्कार प्रदान गरियो। उत्कृष्ट सहकारी का रूपमा तारेथाङ पदम्चे र रङ्गेली एमपिसिएचलाई मुख्यमन्त्री पुरस्कार प्रदान गरियो। खेलकुदको क्षेत्रमा अविष्टा बस्नेतलाई स्वर्ण, इस्मारिका राईलाई रजत र केसाङ योडेन भुटियालाई कास्य पदक प्रदान गरियो। पछि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले सरकारी कर्मचारीको महँगी भत्ता र पेन्सन भोगीको महँगी राहतमा 2% वृद्धि गर्ने घोषणा गर्नुभएको छ। उहाँले यसै वर्षको जनवरीदेखि जुनसम्मको बक्यौता 10 अघि भुक्तान गरिने पनि बताउनुभयो। मुख्यमन्त्रीले विकसित सिक्किम 2047 का लागि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, पूर्वाधार, रोजगार, महिला

0: सशक्तिकरण, खेलकुद तथा पर्यावरण संरक्षणलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँले एसटिएनएम अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु भएको साथै हेलेन लेप्चा चिकित्सा महाविद्यालयमा 100 एमबिबिएस विद्यार्थी भर्ना गर्ने तथा समयमै केसिसी ऋण तिर्ने किसानलाई प्रभावकारी रूपमा 1% ब्याजमा ऋण उपलब्ध गराउने घोषणा गर्नुभयो। मुख्यमन्त्री श्री तामाङले नयाँ दिल्ली स्थित न्यू सिक्किम हाउसलाई आधुनिक सुविधा सहित 100 अधिक कोठा भएको भवनमा स्तरोन्नति गर्ने योजनाको पनि घोषणा गर्नुभयो। जुन भवन पूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीको कार्यकालमा 26 कोठा सहित निर्माण गरिएको थियो। मुख्यमन्त्रीले सीमा क्षेत्रका 46 गाउँको विकास, पूर्व अग्निवीरका लागि प्रहरी र वन रक्षक भर्तीमा 20% आरक्षण तथा युवाका लागि रोजगार र स्टार्टअप कार्यक्रममाथि पनि जोड दिनुभयो। सिक्किमलाई पूर्ण साक्षर राज्य घोषित गरिएको, वन क्षेत्र वृद्धि भएको र खेचोपेरीलाई राज्यको पहिलो रामसर क्षेत्र घोषित गरिएको उल्लेख गर्दै उहाँले पर्यावरण, संस्कृति र हिमालय संरक्षणमा सामूहिक प्रयास आवश्यक रहने बताउनुभयो। गान्तोकको एसटिएनएम अस्पतालमा नवनिर्मित अङ्ग प्रत्यारोपण केन्द्र र प्रत्यारोपण पछिको सघन उपचार कक्ष आजदेखि सञ्चालनमा आएको छ। राज्यपाल ओमप्रकाश माथुरले आज बिहान मुख्यमन्त्री प्रेमसिंह तामाङ र स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जीटी ढुङ्गेलको उपस्थितिबीच केन्द्रको उद्घाटन गर्नुभयो। मुख्यमन्त्री श्री तामाङले सिक्किममै पहिलोपल्ट 2 बिरामीको मृगौला प्रत्यारोपण सुरु हुनु राज्यको स्वास्थ्य सेवाको क्षेत्रमा ऐतिहासिक उपलब्धि बताउनुभयो। अस्पतालमा आज टासिडिङका निचिङ लेप्चाका निम्ति प्रत्यारोपण गरिएको मृगौला उनकी पत्नी पेमा डिके लेप्चाले दान गरेकी हुन् भने भुसुकी शोभा छेत्रीलाई दलबहादुर छेत्रीले मृगौला दान गरेका हुन्। मुख्यमन्त्रीले योग्य विपन्न परिवार तथा सिक्किम सब्जेक्ट वा सिओआई भएका बिरामीलाई मृगौला प्रत्यारोपणका लागि उपचार, शल्यक्रिया तथा आवश्यक परीक्षणमा सहयोग गरिने बताउनुभयो। योक्सम महकुमाको रिम्बी सिङ्लिताम क्षेत्रमा निरन्तर पहिरो गइरहेका कारण स्थानीयवासी घर, जमिन र सम्पत्तिमा गम्भीर जोखिम बढेको छ। रिम्बीका 30 र सिङ्लितामका 8 गरी 38 परिवारका 150 भन्दा अधिक बासिन्दा प्रभावित क्षेत्रमा रहेका छन्। जिल्ला प्रशासनले तीव्रताका साथ उद्धार र राहत कार्य अघि बढाएको छ। क्षेत्र विधायक एवं मन्त्री छिरिङ टी भुटियाले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी प्रभावित परिवारसँग भेटघाट गर्नुभयो। पहिरोको प्राविधिक मूल्याङ्कन र जोखिम क्षेत्रको पहिचान गरी जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको प्रशासनले जनाएको छ। पर्यटन एवं नागरिक उड्डयन विभागले 18 अगस्तका दिन गान्तोकको मनन भवनमा एक परामर्श बैठक आयोजना गर्ने भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा हुने बैठकमा प्रस्तावित एकीकृत अनलाइन परमिट प्रणाली, शुल्क व्यवस्थापन, जियो फेन्सिङ, उच्च हिमाली क्षेत्रको पर्यावरण संरक्षणबारे छलफल साथै अन्य विषयमा चर्चा गरिनेछ। बैठकमा पर्यटन व्यवसायी, वाहन मालिक तथा ट्याक्सी संगठन, होटल तथा होमस्टे सञ्चालक सहित सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहनेछ। थन्डरबोल्ट नर्थ युनाइटेड 80 स्वतन्त्रता दिवस समारोह अन्तर्गत गान्तोकको पाल्जर स्टेडियममा आयोजित छोग्याल सरटासी नामगेल स्मृति कप 2026 विजेता बनेको छ। विजेता दलले दार्जिलिङको सेन्ट जोसेफ कलेजलाई पराजित गर्दै यो उपाधि जितेको हो। समाचार पूरा भयो।
1: आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा अलि 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 सुन्नुहुनेछ 80 स्वाधीनता दिवसको उपलक्ष्यमा दार्जिलिङ, कालिम्पोङ, खरसाङ अनि मिरिकमा सम्पन्न भएको विभिन्न कार्यक्रमहरूमाथि रेडियो रिपोर्ट। 7:45 भुटानी कार्यक्रम, 8 हिन्दी फिल्मी गीत, 8:30 पार्वत्य ध्वनि, 9:30 सुन्नुहुनेछ स्वाधीनता दिवसको उपलक्ष्यमा माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको राष्ट्रको नाम सन्देशको नेपाली भाषा अनुवाद। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पोर्ट लाइट अनि 10:30 सङ्गीतको अखिल भारतीय कार्यक्रम। भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुन्छ 6:20 6:30 अर्चना, 7:05 शुभ प्रभात, 7:15 नेपाली भजन, 7:35 सुन्नुहुनेछ सङ्गीत प्रवाह, 8:30 समय रहनेछ रङ बिरङको संसारको, 8:45 योजना साथै हिन्दी फिल्मी गीतहरू, 9:30 मनका कुरामा सुन्नुहुनेछ एम बहादुर छेत्रीसित एक अन्तर्वार्ता, 10:02 कुरै कुरामा, 11 आकाशवाणीको दिल्ली केन्द्रबाट रेडियो गरी सुनाउनेछौँ पोस्ट बक्स नम्बर 111।

बाह्र पाँचमा तपाईँको अनुरोधमा बाह्र तिसमा मेलोडी टाइम, एक बजेर दुई मिनटमा तिब्बती कार्यक्रम, दुई बजेर तिस मिनटमा नेपाली आधुनिक गीत, तिन बजी हिन्दी फिल्मी गीत, तिन बिचमा विश्वमा हामी, चार बजी समूह गान अनि पाठको कार्यक्रम, चार तिसमा बाल बगैँचा। यसरी नै पाँच बजेर पाँच मिनटमा सुन्नुहुनेछ फौजी श्रोताहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय जवान, पाँच तिसमा इभिनिङ मेलोडिज, छ दसमा बोल्छ चियाबारीमा सुन्नुहुनेछ चियाबारीमा पौड शिक्षामाथि कृष्ण प्रसाद शर्मासित एक वार्तालाप, सात बजी कथा सारथी, सात पैँतालिसमा फुल्ठानी कार्यक्रम, आठ बजी युवावाणीमा सुन्नुहुनेछ सङ्गीतमय कार्यक्रम, आठ तिसमा विभिन्न कलाकारहरूको स्वरमा लोकगीत। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ, नौ पन्ध्रमा स्पोट लाइट अनि दस बजी अखिल भारतीय रविवारे सङ्गीत सभा। अहिले सुन्दै हुनुहुन्थ्यो आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा।

अब सुन्नुहोस्, मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल अनि सिक्किमका विभिन्न स्थानहरूमा आगामी 48 घण्टाभित्रसम्ममा वर्षा हुने सम्भावना छ।

0: अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, आकाशवाणी खरसाङ परिवारको तर्फबाट श्रोताहरूलाई 80 औं स्वाधीनता दिवसको हार्दिक शुभकामना। अब रोशनी छेत्रीबाट प्रादेशिक समाचार सुन्नुहोस्। पहिला मुख्य समाचार। राष्ट्रले आज 80 औं स्वतन्त्रता दिवस हर्षोल्लासका साथ मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक लाल किल्लाको प्राचीरबाट राष्ट्रिय ध्वज फहराउनुभयो। स्वतन्त्रता दिवसको अवसरमा आज कोलकाताको रेड रोडमा भव्य समारोहको आयोजना गरियो। उत्तर बंगालको मिनी सचिवालय उत्तरकन्यामा पहिलो पटक उत्तर बंगाल विकास मन्त्री निशित प्रमाणिकले तिरंगा फहराउनुभयो। दार्जीलिङ, खरसाङ, मिरिक लगायत विभिन्न स्थानहरूमा पनि आज स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो। खाना पकाउने ग्यासका उपभोक्ताहरूलाई राहत दिँदै सरकारी तेल विपणन कम्पनीहरूले ई केवाईसी गराउने समयसीमा बढाएर 23 अगस्त गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रले आज 80 औं स्वतन्त्रता दिवस हर्षोल्लासका साथ मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक लाल किल्लाको प्राचीरबाट राष्ट्रिय ध्वज फहराउनुभयो। राष्ट्रलाई स्वाधीनता दिवसको शुभकामना दिँदै प्रधानमन्त्रीले भन्नुभयो, आज हरेक हृदयको धड्कन वन्दे मातरमको गायनले गुन्जिरहेको छ।
2: लाल किले पर पहली बार वंदे मातरम गूंज रहा है। आज जब हम देश के लोग वंदे मातरम के 150 वर्ष मना रहे हैं, इससे बड़ा उत्तम अवसर क्या हो सकता है।
1: प्रधानमन्त्रीले भन्नुभयो, एआई शिखर सम्मेलन आयोजना गरेर भारतले विश्वलाई आफ्नो शक्ति देखाएको छ। उहाँले देशका युवाहरूले पनि एआईको क्षेत्रमा प्रयास गरिरहेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, विगत 12 वर्षमा करोडौं देशवासीको दृढ संकल्प, समर्पण र हर सम्भव प्रयासका कारण देशले नयाँ उचाइ छोएको छ। उहाँले भन्नुभयो, पहिले भारत 5 सबैभन्दा कमजोर अर्थव्यवस्था भएको देशमा गनिन्थ्यो, तर अहिले भारत विश्वको सबैभन्दा तीव्र गतिमा बढ़िरहेको अर्थव्यवस्था भनेको छ। प्रधानमन्त्रीले गरीब र मध्यम वर्ग परिवारका बालबालिकाका परीक्षाको लागि निशुल्क अनलाइन कोचिङको घोषणा गर्नुभयो। प्रधानमन्त्रीले सरकार

0: ले आगामी एक वर्षमा एक करोड युवाहरूलाई यान्त्रिक मेधा अर्थात आर्टिफिसियल इन्टेलिजेन्समा प्रशिक्षित दिने निर्णय गरेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, आधुनिक प्रविधि अब पूर्ण रूपमा महत्वपूर्ण खनिजहरूमा निर्भर छ र भारत यस क्षेत्रमा आफ्नो पक्कड बलियो बनाउन प्रयासरत छ। उहाँले भन्नुभयो, भारतले राष्ट्रिय महत्वपूर्ण खनिज मिशन करिडोर शुरू गरेको छ। सरकारले देशलाई नक्सलवादबाट मुक्त गराएको पनि प्रधानमन्त्रीले बताउनुभयो। उहाँले भन्नुभयो, हतियारी नक्सल त समाप्त भएको छ तर दिमागी नक्सलले अझ पनि आफ्नो चाल चलिरहेको छ र यस्ता नक्सलीहरूलाई चिन्हित गर्नुपर्नेछ। प्रधानमन्त्रीले राष्ट्र निर्माणमा दिदी बहिनी अनि बालिकाहरूको योगदान सबैभन्दा अधिक महत्वपूर्ण रहेको बताउनुभयो। प्रधानमन्त्रीले आफ्नो भाषणको अन्तमा देशवासीहरूसित राष्ट्रहित सोचका साथ अघि बढ्ने संकल्प लिने आह्वान गर्नुभएको छ। स्वतन्त्रता दिवसको अवसरमा आज कोलकाताको रेड रोडमा भव्य समारोहको आयोजना गरियो। यस अवधि राष्ट्रभक्ति तथा बंगालको सांस्कृतिक धरोहरको झलक देख्न पाइयो। समारोहमा वन्दे मातरमको गुञ्ज बीच मुख्यमन्त्री शुभेन्दु अधिकारीले नेताजी सुभाष चन्द्र बोसको प्रतिमामा माल्यार्पण गरेपछि राष्ट्रिय ध्वज फहराउनुभयो। कार्यमा उत्कृष्ट योगदान दिए बापत 14 आइपीएस अधिकारीहरूलाई मुख्यमन्त्री पदकद्वारा सम्मानित गरिएको छ। यस वर्ष पहिलो पटक रेड रोडमा आयोजित परेडमा कमाण्डरसितै सहायक कमाण्डर पनि सामेल भए। परेडपछि 12 झाँकीहरू प्रदर्शन गरियो, जसमा श्यामा प्रसाद मुखर्जीको झाँकी प्रमुख रह्यो। 80 स्वतन्त्रता दिवसको अवसरमा उत्तर बंगालमा विभिन्न कार्यक्रमहरूको माध्यमद्वारा स्वतन्त्रताको उत्साह मनाइयो। उत्तर बंगालको मिनी सचिवालय उत्तरकन्यामा पहिलो पटक उत्तर बंगाल विकास मन्त्री निशित प्रमाणिकले तिरंगा फहराउनुभयो। वर्ष 2014 उत्तर कन्याको उद्घाटन भएपछि स्वतन्त्रता दिवस तथा गणतन्त्र दिवसमा यहाँ आम रूपमा अधिकारी वा डिभिजनल कमिश्नरले नै ध्वजारोहण गर्दै आएका थिए भने यसपालि यस परम्परामा फेरबदल गर्दै मन्त्री स्वयंले तिरंगा फहराउनु भएको हो। दार्जीलिङ, खरसाङ, मिरिक लगायत विभिन्न स्थानहरूमा पनि आज स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइएको छ। 80 स्वतन्त्रता दिवस समारोह समिति 2026 खरसाङको आयोजनामा खरसाङमा स्वतन्त्रता दिवस समारोह सम्पन्न भएको छ। खरसाङको मन्टिभियट खेल मैदानमा आयोजित स्वतन्त्रता दिवस कार्यक्रमको अध्यक्षता आयोजक समितिका सभापति गोविन्द छेत्रीले गरेका थिए भने प्रमुख अतिथिको रूपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए। अधिक जानकारी हाम्रा संवाददाताबाट।
1: सूचना अनि सांस्कृतिक विभाग खरसाङका कलाकारहरूले वन्दे मातरम गीत प्रस्तुत गरेपछि थालिएको कार्यक्रममा प्रमुख अतिथि विधायक सोनाम लामाको बाहुलीबाट राष्ट्रिय ध्वज उत्तोलन गरियो। स्वतन्त्रता दिवस समारोहमा खरसाङ क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले मार्च पास प्रस्तुत गरेका थिए भने विधायक सोनाम लामाले सलामी ग्रहण गर्नुभएको थियो। सूचना तथा सांस्कृतिक विभागले जीटीएको सहयोगमा आज लेबोङ पब्लिक ग्राउन्डमा सर्वसाधारण तथा विद्यार्थीहरूको सहभागितामा स्वतन्त्रता दिवस भव्य रूपमा मनायो। कार्यक्रममा मुख्य अतिथिको रूपमा विधायक नोमन राईले राष्ट्रिय ध्वज उत्तोलन गर्नुभयो। समारोहमा विद्यार्थी तथा विभिन्न समूहद्वारा देशभक्तिपूर्ण एवं सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। आकाशवाणी खरसाङको प्राङ्गणमा पनि 80 स्वतन्त्रता दिवस समारोहको आयोजन गरियो। आकाशवाणीका एडिपी राजीव सुब्बाले राष्ट्रिय ध्वज फहराउनु भयो र सबैप्रति शुभकामना व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, यस दिन शहीदहरूलाई स्मरण गर्ने दिन हो जसले देशको स्वाधीनताका लागि आफ्नो प्राणको बलिदान दिएका थिए। मिरिक स्थित आले खेल मैदानमा पनि आज देश प्रेम अनि देशभक्तिका साथ स्वतन्त्रता दिवस पालन गरियो। सूचना एवं संस्कृति विभागको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि मिरिक पञ्चायत समितिका अध्यक्ष कैलाश खवास तथा विशिष्ट अतिथिको रूपमा मिरिक महकुमा अधिकारी कृष्णकान्त घोष उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको अघिल्लो चरणमा मुख्य अतिथिद्वारा राष्ट्रिय ध्वज उत्तोलन गरियो। त्यसपछि मुख्य अतिथिले परेडको सलामी लिनुभएको थियो। कार्यक्रमलाई रोचक बनाउन सांस्कृतिक कार्यक्रम, म्याराथन दौड अनि अन्तर विद्यालय फुटबल फाइनल खेल सम्पन्न गरिएको थियो। अजित विश्व, आकाशवाणी खरसाङ समाचार कक्ष।
0: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। खाना पकाउने ग्यासका उपभोक्ताहरूलाई राहत दिँदै सरकारी तेल विपणन कम्पनीहरूले एलपीजी कनेक्सनको लागि ईकेवाईसी गराउने समयसीमा बढाएर 23 अगस्त गरेको छ। पहिला 16 अगस्त ईकेवाईसी गराउने अन्तिम तिथि थियो। धेरै संख्यामा उपभोक्ताहरू ईकेवाईसी गराउन असमर्थ रहेपछि समयसीमा 7 दिन बढाउने निर्णय लिएको हो। सुन्नुहोस् एक रिपोर्ट।
2: उपभोक्ताहरूको सुविधा

0: अतिरिक्त बोझ पर्न सक्छ। प्रादेशिक समाचारका लागि म मनिषा छेत्री।
1: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा बेटी बचाओ बेटी पढाओ योजना लागू गर्ने घोषणा गर्नुभएको छ। उहाँले हिजो कोलकातामा आयोजित कन्या रत्न दिवस कार्यक्रममा यो घोषणा गर्नुभएको हो। उहाँले प्राथमिकदेखि उच्च शिक्षा स्तरसम्म बालिका शिक्षालाई बढावा दिनका लागि धेरै नयाँ पहलहरूको पनि घोषणा गर्नुभयो। पश्चिम बंगाल सरकारको कन्या रत्न योजना अन्तर्गत बालिकाहरूलाई दिँदै आएको वित्तीय सहायता अर्को वर्ष 1,000 रुपियाँदेखि बढाएर 2,000 रुपियाँ गरिनेछ। स्कूल पछिको उच्च शिक्षाका लागि एकमुष्ट सहायता पनि 25,000 बढाएर 50,000 गरिनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। राष्ट्रले आज 80 स्वतन्त्रता दिवस हर्षोल्लासका साथ मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक लाल किल्लाको प्राचीरबाट राष्ट्रिय ध्वज फहराउनुभयो। स्वतन्त्रता दिवसको अवसरमा आज कोलकाताको रेड रोडमा भव्य समारोहको आयोजना गरियो। उत्तर बंगालको मिनी सचिवालय उत्तरकन्यामा पहिलो पटक उत्तर बंगाल विकास मन्त्री निषेध प्रमाणिकले तिरंगा फहराउनुभयो। दार्जीलिङ खरसाङ मिरिक लगायत विभिन्न स्थानहरूमा पनि आज स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइएको छ। खाना पकाउने ग्यासका उपभोक्ताहरूलाई राहत दिँदै सरकारी तेल विपणन कम्पनीहरूले EKYC गराउने समयसीमा बढाएर 23 अगस्त गरेको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
2: यो प्रसारण हो आकाशवाणी खरसाङको। अब प्रस्तुत छ 80 स्वतन्त्रता दिवसको समारोहमाथि एक रेडियो रिपोर्ट।

आदरणीय श्रोता नमस्कार। आज 15 अगस्त अनि हाम्रो देश भारतवर्षले स्वतन्त्रता प्राप्त गरेको शुभ दिन। अहिले घरि हाम्रो देश भारतवर्षभरि तिरङ्गाको रङले रङ्गीन भएको छ। आज 15 अगस्तको दिन काश्मीरदेखि कन्याकुमारीसम्म देश स्वतन्त्रताको 80 औं वर्षगाँठमा सम्पूर्ण देशवासीले स्वतन्त्रताको उत्सव हर्षोल्लासका साथमा पालन गर्यो भने पहाडकी रानी दार्जिलिङमा पनि सधैँका वर्षहरूमा झै यस वर्ष पनि 80 औं स्वतन्त्रता दिवस पालन गर्यो। आज बिहान आकाशवाणी खरसाङको एउटा टोली बिहान लगभग 6 बजेतिर दार्जिलिङ प्रस्थान गर्यौँ। लगभग 8:20 मा हामी दार्जिलिङ जिल्लापाल कार्यालयको परिसरमा पुग्यौँ अनि त्यहाँ सदा झै पहिलाबाटै जिल्लापाल कार्यालय परिसरलाई तिरङ्गाले सजाएको थियो। केही क्षणमा दार्जिलिङ जिल्ला शासक श्री हरिशङ्कर पारिकर आइएएसको आगमनमा दार्जिलिङ पुलिस ब्यान्डको ध्वनिले स्वागत गरियो। जिल्लापाल हरिशङ्कर पारिकर आइएएसको बाहुलीबाट राष्ट्रिय ध्वज उत्तोलन गरेपछि राष्ट्रिय गीत गुन्जियो।

0: जिल्ला शासक हरिशंकर पारिकर आईएएसले देशको नाममा सम्पूर्ण जिल्लावासीलाई 80 औं स्वतन्त्रता दिवसको शुभ अवसरमा शुभकामना दिँदै यसरी सन्देश दिए।
1: स्वतन्त्रता दिवसको अवसरमा सबै जिल्लावासीलाई बधाई र शुभकामना दिँदछु। हाम्रो देशमा स्वतन्त्रता दिवस कुनै पनि पर्व भन्दा कम छैन। जात र धर्ममा फरक भए पनि हामी सबै मिलेर यो दिन खुसीका साथ मनाउँछौँ। अनेकतामा एकताको सन्देश दिन आज देशभर तिरङ्गा फहराएका छन्। आजको दिन हामीलाई स्वतन्त्र देशमा बाँच्ने छोडेर गएका हाम्रो स्वतन्त्रता सेनाहरूको बारेमा

0: जाओ रा उन्हीं हारू को शिक्षा पालन गोरने प्रयास कराओ साजो स्वतंत्रता भने को विदेशी शासन बाटा मुक्ति पाउन मात्र होइन सबाई नागरिक हरुलाई सम्मान अधिकार न्याय र अवसर पाउन पनि स्वतन्त्रता हो त्यसैले आज हामी विगतका बलिदानहरूलाई याद गर्दै देशको राम्रो भविष्य बनाउने संकल्प गरौँ हाम्रो देशमा शान्ति एकता विकास र समृद्धि कायम रहोस् हामी सबै मिलेर देशलाई आज राम्रो बनाउने प्रयास गरौँ फेरि एक पटक सब जिल्लावासीलाई 80 स्वतन्त्रता दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु धन्यवाद जय
1: त्यसपछि राष्ट्रिय गीत वन्दे मातरम गुन्जियो

0: कार्यक्रममा एलपीबी का कलाकारहरू लगायत गायिकाहरूले देशभक्ति गीत प्रस्तुत गरिन्। अनिल विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा दार्जिलिङ जिल्ला शासकको तर्फबाट सबैलाई धन्यवाद दिए।
1: सबैलाई धेरै धेरै धन्यवाद र जति पनि आज उपस्थित हुनुभयो तपाईँहरू सबैलाई हामी डिस्ट्रिक्ट एडमिनिस्ट्रेसनको तर्फबाट धन्यवाद दिन चाहन्छौँ।
0: कार्यक्रमको दोस्रो चरणमा लेबुङ पब्लिक खेल मैदानमा दार्जिलिङका सम्पूर्ण विद्यालयहरूले मार्च पास प्रस्तुत गरे, जसमा मुख्य अतिथि दार्जिलिङका विधायक नोमन राईले राष्ट्रिय झण्डा उत्तोलन गर्दै सलामी दिए।
2: सुमारे यहाँ जोड

0: लगभग 20-25 वटा स्कूल कलेजहरूले मार्च पास प्रदर्शन गरेपछि मुख्य अतिथि विधायक नोमन राईले जनतालाई यसरी सम्बोधन गरे। आदरणीय श्रोता, यो थियो दार्जिलिङ जिल्ला शासक कार्यालय परिसर अनि लेबुङ पब्लिक मैदानमा आयोजित 80 स्वतन्त्रता दिवस समारोहको रेडियो प्रतिवेदन। अब प्रस्तुत छ कालेबुङ जिल्लामा आयोजित 80 स्वतन्त्रता दिवस समारोहको रेडियो प्रतिवेदन।
1: सर्वप्रथम सुन्नुहोस् कालेबुङ जिल्लापाल कुहुक भूषण आइएएसको सन्देश कालेबुङ वासीको लागि।
2: आदरणीय कालिम्पोङ जिल्लावासी, 80th स्वतन्त्रता दिवसको यस ऐतिहासिक र पावन अवसरमा जिल्ला प्रशासन कालिम्पोङको तर्फबाट तपाईँहरू सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। आजको यस विशेष दिनमा हामी ती वीर क्रान्तिकारीहरू, स्वतन्त्रता सेनानीहरू र महान आत्माहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ, जसको असीम त्याग, समर्पण र बलिदानका कारण आज हामी एक स्वतन्त्र र सार्वभौम भारतमा सास फेरिरहेका छौँ। आउनुहोस्, यस स्वतन्त्रता दिवसका अवसरमा हामी सबै मिलेर कालिम्पोङलाई अझ स्वच्छ, सुन्दर, सुरक्षित र समृद्ध बनाउने संकल्प गरौँ। तपाईँहरू सबैलाई पुनः स्वतन्त्रता दिवसको हार्दिक शुभकामना। जय हिन्द, जय भारत।
1: 80 स्वतन्त्रता दिवस कालेबुङ मेलाटार।

0: काठमाडौँमा भव्यताको साथमा सम्पन्न भयो। कार्यक्रममा उपस्थित मुख्य अतिथि दार्जिलिङ सांसद श्री राजु विष्टले तिरंगा झण्डा उत्तोलन गरी फहराएका थिए। साथै कालेबुङ दार्जिलिङ तराई डुवर्सका सबै जनतालाई सम्बोधन गरे।
1: ऐतिहासिक मेला ग्राउन्डमा उपस्थित सम्पूर्ण वरिष्ठ अतिथिगण लगायत सम्पूर्ण पूजनीय आमा बुबा दाजुभाइ दिदीबहिनी सम्पूर्ण कलेज स्कुलका प्रिन्सिपल प्रोफेसर टिचर सम्पूर्णलाई स्वतन्त्रता दिवसको हार्दिक शुभकामना टक्राउन चाहन्छु र कालिम्पोङमा यो महान परम्परालाई यसरी जीवित राख्नु भएकोमा सम्पूर्ण कालिम्पोङका जनतालाई फेरि पनि बधाई र धन्यवाद दिन चाहन्छु। भारत देशको रक्षामा सुरक्षामा विकासमा र राष्ट्र निर्माणमा हाम्रो योगदान यस देशमा यस महान पवित्र देशमा युद्ध भूमिमा मात्र सीमित नरहेर संविधानमा संविधानको सभामा डम्बर सिंह गुरुङज्यू लगायत हरिबहादुर गुरुङज्यू देखि पद्मभूषण आदरणीय तेन्जिङ शेर्पाज्यू पद्मश्री जीएस योङजनज्यू पद्मश्री सोनम टी सिरिङ लेप्चाज्यू काजी सिंहज्यू लगायत डाक्टर एकलव्य शर्माज्यू लगायत धेरै सेना युनिभर्सिटी इसरो स्पोर्ट्स व्यापार वाणिज्य र सँगसँगै प्रशासन साइन्टिस्ट हरेक क्षेत्रमा आफ्नो गोर्खा जातिले यस देशका लागि आफ्नो योगदान दिएको छ र त्यसैले म भन्ने गर्छु म भाग्यशाली छु किनभने म गोर्खा हुँ र यस पवित्र अवसरमा सम्पूर्ण हामीहरू स्वतन्त्रता सेनानीलाई सम्झिने र नमन गर्न र यहाँ सुबुनको यात्रा 80 सालको यात्रा त्यति सजिलो थिएन। राजनीतिक अनिश्चितता विस्थापन आर्थिक कठिनाई सङ्घर्ष त्याग रहेर आएको छ। आज पनि धेरै चुनौतीहरू छन् तर त्यस चुनौतीलाई गोर्खा जातिले डटेर आजसम्म हामीले सामना गरेका छौँ। हाम्रो भाषा चिनारी संस्कृति र स्वाभिमान कहिल्यै पनि हामीहरूले बन्दकी राख्ने काम गरेनौ। हाम्रो एक मात्र ताकत भने हाम्रो एकता रहेको छ। म आफ्नो जनतालाई केही कुरा राख्न चाहन्छु। यो दार्जिलिङ मेरा लागि कर्मभूमि हो। बिउ मणिपुरमा रोपे तापनि मेरा लागि फुल्ने खेत भने यो दार्जिलिङ पहाड नै हो। धेरै धेरै धन्यवाद। जय हिन्द जय भारत जय गोर्खा।
0: कालेबुङका विधायक भरत कुमार छेत्री विशेष अतिथि थिए। अन्य गण्यमान्य व्यक्ति मञ्चमा उपस्थित थिए। कालेबुङका मेलाटारमा मानिसहरू विभिन्न स्कुलका विद्यार्थीहरूले खेलेको मार्च पास्ट हेर्न भरि भराउ थियो। ग्राउन्ड बाहिर बजारमा पनि मानिसहरूको घुइँचो थियो। यसबाहेक कालेबुङ जिल्लापाल कार्यालयसँगै कालेबुङका विभिन्न कार्यालयमा पनि रङ्गरङ्ग कार्यक्रम सँगै धुमधामले स्वतन्त्रता दिवस मनाइयो। श्रोता अहिले सुन्नुभयो कालेबुङको खेल मैदानमा आजको राष्ट्रिय चाड 80 औं स्वतन्त्रता दिवसको रेडियो रिपोर्ट। त अब आउनुहोस् खरसाङतिर लागौं। आज खरसाङमा पनि सदाझै मन्टिभेट खेल मैदानमा 80 औं स्वतन्त्रता दिवस भव्यताको साथमा पालन गरियो र समारोहमा प्रमुख अतिथिको स्थानमा हुनुहुन्थ्यो माननीय विधायक श्री सोनाम लामाज्यू, साथै अन्य विशिष्ट अतिथिहरू पनि अनि सरकारी कार्यालयका अधिकारीहरू लगायत विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो। प्रथममा हामी रेडियो खरसाङका टोली खरसाङ महकुमा कार्यालयतिर प्रस्थान भयौं, जहाँ एसडिओ प्रिया यादव आईएएसले राष्ट्रिय ध्वज उत्तोलन गर्नुभयो, जसको ध्वनि चित्रण यहाँ प्रस्तुत छ। झण्डा उत्तोलन पश्चात एसडिओ प्रिया यादव आईएएसले खरसाङवासीलाई सन्देश दिनुभयो यसरी।
2: नमस्कार एन्ड वार्म ग्रीटिङ्स टु अल द लिसनर्स अक्रॉस द हिल्स अफ खरसाङ। टुडे एज अ ट्राइकलर अनफोल्ड्स अक्रॉस द नेशन वी सेलिब्रेट इन्डियाज 80th इन्डिपेन्डेन्स डे। वी बाउ इन रिवरेंस टु द करेजियस फ्रीडम फाइटर्स हु सेक्रिफाइसेस सिक्योर्ड आवर लिबर्टी एन्ड वी सल्यूट द ब्रेव सोल्जर्स गार्डिंग आवर बॉर्डर्स विद अनवेवरिंग रिजोल्व। हियर इन आवर सेरीन लैंड ऑफ द व्हाइट ऑर्किड्स This day calls us to reaffirm our shared duty. True progress lies in the hands of our diligent tea workers, passionate educators, spirited youth and dedicated

0: reasons. As we build a stronger, cleaner and more resilient Kaohsiung, let us protect our fragile Himalayan environment, cherish our cultural harmony and drive sustainable growth for every family. Together, let us rededicate ourselves to the service of the nation. Happy Independence Day to all. Jai Hind, Jai Bharat.
1: श्रोता अब आउनुहोस् खरसाङको मन्टिभेट खेल मैदानमा भएको 80औं स्वाधीनता दिवसको रेडियो रिपोर्ट सुनौ। प्रथममा मुख्य अतिथि माननीय विधायक सोनम लामाज्यूको करकलमबाट राष्ट्रिय ध्वज उत्तोलन गर्नुभयो, जसको ध्वनि चित्रण यहाँ प्रस्तुत छ। समारोहमा सन्त जोसेफ र सन्त अल्फन्सस विद्यालयका विद्यार्थीहरूले ब्यान्ड प्रदर्शन गरे। समारोह सचिव श्री रामकृष्ण शर्माद्वारा स्वागत भाषण राखियो। त श्रोता, आजको समारोहमा सेन्ट हेलेन स्कुलका विद्यार्थीहरूले ड्रिल प्रदर्शन पनि गरेका थिए, जसको ध्वनि चित्रण यहाँ प्रस्तुत छ।

0: मुख्य अतिथि श्री सोनम लामा माननीय विधायक द्वारा सम्भाषण प्रस्तुत गरियो। यसरी
1: सबैलाई नमस्कार। सान तथा सम्पूर्ण आदरणीय अभिभावक दिदी बहिनी दाजुभाइ तथा मेरा प्यारा युवा साथीहरू, स्वतन्त्रता दिवसको हार्दिक शुभकामना। मञ्चमा उपस्थित सम्पूर्ण वरिष्ठ अतिथिगण, प्रशासनिक तथा सुरक्षा अधिकारी, शिक्षक शिक्षिका, समाजका अगुवाहरू अनि राष्ट्रको भविष्यको रूपमा उपस्थित ऊर्जावान विद्यार्थी वर्ग, भाइ बहिनीहरू, आज हाम्रो पवित्र राष्ट्रिय झण्डा तिरङ्गा यस भव्य हिमालयको काखमा गौरव साथ फरफराउँदा 1,40,00,000,000 भन्दा बढी भारतीयहरूको मुटु गौरवले भरिएको छ। हाम्रो सेतो सुनखरीको भूमि खरसाङको यो ऐतिहासिक माटोमा उभिएर आज हामी आफ्नो मातृभूमिको स्वतन्त्रता, एकता अनि अटुट संकल्पको उत्सव मनाइरहेका छौँ। हाम्रो महान नेताहरू, वीर क्रान्तिकारीहरूको त्याग, तपस्या, बलिदानको जगामा उभिएको छ। हामी महात्मा गान्धी, नेताजी सुभाष चन्द्र बोस, सरदार वल्लभ भाइ पटेल, डाक्टर बिआर अम्बेडकर, शहीद भगत सिंह, डाक्टर श्यामा प्रसाद मुखर्जी प्रति नतमस्तक हुन्छौँ, जसको राष्ट्रिय एकता, अखण्डता र बङ्गालको रक्षा सम्बन्धी दीर्घ दृष्टिकोणले हामी सदैव मार्गदर्शन गरिरहेका छौँ। हामी यस क्षेत्रका गौरवशाली क्रान्तिकारी योद्धाहरूलाई उच्च सम्मानका साथ स्मरण गर्दैछौ। हाम्रा दलबहादुर गिरी, जसलाई पहाडका गान्धी भनेर चिनिन्छन्, जसले यस क्षेत्रमा असहयोग आन्दोलन नेतृत्व गर्नुभयो। हाम्रा हेलेन लेप्चा, सावित्री देवी, इन्द्रणी थापा, जसले गान्धीजीसँग काँधमा काँध मिलाएर काम गर्नुभयो र स्वतन्त्रता सङ्ग्राममा क्रममा नेताजीलाई महत्त्वपूर्ण सहयोग पुर्याउनु भयो। क्याप्टन रामसिंह ठकुरी, जसले कदम कदम मिलाएछ पढाएछ जस्ता अमर देशभक्ति धुनलाई देशलाई धुन दिनुभयो। मेजर दुर्गा मल्ल, क्याप्टन दलबहादुर थापा, कृष्ण बहादुर मुखिया लगायत पहाडका अनगिनत ज्ञात अज्ञात शहीदहरू, जसले मातृभूमिका लागि प्राण आहुति दिनुभयो। यसका साथै देशका सिमानामा रक्षा गर्ने खटिएका हाम्रा गोर्खा रेजिमेन्ट तथा सम्पूर्ण भारतीय सेनाका वीर जवानहरूलाई सलाम गर्दछौँ। मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू अनि विद्यार्थीवर्गहरू, भारतीय गोर्खाहरूको पहिचान साहस, बलिदान, राष्ट्रभक्ति अनि यति भन्दै हाम्रो सम्पूर्ण शिक्षक शिक्षिका वर्गलाई अनि अभिभावक वर्गलाई धन्यवाद दिँदै जय हिन्द, जय भारत, जय गोर्खा, वन्दे मातरम्।
0: त श्रोता, समारोहमा खरसाङ टपर विद्यार्थीहरूलाई सम्वर्धना प्रदान गरिएको थियो भने त्यसरी नै सूचना एवं सांस्कृतिक विभागका कलाकारद्वारा देशभक्ति गीत पनि प्रस्तुत गरिएको थियो।

समारोहमा विभिन्न विद्यालय साथै महाविद्यालयका विद्यार्थीहरूद्वारा सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति पनि राखिएको थियो।

0: आउनु श्रोता अब हामी लागौ मिरिक तर्फ। सर्वप्रथम महकुमा शासक मिरिक श्री कृष्णकान्त घोष WBCS को सन्देश मिरिक वासीको लागि।
1: मिरिकका आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरू, स्वतन्त्रता दिवसको पावन पूर्व सन्ध्यामा मिरिकवासी सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। हाम्रो स्वतन्त्रता केवल एउटा ऐतिहासिक उपलब्धि मात्र होइन, यो अनगिन्ती वीर वीरांगनाको त्याग, संघर्ष र बलिदानको परिणाम हो। आज हामीले उनीहरूको योगदानलाई श्रद्धापूर्वक स्मरण गर्दै देशको एकता, अखण्डता र सार्वभौमिकता रक्षा गर्ने संकल्प गर्नुपर्छ। हाम्रो सुन्दर मिरिक विविध भाषा, संस्कृति, समुदाय र परम्पराको साझा घर हो। यही विविधताभित्रको एकता नै हाम्रो सबैभन्दा ठुलो शक्ति हो। मिरिकको शान्ति, स्वच्छता, पर्यटन, विकास र समृद्धिलाई अझ अगाडि बढाउने जिम्मेवारी हामी सबैको साझा जिम्मेवारी हो। यस स्वतन्त्रता दिवसको अवसरमा हामी केवल आफ्नो अधिकारको कुरा नगरौं, आफ्नो कर्तव्यप्रति पनि सचेत बनौं, सार्वजनिक सम्पत्तिको संरक्षण गरौं, हाम्रो वातावरण जोगाऊ, युवाहरूलाई सकारात्मक दिशामा अघि बढाऊ र मिरिकलाई अझ सुन्दर, सुरक्षित र समृद्धि बनाउने अभियानमा हातेमाले गरौं। आउनुहोस्, स्वतन्त्रताको अमूल्य उपहारलाई सम्मान गर्दै एकता, सद्भाव, सेवा र जिम्मेवारीको भावना सहित नयाँ भारत निर्माणमा आफ्नो योगदान दियौं। जय हिन्द, जय मिरिक, वन्दे मातरम।
0: मिरिक स्थित आली खेल मैदानमा आज देश प्रेम अनि देशभक्तिका साथ 80 स्वतन्त्रता दिवस पालन गरियो। सूचना एवं संस्कृति विभागको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्य मिरिक पञ्चायत समितिका अध्यक्ष कैलाश खवास तथा विशिष्ट अतिथिको रूपमा मिरिक महकुमा शासक कृष्णकान्त घोष उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको अघिल्लो चरणमा मुख्य अतिथिद्वारा राष्ट्रिय ध्वज रोहण गर्नुभएपछि वन्दे मातरम प्रस्तुत गरिएको थियो। यसपछि मुख्य अतिथिले परेडको सलामी लिएका
2: Snowdrop in the school, Mirik, established on 1988. Salami dine kham bagi badi rakhe ka chan the Snowdrop in the school.
0: Mirik Mahakuma ko kul 21 vidyalayaharu ani Mirik College le bhag liyeka thiye. कार्यक्रमलाई रोचक बनाउन सांस्कृतिक कार्यक्रम, म्याराथन दौड अनि अन्तर विद्यालयको फुटबल फाइनल खेल सम्पन्न गरिएको थियो भने दार्जिलिङका लोकसभा सांसद राजु विष्टद्वारा पठाएको शुभकामना पत्र पनि पढेर सुनाइयो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि कैलाश खवासले देशले 80 स्वतन्त्रता दिवस मनाइरहेको अवस्थामा देशलाई स्वतन्त्रता दिलाउन योगदान दिने वीर सपूतहरूको अतुलनीय योगदानलाई भुल्न नसकेको एवं अन्य जाति सर गोर्खा समुदायको योगदानलाई देशले भुल्न नसक्ने बताउनु भयो।
3: र विशेष यो एउटा यस्तो अवसर हो जो एउटा हाम्रो राष्ट्रिय पर्व पनि हो र यस पर्वको सुरुवातमा हामीले हाम्रो राष्ट्रिय ध्वजलाई यहाँनिर सम्मान गऱ्यौँ र यसको साथमा विभिन्न स्कुलबाट यहाँनिर पार्टिसिपेन्ट गर्नुभएका विद्यार्थी नानीहरूको मैले यहाँनिर हेरेँ र म पनि एकजना एनसिसी क्याडेट भएको नाताले म यो भन्न सक्छु कि सावधान, विश्राम, दायाँ मोड, बायाँ मोड सिक्नलाई मोटामोटी 3-6 महिना जस्तो लाग्दो रहेछ। तर यो एउटा सर्ट पिरियडभित्र, यो छोटो समयभित्र नानीहरूले आज यो एउटा अनुशासित जुन ड्रिल यहाँनिर मासपास हामीले देख्यौँ, यो म नानीहरूप्रति अत्यन्तै आभारी सहित म तिमीहरूलाई यो हौसला दिन चाहन्छु कि आगामी दिनमा तिमीहरू एकजना यस देशको सभ्य, सचेत र अनुशासित नागरिक रूपमा अघि आउनेछौ अनि राष्ट्रलाई कसरी विकासको बाटोमा अघि लैजानु रोचक प्रकारले र सिस्टमेटिक हिसाबले तपाईँहरूले सम्पन्न गर्नुभयो र म तमाम आयोजक समितिका साथीहरूलाई, उहाँहरूलाई म मेरो पक्षबाट कृतज्ञता

श्रोता यतिन्जेल सुन्नुभयो दार्जिलिङ कालेबुङ खरसाङ अनि मिरिकमा 80 औं स्वतन्त्रता दिवस समारोहमाथि रेडियो प्रतिवेदन प्रस्तुतहरू मनन तामाङ लेखनाथ राई योजना मोहरा साथै प्रस्तुतिकरण सहयोगी सञ्जीव मोहरा दीप मिलन प्रधान अनि म विनिता लामालाई पनि बिदा दिनुहोस् नमस्ते।

0: सुरुमा यस बुलेटिनका प्रमुख समाचारहरू। समग्र देशमा आज 80 स्वतन्त्रता दिवस पालना। प्रधानमन्त्री मोदीले गर्नुभयो लाल किल्लाबाट देशवासीलाई सम्बोधन। महिला आरक्षण विधेयकमा सर्वसम्मत सहयोगका लागि प्रधानमन्त्री मोदीद्वारा आह्वान। केन्द्रीय दूरसञ्चार विभागले यसै महिनाको 17-21 तारिकसम्म पुणेमा ब्रिक्स सूचना तथा सञ्चार प्रविधि ट्र्याक आयोजना गर्ने र इन्डोनेसियाको फ्लोरेन्स क्षेत्रमा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा 38 जनाको मृत्यु। अब समाचार विस्तारमा। आज समग्र देशले आफ्नो 80 स्वतन्त्रता दिवस हर्षोल्लासका साथ मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित ऐतिहासिक लाल किल्लाबाट स्वतन्त्रता दिवस समारोहको नेतृत्व गर्नुभयो। लाल किल्लामा प्रधानमन्त्रीको आगमनको अवसरमा पहिलोपटक राष्ट्रिय गीत वन्दे मातरम प्रस्तुत गरिएको थियो। यस वर्षको समारोहले सन् 2047सम्ममा विकसित भारत निर्माणमा युवावर्गको योगदानलाई कदर गर्दै युवा शक्तिलाई विशेष सम्मान दिएको छ। लाल किल्लाको प्राङ्गणबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विगत 12 वर्षमा देशका करोडौँ नागरिकको सङ्कल्प र समर्पणका कारण भारत नयाँ उचाइमा पुगेको बताउनुभयो। उहाँको अनुसार कुनै समय विश्वका 5 कमजोर अर्थतन्त्र मध्ये परेको भारत अहिले विश्वकै तीव्र गतिमा अघि बढिरहेको बताउनुभयो। यसै प्रयासका कारण 25 करोड जनता गरिबीबाट मुक्त भएका छन्। भारतले सन् 2047सम्ममा विकसित राष्ट्र बन्ने ठूलो लक्ष्य राखेको उहाँले उल्लेख गर्नुभयो।
1: आज भारत ने भी एक बहुत बड़ा सपना देखा और वो सपना है जब आजादी के 100 साल होंगे 2047 में हम विकसित भारत बना के रहेंगे। 140 करोड़ देशवासियों के पुरुषार्थ से इस लक्ष्य को हमें हासिल करना है। और जब दुनिया की सबसे बड़ी आबादी वाला देश विकसित होने का संकल्प लेता है तो ये दुनिया की नजरों में भी हमारे साहस का परिचायक बन जाता है।
0: प्रधानमन्त्री मोदीले भारतले विभिन्न सङ्कटहरूलाई सफलतापूर्वक पार गर्दै विकसित राष्ट्रको लक्ष्यतर्फ अघि बढिरहेको बताउनुभयो। उहाँले सङ्कटका समयमा सरकारको सुव्यवस्थित नीति र पूर्व तयारीका कारण चुनौतीहरूको प्रभावकारी सामना गर्न सकिएको उहाँले बताउनु भएको छ। नागरिक देवोभवको मर्म अनुसार गरिएका व्यवस्था सङ्कटको समयमा प्रभावकारी साबित भएको उहाँको भनाइ थियो। उहाँले ऊर्जा सुरक्षा वर्तमान समयको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै परमाणु ऊर्जा यसका लागि महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो। सरकारले सन् 2047सम्ममा 100 गिगावाट परमाणु ऊर्जा क्षमता पुर्याउने लक्ष्य राखेको र यसै दशकमा 5 नयाँ परमाणु रियाक्टरहरू सञ्चालनमा ल्याइने जानकारी दिनुभयो। सन् 2014 भारतले करिब 40 देशहरूसँग स्वतन्त्र व्यापार सम्झौता गरेको र यसले भारतीय उद्योग तथा निर्यातकर्ताहरूका लागि ठूलो अवसर सिर्जना गरेको प्रधानमन्त्रीले बताउनुभयो। यसै गरी सरकारले आगामी 1 वर्षभित्र 1 करोड युवालाई आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी सिपमूलक तालिम दिने निर्णय गरेको पनि उहाँले बताउनु भएको छ।
1: बहुत तेजी से बढ़ रहा है। लाल किले से मैं देश के नौजवानों के लिए घोषणा करना चाहता हूं, हमने तय किया है कि आने वाले 1 वर्ष में 1 करोड़ युवाओं को AI स्किल के लिए ट्रेनिंग देने का हम काम करेंगे।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा र राज्यका विधानसभाहरूमा महिलाहरूलाई 33% आरक्षण उपलब्ध गराउने सम्बन्धी विधेयक नारी शक्ति बन्धन अधिनियमलाई कुनै पनि राजनीतिक विवाद नबनाई सर्वसम्मत रूपमा सहयोग गर्न सबै राजनीतिक दलहरूलाई अपिल गर्नुभएको छ। स्वतन्त्रता दिवसको अवसरमा आज लाल किल्लाको प्राङ्गणबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले देशका महिलाहरूलाई सम्मान गर्न र उहाँहरूलाई नीति निर्माण तथा शासन प्रक्रियामा योगदान दिने अवसर सुनिश्चित गर्न सबै दलहरूलाई अघि बढ्न आग्रह गर्नुभयो। सम्बोधनका क्रममा प्रधानमन्त्रीले विधायकी निकायहरूमा महिलाहरूको प्रतिनिधित्व चाँडोभन्दा चाँडो 33% पुर्याउनु पर्नेमा जोड दिँदै भारतको नीति निर्माणमा महिला सशक्तिकरण र उहाँहरूको प्रत्यक्ष सहभागिता महत्वपूर्ण हुने बताउनुभयो।
1: जल्द से जल्द हमारी माताओं बहनों को 33% विधानसभा और लोकसभा में उनको प्रतिनिधित्व मिले, ये भारत की नीति घड़तर के अंदर अपना योगदान दे, समय की मांग है। और मैं सभी राजनीतिक दलों से फिर से आग्रह करता हूँ, आइए महिला आरक्षण लागू करके महिला सम्मान में आप भी जुड़िए, लेकिन मेरी माताओं बहनों को हक दीजिए।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। भारतको 80 स्वतन्त्रता दिवस अवसरमा विश्वभरका नेताहरू तथा विभिन्न देशका कूटनीतिक नियोगहरूले भारतलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। यस क्रममा अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले भारत र अमेरिका बीच बलियो हुँदै गएको रणनीतिक साझेदारीको चर्चा गर्नुभएको छ। फ्रान्सका राष्ट्रपति र इजरायलका राष्ट्रपतिले भारतलाई स्वतन्त्रता दिवसको हार्दिक शुभकामना दिनुभएको छ। यसै गरी इजरायल, अर्जेन्टिना, श्रीलङ्का, नेपाल, फ्रान्स, अस्ट्रेलिया र क्यानाडाका दूतावास तथा उच्चायोगहरूले पनि भारतलाई शुभकामना दिएका छन्। उनीहरूका सन्देशमा भारतको विविधता, आर्थिक क्षमता र द्विपक्षीय सम्बन्धलाई विशेष जोड दिएको छ। भारत सरकारको दूरसञ्चार विभागले यसै महिनाको 17 31 तारिकसम्म पुणेमा ब्रिक्स सूचना तथा सञ्चार प्रविधि ट्र्याक आयोजना गर्ने भएको छ। कार्यक्रमको सुरुवात 7 ब्रिक्स आइसिटी कार्यदलको बैठकबाट हुनेछ। भारतले 20 तारिक डिजिटल ब्रिक्स फोरम र एक्सपो आयोजना गर्नेछ। यसले उदीयमान डिजिटल प्रविधि र प्रविधि क्षेत्रको सहकार्यलाई प्रदर्शन गर्ने मञ्च प्रदान गर्नेछ। कार्यक्रमको अन्तिम दिन केन्द्रीय सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाको उपस्थितिमा 12 ब्रिक्स सञ्चार मन्त्री स्तरीय बैठक बस्नेछ। उक्त बैठकमा सदस्य राष्ट्रका मन्त्रीहरूले साइबर सुरक्षा, डिजिटल सिप, नवप्रवर्तन, स्टार्टअप र उद्यमशीलताका विषयमा संयुक्त सहकार्य बढाउने रणनीतिमा छलफल गर्नेछन्। दिल्ली पुलिसले लागु औषधको तस्करीमा संलग्न एक अन्तर्राज्यीय गिरोहको भन्डाफोड गर्दै 4 गिरफ्तार गरेको छ। पुलिसले दिएको जानकारी अनुसार बरामद गरिएको लागु औषधको अन्तर्राष्ट्रिय बजार मूल्य करिब 80 लाख भारतीय रुपियाँ अनुमान गरिएको छ। यसै गरी पुलिसले लागु औषध ओसार पसारमा प्रयोग गरिएको एउटा गाडी समेत नियन्त्रणमा लिएको जनाएको छ। मामलाबारे थप अनुसन्धान भइरहेको छ। इन्डोनेसियाको फ्लोरेन क्षेत्र नजिकै आज बिहान गएको 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा 38 मृत्यु भएको समाचार प्राप्त भएको छ। भूकम्पका कारण धेरै भवनहरू भत्किएका छन् भने ठाउँ ठाउँमा पहिरो जाँदा ठूलो दञ्जनको क्षति भएको छ। विद्युत सेवा र सञ्चार सम्पर्क विच्छेद भएकाले उद्धार तथा क्षतिको विवरण सङ्कलनमा कठिनाइ भइरहेको छ। सम्भावित खतरालाई ध्यानमा राख्दै अस्पतालहरूबाट बिरामी र उपकरणहरू बाहिर निकालिएको छ। मुख्य भूकम्पपछि धेरै पराकम्पनहरू गएका छन्। अहिलेसम्म प्रभावित क्षेत्रबाट 38 शव निकालिएको र

एआईको क्षेत्रमा प्रयास गरिरहेको बताउनुभयो। विभिन्न देशका विश्व नेताहरू र कूटनीतिक नियोगहरूले आज भारतको 80 स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनीहरूले भारतको लोकतान्त्रिक यात्रा, समृद्ध सभ्यता सम्पदा र क्षेत्रीय तथा विश्वव्यापी सहयोगमा यसको बढ्दो भूमिकाको प्रशंसा गरे। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भारत र अमेरिका बीचको सुदृढ रणनीतिक साझेदारीलाई प्रकाश पार्नुभयो। सिङ्गापुरका राष्ट्रपति थर्मन सनम गुमरत्नले सिप विकास, डिजिटल प्रविधि, दिगो विकास र उन्नत उत्पादन जस्ता क्षेत्रमा बढ्दो सहयोगको उल्लेख गर्नुभयो। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि भारतको 80 स्वतन्त्रता दिवसमा आफ्नो शुभकामना व्यक्त गर्नुभयो। इजरायली राष्ट्रपति इसहाक हर्जोगले राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका जनतालाई बधाई दिनुभयो। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतलाई शुभकामना व्यक्त गर्नुभयो। लात्भियाको विदेश मन्त्रालयले भारतको निरन्तर प्रगति, एकता र समृद्धिको कामना गरेको छ। इजरायली राजदूत रुवेन अजर, अर्जेन्टिनाका राजदूत मारियानो काउसिनो, श्रीलङ्काका उच्चायुक्त छेनुका सेनेवरियतने, नेपाल र फ्रान्सका दूतावासहरू साथै अस्ट्रेलियाका उच्च उपायुक्तहरू र क्यान्डेन्टियन उच्चायुक्तले पनि शुभकामना व्यक्त गरे। उनीहरूको सन्देशले भारतको सम्पदा र विविधता, आर्थिक सम्भावना र बढ्दो द्विपक्षीय सम्बन्धलाई प्रकाश पारेको थियो। मालदिप्सका राष्ट्रपति मोहम्मद मुइजूले पनि भारतलाई स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्नुभयो। उहाँले 8 दशकको स्वतन्त्रताले भारतको आकाङ्क्षा, लचिलोपन र अटल भावनालाई प्रतिबिम्बित गर्ने टिप्पणी गर्नुभयो। मालदिप्सका पूर्व राष्ट्रपति इब्राहिम मोहम्मद सोलियर र मालदिप्स राष्ट्रिय पार्टीका अध्यक्ष मोहम्मद नाजिमले पनि भारतको विकास र मालदिपसँगको घनिष्ठ सम्बन्धको प्रशंसा गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज उपराष्ट्रपति सिपी राधाकृष्णनको एक लेख साझा गर्नुभयो। लेखमा स्वतन्त्रता सेनानीहरूको बलिदान अनि वर्ष 2047 विकसित भारतको निर्माणको संकल्पको उल्लेख गरिएको छ। प्रधानमन्त्रीले एक सोसियल मीडिया पोस्टमा भन्नुभयो, यो लेखले उपराष्ट्रपतिको हालमा भएको अडान अण्डमान अनि निकोबार द्वीपसम्मको यात्राको स्मरण गराउँदछ। यसमा भारतको 80 स्वतन्त्रता दिवसको अवसरमा देशभरिका स्वतन्त्रता सेनानीहरूको बलिदानलाई स्मरण गरिँदैछ। समाचार आकाशवाणीबाट सुन्नु हुँदैछ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले पारसी नववर्ष नवरोजको अवसरमा देशवासीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, पारसी समुदायका मानिसहरूको विभिन्न क्षेत्रमा उल्लेखनीय योगदानले देशलाई धेरै प्रकारले समृद्ध बनाएको छ। केन्द्रीय प्रत्यक्ष कर बोर्ड सिबिडिटीले साना करदाताहरूको लागि विदेशी सम्पत्ति प्रकटीकरण योजना फास्ट डिएस नियमहरू 2026 अधिसूचित गरेको छ। यस योजना अन्तर्गत योग्य करदाताहरूले तोकिएको कर वा शुल्क तिरेर निश्चित अघोषित विदेशी सम्पत्ति वा अघोषित विदेशी आय घोषणा गर्न सक्छन्। यो योजना भोलिदेखि लागू हुनेछ र यस अन्तर्गत घोषणाहरू दायर गर्ने अन्तिम मिति यस वर्षको 31 डिसेम्बरसम्म हो। यस मितिपछि कुनै पनि घोषणाहरू दायर गर्न सकिने छैन। दूरसञ्चार विभागले 17 अगस्तदेखि 21 अगस्तसम्म पुणेमा ब्रिक्स सूचना तथा सञ्चार प्रविधि आइसिटी ट्र्याक आयोजना गर्नेछ। यस वर्षको विषयवस्तु सहयोग भविष्यको लागि नवपरिवर्तन, सहयोग र रूपान्तरण हो। कार्यक्रमको सुरुवात ब्रिक्स आइसिटी कार्यसमूहको 7 बैठकबाट हुनेछ। छलफलहरू विश्वव्यापी, अर्थपूर्ण, किफायती, दिगो र बलियो कनेक्टिभिटीको लागि आइसिटी इकोसिस्टम विकास गर्ने, विश्वसनीय र सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने र डिजिटल सिप क्षमता निर्माणलाई प्रोत्साहन दिने जस्ता प्रमुख विषयहरूमा केन्द्रित हुनेछन्। भारतको स्वतन्त्रता दिवसलाई अनौठो र प्रतीकात्मक तरिकाले मनाउन सूर्यपथ तिरङ्गा शीर्षकको विश्वव्यापी रिले पहल आयोजना गरिँदैछ। यस विशिष्ट पहल अन्तर्गत भारतीय राष्ट्रिय ध्वज उदाउँदो सूर्यको मार्ग पछ्याउँदै विश्वभर यात्रा गरिरहेको छ। संस्कृति मन्त्रालयले जर्मनी, नेदरल्यान्ड्स, इटाली, इजिप्ट, लाटभिया र दक्षिण अफ्रिका लगायत विश्वभरका भारतीय दूतावासहरूले राष्ट्रिय गौरव र एकताको यो उत्सवको लागि भारतीय प्रवासीलाई परिचालन गरेको बताएको छ। दिल्ली विश्वविद्यालय छात्र संघ डुसु चुनावको मितिको घोषणासितै विश्वविद्यालय परिसरमा चुनावी हलचल तेज भएको छ। विभिन्न छात्र संगठन र चुनाव मैदानमा उत्रिने छात्र नेता विद्यार्थीहरूबीच सक्रिय रूपले सम्पर्क अभियान आरम्भ भएको छ। सरकारले सामाजिक सञ्जालमा फैलिएका दावीहरू, जसमा प्रधानमन्त्री नरेन्द्र मोदीले 5,000 स्वतन्त्रता दिवस नगद अनुदान प्रस्ताव गरिरहेको र जनताबाट ब्याङ्क खाता विवरण मागिरहेको आरोप लगाएको छ, जुन झोटो भएको बताएको छ। प्रेस सूचना ब्युरोको तथ्य जाँच इकाइले प्रधानमन्त्रीले

त्यस्तो कुनै पनि स्वतन्त्रता दिवस नगद सहायता योजना घोषणा नगरेको स्पष्ट पारेको छ। इन्डोनेसियाको फ्लोरेस टापुको तट नजिकै आज 7.7 रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। घटनामा मृत्यु हुनेको संख्या 38 पुगेको छ। प्रभावित क्षेत्रहरूमा

0: एकचोटि राष्ट्रले आज 80औं स्वतन्त्रता दिवस हर्षोल्लासका साथ मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक लाल किल्लाको प्राचीरबाट राष्ट्रिय ध्वज फहराउनुभयो। विभिन्न देशका नेताहरू र कूटनीतिक नियोगहरूले आज भारतको 80औं स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्रीले आज उपराष्ट्रपति सिपी राधाकृष्णनको एक लेख साझा गर्नुभयो, जसमा वर्ष 2047 विकसित भारतको निर्माणको संकल्पको उल्लेख गरिएको छ। र इन्डोनेसियाको फ्लोरेस टापुको तट नजिकै आज 7.7 रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ हिन्दी चलचित्रमा आधारित देशभक्ति गीतहरू। प्रथममा सुन्नुहोस् काबुलीवाला चलचित्रबाट मनालीको स्वरलाई।

अहिले श्रोताहरूले सुन्दै हुनुहुन्छ हिन्दी चलचित्रमा आधारित देशभक्ति गीतहरू। यसै क्रममा सुन्नुहोस् हम हिन्दुस्तानी चलचित्रबाट मुकेशको स्वरलाई।

अहिले सुन्दै हुनुहुन्थ्यो हिन्दी चलचित्रमा आधारित देशभक्ति गीतहरू। यो प्रसारण नुआकाश हुने खरसाङको। अब प्रस्तुत छ पार्वतीय ध्वनिमा केही शेर्पा गीतहरू विभिन्न कलाकारहरूको स्वरमा।

0: यो प्रसारण हो आकाशवाणी खरसाङको। अब सुन्नुहोस्, 80 स्वतन्त्रता दिवसको उपलक्ष्यमा माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको राष्ट्रको नाम सन्देशको नेपाली भाषा अनुवाद।
1: आज हामी सबैले 80 स्वतन्त्रता दिवस मनाइरहेका छौँ। आज हरेक हृदयको धड्कन

वन्दे मातरमको गर्वले गुन्जिरहेको छ। आज हरेक घर तिरङ्गा भएको छ, हरेक मन तिरङ्गा भएको छ, अनि देश आज उत्साह अनि उमङ्गको साथमा नयाँ सङ्कल्प लिएर अघि बढिरहेको छ। तपाईँहरू सबैलाई स्वतन्त्रता दिवसको धेरै धेरै शुभकामना। देशले आज ती महान सपूतहरूको पुण्य स्मरण गर्दछ जसले देशको स्वतन्त्रताको लागि त्याग अनि बलिदानको पराकाष्ठा दिए। आफ्नो तप, त्याग अनि बलिदानले स्वतन्त्रताको एकमात्र लक्ष्यलाई लिएर सम्पूर्ण जिन्दगी व्यतीत गरे। पूज्य बापू समेत समस्त स्वतन्त्रता सेनानीहरूलाई, संविधानको महान परम्परालाई जगाउने महान क्रान्तिकारीहरूलाई आज हामी श्रद्धापूर्वक नमन गर्दछौँ। आज जो यस समारोहमा उपस्थित छन् उनीहरू सबैको लागि आज एक ऐतिहासिक पल हो। स्वतन्त्रतापछि 15 अगस्तमा पहिलोपल्ट वन्दे मातरमको नारा लाल किल्लामा गुन्जिएको छ। आज हामी देशवासी वन्दे मातरमको 150 वर्ष मनाइरहेका छौँ। यसभन्दा ठूलो अवसर अरू के हुन सक्छ? मेरो प्यारो देशवासी, पछिल्ला दिनहरूमा देशको केही हिस्सामा बाढको प्रकोप रह्यो, भूस्खलनको प्रकोप रह्यो, धेरै परिवार प्रभावित बने। उनीहरूको दुःख कष्टलाई हामी अनुभव गर्छौँ। पीडित परिवारलाई हामी भरोसा दिलाउँछौँ कि सम्पूर्ण देश उनीहरूको साथमा उभिएको छ। मेरा प्यारा देशवासी, राष्ट्र तब महान बन्छ जब आफ्नो सिद्धिलाई प्राप्त गर्छ, जब आफ्नो सपना, आफ्नो सङ्कल्प अनि आफ्नो सामर्थ्यको बलमा अघि बढ्छ। देशवासीहरू, देश सानो सपनाले चल्दैन। हरेक सपना र ठूलो सपनाले हाम्रो सोचलाई पनि विस्तार प्रदान गर्छ, हाम्रो सोचको क्षितिजलाई पनि विस्तृत गर्छ। हाम्रो सङ्कल्प दह्रो हुनुपर्छ। जब सङ्कल्प दह्रो हुन्छ तब कठिनाई आपदाको बीचमा आफूलाई निकाल्ने सामर्थ्य आफै पलाएर आउँछ। मेरा प्यारा देशवासी, हाम्रो सङ्कल्प पनि उच्च हुनुपर्छ, किनकि जब सङ्कल्प उच्च हुन्छ, हाम्रो सपना उच्च हुन्छ, तब हाम्रो सामर्थ्यको उचाइ पनि बढेर जान्छ, हाम्रो प्रयासको उचाइ पनि बढेर जान्छ, तब हामी आफ्नो सपनालाई साकार बनाउन सक्छौँ। मेरा प्यारा देशवासी, भारतले पनि एउटा ठूलो सपना देखेको छ, पूर्ण सङ्कल्पको साथमा देखेको छ, परम उचाइ छुनका लागि देखेको छ। त्यो सपना हो जब स्वतन्त्रताको 100 वर्ष पुरा हुन्छ, 2047मा हामी विकसित भारत बनाएरै छोड्छौँ। 140 करोड देशवासीको प्रयासले यस लक्ष्यलाई हामीले हासिल गर्नु छ। तब विश्वको सबैभन्दा अधिक जनसङ्ख्या भएको देश जब विकसित हुने सङ्कल्प लिँदछ, यो विश्वको नजरमा पनि हाम्रो साहसको परिचायक बनेर जान्छ। विश्वले हाम्रो तर्फ हेर्ने दृष्टिकोण परिवर्तन गर्न मजबुर हुन्छ। प्यारा देशवासी, म त्यसै भनिरहेको छुइनँ, पछिल्ला 12 वर्षमा देशका कोटी कोटी नागरिकले दलित होस्, पीडित होस्, वञ्चित होस्, आदिवासी होस्, गाउँमा रहने होस्, सहरमा रहने होस्, गरिब होस्, मध्यम वर्ग होस्, युवा होस्, बुजुर्ग होस्, नारी होस्, पुरुष होस्, उत्तर होस्, दक्षिण होस्, पूर्व होस्, पश्चिम होस्, हर कोहीले पछिल्ला 12 वर्षमा सङ्कल्पको साथमा, समर्पणको साथमा देशलाई नयाँ उचाइमा लैजानका लागि हरेक प्रकारले प्रयास गरेका छन्। उनीहरूको प्रयासलाई आज हामी आदरपूर्वक स्वीकार गर्छौँ। यसको परिणाम हो यति कम समयमा 25 करोड देशवासी गरिबीलाई परास्त गरेर गरिबीदेखि बाहिर निस्किएका छन्। देशवासीको प्रयासको परिणाम हो कि हामी 12 वर्षभित्रमा एक मेजर इकोनोमीमा फास्टर इकोनोमी बनेका छौँ। साथीहरू, जब देश स्वतन्त्र भयो, धेरै सपना लिएर स्वतन्त्र भयो, तर हामीले गति समात्न सकेनौँ। हुन्छ, चल्छ, भइहाल्छ, हेर्छौँ, यसैमा हराइरह्यौँ। 2014मा आइपुग्दा त सम्पूर्ण विश्वले हामीलाई फ्रेजाइल 5 को त्यसमा डम्प गरिदिएको थियो। पछिल्लो 12 वर्षमा भारतले नयाँ गति समात्यो, तेज गतिमा अघि बढिरहेको छ, अनि देशवासीको सङ्कल्प छ कि अब 140 करोड

देशवासीको संकल्प अनि सामर्थ्यलाई रोक्नु असम्भव छ। देशवासीहरू पछिल्ला 12 वर्षमा डिफेन्स प्रोडक्ट करिब 4 गुणा बढेको छ। खादी अनि ग्राम उद्योगको उत्पादन करिब 5 गुणा बढेको छ। इलेक्ट्रोनिक म्यानुफ्याक्चरिङ करिब 7 गुणा बढ्यो। आधुनिक रेलवे कोचको निर्माण 21 गुणा बढ्यो। मोबाइल फोन उत्पादन 33 गुणा बढ्यो। त्यति मात्र होइन, आधुनिक युगलाई लिएर पनि डिजिटल अनि इनोभेसनको दुनियाँमा पनि हामी आफ्नो झन्डा लहराइरहेका छौँ। इन्टरनेट युजर, इन्टरनेट कन्ज्युमर करिब 4 गुणा बढ्यो। पेटेन्ट ग्रान्ट हुने संख्या करिब 4 गुणा बढ्यो। डिजिटल ट्रान्जेक्सन 100 गुणा बढ्यो। सामान्य मानविकी सुविधाको तर्फ पनि हामीले त्यति नै गम्भीरताको साथ काम गर्यौँ। हरेक साल औसत 15 गुणा भन्दा अधिक गतिमा नलबाट जल कनेक्सन लियौँ। हरेक वर्ष औसत 6 गुणा भन्दा धेर गतिमा ग्यास कनेक्सन मानिसहरूलाई प्रदान गर्यौँ। हरेक वर्ष 4 गुणाको गतिमा गरिबहरूको लागि टोयलेट बनाउने काम गर्यौँ। हरेक वर्ष 3 गुणा भन्दा तेज गतिमा गरिबहरूलाई घर दिने काम गर्यौँ। देशमा गभर्नर्समा पनि धेरै बदलाव आयो। हजारौंको संख्यामा कम्प्लायन्सेस समाप्त गरियो। सैकडौंको संख्यामा पुराना कानून समाप्त गरियो। पछिल्लो शताब्दीको कानूनहरूले 21औं शताब्दीको मार्च हुन सक्दैन थियो। हामीले आधुनिक इन्फ्रास्ट्रक्चरको लागि मेट्रोको विस्तार गर्यौं। हामीले पब्लिक ट्रान्सपोर्टको तागतको लागि गतिको साथमा काम गर्यौं। यी सबै यो गति, यो विस्तार, यो एचिभमेन्ट स्वतन्त्रतापछि देशले पहिलोपल्ट पछिल्लो एक दशकमा देखेको छ। जब यति धेरै सिद्धिहरू हाम्रो सामुन्ने छन्, यति तेज गति देखिन्छन्, देशवासीको सामर्थ्य पल पल प्रकट हुँदछ। जब 2047 विकसित भारत बन्ने संकल्प कहिले पनि अधुरो रहन सक्दैन, यी सबै आँकडाले यो कुराको गवाही दिन्छ कि हामी अघि बढ्नेवाला छौँ। प्यारा देशवासी, तर त्यसको लागि आत्मविश्वासको आवश्यकता हुन्छ, आत्मा गवाहीको आवश्यकता हुन्छ, अनि साथमा आत्मनिर्भर भारत हुन पनि अति आवश्यक छ। यसैले बितेका वर्षहरूमा हाम्रो कन्भिक्सन रहेको छ कि भारतलाई अन्य देशमाथि निर्भर रहेर बाँच्नु छैन, आत्मनिर्भर बन्नुपर्छ। विश्वमा धेरै कुरो मिल्छ, सस्तो मिल्छ, चाँडो मिल्छ, तर यसले हाम्रो सामर्थ्य तयार हुँदैन न, हाम्रो सामर्थ्यको कसौटी नै तयार हुन्छ। यसैले हामीले आफ्नो क्षमतालाई बढाउनु पर्छ। आफ्नो हितको सुरक्षा हामी आफैले गर्नुपर्छ। यसैले आत्मनिर्भर भारतको संकल्प धेरै दृढताको साथमा लाएर अघि बढिरहेका छौँ। मेक इन इन्डिया, स्वदेशी, भोकल फर लोकल, यी सबै क्षेत्रमा आज हरेक भारतीयको मन जोडिएको छ। मेरा प्यारा देशवासी, म तपाईँहरूलाई उदाहरण दिन्छु। सेमी कन्डक्टरको देश स्वतन्त्र भएपछि विश्वमा त सेमी कन्डक्टरको चर्चा भइसकेको थियो। यहाँ हाम्रोमा पनि कुरा हुन्थ्यो, तर सेमी कन्डक्टरको कुनै ठुलो प्लान हामीले अघि बढाउन सकेनौँ। अनि आजको स्थिति के छ? आजको डिजिटलको युगमा, आजको टेक्नोलोजीमा सेमी कन्डक्टरको महत्त्व हामी बुझ्छौँ। कुनै पनि इलेक्ट्रोनिक गुड्स हुन्छ, मेडिकल इक्विपमेन्ट हुन्छ, हाम्रो ट्रान्सपोर्टको बाटो हुन्छ, हर कुनैमा चिप अनिवार्य छ। चिप बिना विश्व रोकिएको स्थिति हुन्छ। यसैले भारतले आत्मनिर्भर हुने दिशामा आफ्नो सेमी कन्डक्टर प्लान्ट, ठुलो सेमी कन्डक्टर प्लान्ट, 3 सेमी कन्डक्टर प्लान्ट सुरु भइसकेको छ। अनि मलाई भनिएको छ कि त्यहाँ यो प्रडक्सन भइरहेको छ अनि एक्सपोर्ट पुनः सुरु भइसकेको छ। अनि म देशवासीहरूलाई भन्न चाहन्छु, आगामी 7-8 वर्षमा अझ 5, 7, वा 8 सेमी कन्डक्टर प्लान्ट शीघ्र नै सुरु हुनेछ। यो आत्मनिर्भर भारतले हामीलाई विकसित भारतको दिशामा जाने मार्ग दिन्छ। मेरा प्यारा देशवासीहरू, त्यस्तै एउटा चर्चा क्रिटिकल मिनरलको भइरहेको छ। सम्पूर्ण टेक्नोलोजी क्रिटिकल मिनरलमा निर्भर छ। भारत यसमा पनि आफूलाई सुरक्षित गर्नका लागि जुटिरहेको छ कि क्रिटिकल मिनरलको लक्ष्य साझा गरियोस्। नेसनल क्रिटिकल मिनरल यो हामीले लन्च गर्यौँ अनि यसमा क्रिटिकल मिनरलको करिडोर हामीले घोषणा गरेका छौँ। कैयौँ देशहरूसित एग्रिमेन्ट भइरहेको छ। विश्वमा कैयौँ देशहरू अहिले यो क्रिटिकल मिनरलको विषयमा भारतमाथि भरोसा गर्न थालेको छ। मेरा प्यारा देशवासीहरू, जस्तो सेमी कन्डक्टरको कुरा होस्, क्रिटिकल मिनरलको कुरा होस्,

सधैं नै यस टेक्नोलोजीको दिशामा हामी गइरहेका छौँ, दुनियाँ गइरहेको छ। यसमा एनर्जीको महत्व अझै बढ्दै गइरहेको छ। अब एनर्जी बिना पनि नयाँ दुनियाँलाई चलाउन मुस्किल छ। अनि यसैले हामीलाई चिप होस्, एआई होस्, डाटा सेन्टर होस्, हामीलाई धेरै अधिक मात्रामा बिजुलीको आवश्यकता हुनेछ। एनर्जी सेक्युरिटी यो हाम्रो समयको माग हो, अनि यसैले हामीले अघिबाट नै त्यस दिशामा एकपछि एक बलियो पाइला चालेका छौँ। एनर्जी सेक्युरिटीको एउटा ठूलो माध्यम हो परमाणु ऊर्जा, न्युक्लियर एनर्जी। हामीले पार्लियामेन्टमा शान्ति एक्ट पास गरेर एउटा नयाँ लक्ष्यतर्फ जाने तय गरेका छौँ। 2047 हामी 100 GW न्युक्लियर पावरको लक्ष्य लिएर हिँडिरहेका छौँ। यसै एक दशकमा हामी 5 नयाँ न्युक्लियर रिएक्टर सुरु गर्ने लक्ष्य लिएर हिँडिरहेका छौँ। यस वर्ष भारतले फास्ट ब्रिडर न्युक्लियर टेक्नोलोजीमा दक्षता हासिल गरेर एउटा महत्त्वपूर्ण खुड्किलो पार गर्यो, अनि त्यसको कारण परमाणु इन्धनमा आत्मनिर्भर बन्ने दिशामा हामीले धेरै ठूलो सफलताको पाइला राखेका छौँ। मेरा प्यारा देशवासीहरू, कैयौँचोटि संसाधनहरूको कमीका कारण देश रोकिँदैन, तर रोकिने कारण सोचका सीमाहरू हुन्छन्। जब सोच बन्दछन्, सीमाहरूमा चढ्न थाल्छन्, तब हामी आफ्नो सामर्थ्यलाई पनि चिन्न सक्दैनौँ। देश आज काँचो तेलमा निर्भर रहन परिरहेको छ, अनि हाम्रो गलत सोचको कारण हो। तपाईँहरूलाई थाहा पाएर छक्कै पर्नुहुन्छ, हामीले समुद्री तटमा 99% हाम्रो समुद्री तटको पूरा हिस्सा यस्तो सोचका कारण नो गो एरिया घोषित गरेर राखेका छौँ। हामीले नै समुद्रभित्र गएर एक्सप्लोरेसन नगर्ने निर्णय गरेका थियौँ। यो सोचको दरिद्रताले हामीले निर्णय लिन सक्दैनौँ। हामीले ती 99%लाई, जो कुनै दिन नो गो एरिया हुने गर्थ्यो, हामीले त्यसलाई गो अहेड एरियाको रूपमा खुल्ला गरिदियौँ। अनि अब हामी समुद्रभित्र पनि एक्सप्लोरेसन गर्ने अनि नयाँ नयाँ भण्डार खोज्ने दिशामा हामी प्रवृत्त छौँ। हामी प्रयास गरिरहेका छौँ। हामीले गत वर्ष त्यसै दिशामा एउटा महत्त्वपूर्ण पाइला चाल्दै समुद्र मन्थनको घोषणा गरेका थियौँ, अनि पछिल्ला दिनहरूमा हामीले 85,000 करोड रुपियाँ यस कामको लागि आवंटित गरेर कामलाई गति दिने निर्णय गर्यौँ। मेरा प्यारा देशवासीहरू, एनर्जी सेक्युरिटी यसको मैले भने कि यसमा अल्टरनेट मार्गतर्फ पनि पूरा शक्ति लगाउन धेरै आवश्यक छ, अनि यसैले ऊर्जाको सही प्रयोग लगाउँदै भारत यसै दिशामा आज तीव्र गतिमा काम गरिरहेको छ। 2014 भन्दा अघि, अर्थात् आजभन्दा 12 वर्ष अघि, हाम्रो देशमा मात्र 70 देशहरूमा पाइपबाट ग्यासको व्यवस्था थियो, पाइपबाट ग्यास डिस्ट्रिब्युसन हुँदथ्यो। 12 वर्षमा यी 70 सहरहरूलाई हामीले 700 सहरहरूसम्म पुर्याएको छ। यो हुँदछ रफ्तार, यो हुँदछ विस्तार। 2014 भन्दा अघि मुस्किलले 20-22 लाख घरहरूमा पाइपबाट ग्यास पुग्दथ्यो। आज पाउने 2 करोड घरहरूमा पाइपबाट ग्यास पुर्याउने काम भइरहेको छ। 12 वर्ष अघि देशमा सोलर एनर्जीको क्यापेसिटी मात्र 2 GW थियो, 2 GW। आज 102 GW हामीले प्राप्त गरेका छौँ लक्ष्य। मेरा प्यारा देशवासीहरू, म अझ एउटा जानकारी दिन्छु। हामीले यसको लाभ देशका मध्यम वर्गलाई, सामान्य परिवारलाई प्राप्त होस्, यसतर्फ पनि त्यति नै ध्यान केन्द्रित गर्यौँ। हामीले पीएम सूर्य मुफ्त बिजुली योजना चालु गर्यौँ, अनि आज मलाई सन्तोष छ कि यति कम समयमा 50 लाख घरहरूको सोलर एनर्जीको काम हामीले आँकडा पार गरिसकेका छौँ। तीव्र गतिमा चलिरहेको छ, अनि त्यसको कारण हजारौँ घरहरूको बिजुली बिल 0 भएको छ। हजारौँ घरहरूले आफ्नो बिजुली उपयोग गरेपछिको अतिरिक्त बिजुली आज बेचेर कमाई गरिरहेका छन्। अनि परिवारलाई हामीले यस कामको लागि 80,000 रुपियाँ सरकारको तर्फबाट एक एक परिवारलाई सहयोग दिइरहेका छौँ। तब गएर हामीले यस कामलाई पुरा गरिरहेका छौँ। मेरा प्यारा देशवासीहरू, तपाईँलाई थाहा पाएर छक्कै पर्नुहुन्छ, यो जुन हाम्रो रेलवे छ,
त्यसको इलेक्ट्रिफिकेसनको काम हाम्रो देशमा 1925 सुरु भएको थियो। 1925 इलेक्ट्रिफिकेसनको काम सुरु भयो, तर 90 वर्षमा 1925 देखि लिएर 90 वर्षमा मात्र 30% रेलको इलेक्ट्रिफिकेसन भएको थियो, अर्थात 90 वर्षमा 30%। हाम्रो गति हेर्नुहोस्, लक्ष्यलाई पाउनको लागि हाम्रो दौड हेर्नुहोस्। हामीले यी 1 दशकभित्र 70% काम पुरा गर्यौं, 90 वर्षमा 30%, 10 वर्षमा 70%। यस्तो हुन्छ काम, अनि यसको कारण डिजल हामीले बाहिरबाट ल्याउनु पर्छ, त्यसको बचत भयो, बिजुलीले हाम्रा ट्रेनहरू चले, पर्यावरणलाई लाभ हुन थाल्यो। मेरा प्यारा देशवासीहरू, हामी यहाँबाट रोकिएनौ, हामी दुनियाँभित्र पछि रहन चाहँदैनौ। पछिल्ला दिनहरूमा तपाईँहरूले खबर सुन्नुभयो होला, भारतले इन्धनको यो नयाँ क्षेत्रलाई पनि छोएको छ। देशले पहिलो हाइड्रोजनले चल्ने ट्रेन सुरु गर्यो, अनि मलाई खुसी लाग्छ, यो सबैभन्दा लामो ट्रेन हो अनि सबैभन्दा बलियो ट्रेन हो। अनि दुनियाँमा हाइड्रोजन ट्रेनको क्षेत्रमा पनि भारतले आफ्नो झन्डा गाडेको छ। प्यारा देशवासीहरू, पछिल्ला 10-12 वर्षदेखि हामी लगातार 2047 लक्ष्य हासिल गर्नका लागि कुदिरहेका छौँ, एकपछि एक सोपान सिद्ध गरिरहेका छौँ। हामीले सोचेका पनि थिएनौँ हामीले यस क्षेत्रमा पनि केही समस्याहरू झेल्न पर्नेछ। पछिल्ला 10-12 वर्षहरूमा कति सङ्कटहरूसित जुझ्न पर्यो। कोरोना जस्तो वैश्विक महामारीले सम्पूर्ण दुनियाँलाई चिन्तित बनायो, सारा व्यवस्थाहरू चर्मराए, कोरोनाबाट बाहिर निक्लियौँ, युद्धका विभीषिकाको खबर आउन थाल्यो, कहीँ युक्रेन, कहीँ पश्चिम एसिया, हरेक ठाउँमा तनावको माहौल, अनि थाहा छैन भविष्यवक्ताहरूले त के घोषणा गरेका थिए। देशलाई डराउन, देशलाई भयभीत राख्न, देशलाई चिन्तित राख्न, यसमा नै केही मानिसहरूलाई आनन्द प्राप्त हुन्छ। भ्याक्सिन पाइँदैन, कोभिडमा मानिसहरू बाँच्दैनन्, केही पनि हुनेवाला छैन। वेस्ट एसियाको क्राइसिस आयो, पेट्रोल पम्पमा पेट्रोल पाइँदैन, ग्यास पाइँदैन, डिजल पाइँदैन, फर्टिलाइजर पाइँदैन। सारा दुनियाँभरका अफवाहहरू फैलाएर भारतका मानिसहरूलाई भयभीत गर्ने, डराउने, चिन्ताभित्र डुबाउने केही मानिसहरूलाई आनन्द प्राप्त भइरहेको थियो। तर देशले देख्यो कि पछिल्ला 10-12 वर्षको सुविचारित योजनाहरू काम लागिरहेका छन्, अनि हामी यति ठुलो सङ्कटमा पनि नागरिक देवो भव मन्त्रलाई लिएर जिउँदै भारतले जुन तयारीहरू गरेको थियो, एकपछि एक पाइला चालेको थियो। सोचेको थिएन कि यो सङ्कट आउनेछ, तर यो सङ्कटको समय यी सारा कुराहरू काम लाग्यो, अनि आज देशमा ग्यास पनि छ, पेट्रोल पनि छ, युरिया पनि छ। हामी आफ्नो तागतमा उभिएका छौँ, हिँडिरहेका छौँ। मेरा प्यारा देशवासीहरू, दुनियाँका यी सङ्कटहरूको प्रभाव हरेकमा हामी पनि छुटेका छैनौँ। युरियाको दाम दुनियाँ 3,000 रुपियाँ पुग्यो एक बोराको। आज पनि हामी मेरा देशका किसानहरूलाई त्यो बोझ सहनका लागि बाध्य बनाइरहेका छैनौँ। सरकारले आफ्नो काँधमा त्यो बोझ उठाइरहेका छ, अनि दुनियाँबाट जो 3,000 रुपियाँमा युरियाको बोरा हामीले पाउँछौँ, त्यो हाम्रा किसानहरूलाई हामीले मात्र 300 रुपियाँमा दिइरहेका छौँ। यति मात्र होइन, डिएपी आज दुनियाँका बजारमा 5,000 रुपियाँ पुगेको छ, तर मेरा देशका किसानहरूलाई समस्या नहोस् भनेर 1,350 रुपियाँमा आज पनि डिएपी दिने हामीले काम गरिरहेका छौँ। मेरा प्यारा देशवासीहरू, एक समय थियो जब म आत्मनिर्भरताको कुरा गरिरहेका थिएँ, तब केही मानिसहरू एयर कन्डिसनको च्याम्बरमा बस्ने मानिसहरूले हामीलाई भनिरहेका थिए ग्लोबलाइजेसनको के हुन्छ। तर दुनियाँले हेरिरहेको छ कि पछिल्लो 1 दशकमा यस्तो लागिरहेको छ कि दुनियाँले ग्लोबलाइजेसन भन्न बन्द गरिदिएको छ। जहाँबाट ग्लोबलाइजेसनको आवाज आउँथ्यो, त्यो बन्द भयो, सुनिँदैन। दुनियाँका हरेक देश आफ्ना आफ्ना प्रश्नहरूको स्वरूपतर्फ गएका छन्, तर दुर्भाग्यले यस सङ्कटको कालखण्डमा केही मानिसहरूले आफ्नो हैसियत देखाउनको लागि संसाधनहरूलाई वेपोनाइज गर्ने खेल खेलेका छन्। दुनियाँ आफूसित जे पनि छ
त्यसलाई वेपनाइज गर्नमा लागेको छ। संसाधनहरूको वेपनाइज, रिसोर्सको वेपनाइज, पेट्रोल, डिजेल, फर्टिलाइजर, दबाईहरू, टेक्नोलोजीका चिप्स, यति मात्र होइन भूभागलाई पनि

वेपोनाइज गराइँदै गइरहेका छ। यदि हामीले आत्मनिर्भरता भन्ने मन्त्रलाई लिएर विगत 10 वर्षदेखि सही दिशामा अघि बढिरहेका थिएनौँ भने आज हामी यस्ता चुनौतीहरूको मजबुत रूपमा कसरी सामना गर्न सक्थ्यौँ? हाम्रा तयारीहरू निरन्तर रूपमा बढ्दै गइरहेका छन्। अर्कोतर्फ आज विश्वमा भारतको प्रभाव निरन्तर बढिरहेको छ। आज भारत विश्वको लागि एक प्रतिष्ठित र सम्मानित देशका रूपमा स्थापित हुँदै गइरहेको छ। भारतमा राजनीतिक जनादेश सहितको सरकार छ, भारतमा जीवन्त लोकतन्त्र छ, भारतमा बलियो न्याय प्रणाली छ, अनि हामी सबैलाई दिशा दिने भारतको संविधान छ। अब विश्वले पनि भारतका यी सामर्थ्यहरूलाई पहिचान गर्न थालेको छ। त्यसैले सन् 2014 पछि विश्वका करिब 40 देशहरूसँग हाम्रो FTA फ्री ट्रेड एग्रिमेन्ट सम्झौता हुँदै आएको छ। अब हेर्नुहोस् कति ठुलो अवसर आएको छ। यी व्यापारिक सम्झौताहरू हाम्रो लागि निकै ठुलो अवसर हुन्। त्यसैले विशेष गरी म हाम्रा MSME सूक्ष्म साना तथा मझौला उद्योगहरूलाई भन्न चाहन्छु, हामीले यो अवसर गुमाउनु हुँदैन। विश्व बजारसम्म पुग्नपर्छ। भारतमा उत्पादन हुने हरेक वस्तु विश्व बजारमा पुग्नुपर्छ। चाहे हाम्रो टेक्सटाइल होस्, मेसिनेरी होस् वा औषधि होस्, हामीले यो अवसर गुमाउनु हुँदैन। तर विश्वका जुन मापदण्डहरू छन् ती मापदण्डहरू हामीले पूरा गर्नुपर्छ। विश्वमा जुन गुणस्तरका वस्तुहरू उपलब्ध छन् हामीले त्यसभन्दा राम्रो गुणस्तरका वस्तुहरू दिन सक्नुपर्छ। साथै विश्व बजारमा जुन मूल्यमा वस्तु उपलब्ध छन् हामीले त्यसलाई अझ सस्तो र प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउन सक्नुपर्छ। पन्जाबको लुधियानादेखि तमिलनाडुको तिरुपुरसम्म हाम्रो फ्याक्ट्री क्षेत्र विश्व बजारमा पुग्न सक्छ। यति मात्र होइन, केरलादेखि गुजरातसम्म, तमिलनाडुदेखि बङ्गालसम्म हाम्रा समुद्री तटहरू हाम्रा मछुवारा दाजुभाइ तथा दिदीबहिनीहरूको लागि पनि आज यी FTA सम्झौताहरूले नयाँ अवसर सृजना गरेका छन्। हाम्रो मसला अर्थात् जिराको निर्यातको ठुलो सम्भावना बनेको छ। हाम्रो समुद्री खाद्य पदार्थले पनि विश्व बजारमा आफ्नो पहुँच बनाउन सक्ने ठुलो सम्भावना रहेको छ। र म चाहन्छु तपाईँहरूले यस परिस्थितिको फाइदा उठाउँदै अगाडि बढ्नुहोस् र यी चुनौतीहरू पार गर्न निरन्तर प्रयास गर्नुहोस्। मेरा प्यारा देशवासीहरू, मैले तपाईँहरू सामु राखेको यो सम्पूर्ण दृष्टिकोणको पछाडि सन् 2047 लक्ष्य छ, जुन यी बलिया आधारहरूमा उभिएको छ। सन् 2047 विकसित भारत बनाउने लक्ष्य हामीले लिएका छौँ। विगत 10-12 वर्षमा देशले आफ्नो क्षमता र सामर्थ्य देखाएको छ। त्यस सामर्थ्यको यो एउटा महत्त्वपूर्ण हिस्सा हो। त्यसैले मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रो यात्राको 1/4 हिस्सा बितिसकेको छ। अब आउने अर्को 1/4 अवधि हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ। हामी रोकिन सक्दैनौँ, हाम्रो गति रोकिनु हुँदैन। हाम्रो दिशा तय भइसकेको छ, हामीले आफ्नो लक्ष्य प्राप्त गरेरै छाड्नुपर्छ। त्यसैले हामीले आफ्नो कार्य संस्कृतिमा परिवर्तन ल्याउनुपर्छ। कार्य संस्कृतिमा परिवर्तन ल्याउँदै हाम्रो सोच पनि परिवर्तन गर्नुपर्छ, हाम्रो काम गर्ने गति पनि परिवर्तन गर्नुपर्छ। विगत 5-7 दशकमा हुन नसकेका कामहरू अब आउने 5-7 वर्षमा पुरा गर्नुपर्नेछ। र मलाई मेरो देशको युवा शक्ति, मेरो देशका युवाहरू, मेरा देशका आमा तथा दिदीबहिनीहरू, मेरा देशका किसानहरू र मेरा देशका मजदुरहरूमाथि पूर्ण विश्वास छ कि हामी यो सपनालाई साकार पार्न सक्छौँ। त्यसैले हामी सुधारको गतिलाई पनि अझ अगाडि बढाउनु पर्छ। र जब म सुधारको कुरा गर्छु, सुधार हाम्रो लागि कुनै बाध्यता होइन, सुधार हाम्रो लागि कुनै व्यवस्था होइन, सुधार हाम्रो लागि दृढ विश्वास हो। यही दृढ विश्वासको साथ हामी रिफर्म एक्सप्रेसमा अघि बढिसकेका छौँ र आगामी दिनहरूमा पनि हामी अर्को स्तरको सुधार, नेक्स्ट लेभल रिफर्म तर्फ अघि बढ्नेछौँ। त्यसैले सरकार, समाज, उद्योग, उत्पादक, किसान हरेक पक्षले आफ्नो परम्परागत व्यवस्थाहरूमा सुधार गर्नुपर्नेछ। सोचमा सुधार गर्नुपर्छ, आफ्ना लक्ष्यहरूमा पनि सुधार गर्नुपर्छ। त्यसैले मेरा प्यारा देशवासी

हामी निश्चित दिशालाई लिएर अघि बढ्नुपर्छ। आज म त्यो युगलाई पनि सम्झन चाहन्छु जब हामी भारतको सामर्थ्यलाई सप्तसिन्धुको रूपमा जान्दथ्यौँ, बुझ्दथ्यौँ अनि सुन्दथ्यौँ। अब विश्वमा भारतलाई नयाँ रूपमा स्थापित गर्न हामीलाई नयाँ धाराको आवश्यकता छ। आज लाल किल्लाको प्राचीरबाट म देश सामु शक्तिको सप्तधाराको आह्वान गर्दछु। आगामी 5-7 वर्षमा जुन काम विगत 5-7 दशकमा हुन सकेन, त्यो सप्तधाराको सामर्थ्य र शक्तिका माध्यमबाट हामी देशलाई नयाँ उचाइ र नयाँ गति दिनेछौँ तथा नयाँ लक्ष्यहरू पार गर्ने क्षमता प्रदान गर्नेछौँ। यससँगै देशको युवा शक्तिको सामर्थ्यलाई राष्ट्र निर्माणमा पूर्ण रूपमा उपयोग गरिनेछ। उनीहरूको शक्तिलाई राष्ट्र निर्माणसँग जोडिनेछ। आगामी दिनहरूमा जब म सप्तधाराको कुरा गर्छु, सप्तधाराको पहिलो शक्ति हो म्यानुफ्याक्चरिङ पावर, अर्थात् उत्पादन शक्ति। मेरा प्यारा देशवासीहरू, हामीले म्यानुफ्याक्चरिङ क्षेत्रलाई धेरै अगाडि बढाउनु छ। उत्पादन बढाउनका लागि साथै हामीले साना साना उत्पादनहरू पनि बनाउनुपर्छ र ठुला ठुला उत्पादनहरू पनि बनाउनुपर्छ। सम्पूर्ण भ्यालु चेन हाम्रो आफ्नै हुनुपर्छ र त्यसलाई लिएर अघि बढ्नुपर्छ। हामीलाई कम्पोनेन्ट पनि चाहिन्छ र पूर्ण म्यानुफ्याक्चरिङ तथा पूर्ण उत्पादन पनि चाहिन्छ। डिजाइनदेखि म्यानुफ्याक्चरिङसम्म भारतलाई विश्वव्यापी आपूर्ति श्रृङ्खलाको ग्लोबल सप्लाई चेन विश्वसनीय केन्द्र बन्नुपर्छ। यसका लागि म 3 कुरामा विशेष जोड दिन चाहन्छु। म्यानुफ्याक्चरिङ क्षेत्रमा काम गर्ने मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो समय र यो ठूलो अवसर हो, यो अवसरलाई गुम्न नदिनुहोस्। यसको लागि लागत, गुणस्तर र उत्पादनको स्तर, परिमाण, यी सबै कुरामा हामी विश्वव्यापी मापदण्ड अनुसार खरो उत्रनुपर्छ। हाम्रा कारखानाहरू प्रतिस्पर्धी हुनुपर्छ, हाम्रा उत्पादनहरू प्रयोगकर्ता मैत्री हुनुपर्छ, हाम्रो प्याकेजिङ विश्वका मानिसहरूलाई आकर्षित गर्ने खालको हुनुपर्छ। हाम्रो जिरो डिफिट पर्सेसन म्यानुफ्याक्चरिङ हाम्रो पहिचान बन्नुपर्छ। हरेक निर्माता, हरेक उद्यमी र हरेक MSME म भन्न चाहन्छु, विश्व बजारमा हाम्रो पहिचान विश्वसनीयता र गुणस्तरका आधारमा हुनुपर्छ। गुणस्तरको विषयमा कुनै सम्झौता हुनु हुँदैन। त्यसैले हाम्रो मन्त्र हुनुपर्छ, गुणस्तर, गुणस्तर अनि गुणस्तर। यही हाम्रो ग्लोबल ब्रान्ड भ्याल्यु बन्नेछ। मेरा प्यारा देशवासीहरू, सप्तधाराको दोस्रो शक्ति हो कृषि तथा खाद्य उत्पादन र खाद्य प्रशोधन। हामीले यस दिशामा अगाडि बढ्नुपर्छ। हाम्रा किसानहरूका लागि अब विश्व बजार खुलिसकेको छ, जसका कारण हामीले ठूलो बजार प्राप्त गरिरहेका छौँ। हामी त्यहाँ पुग्नुपर्छ, त्यो बजारलाई आफ्नो पहुँचमा ल्याउनुपर्छ। हामी खेतदेखि निर्यात बजारसम्म पुग्नुपर्छ। हाम्रो परम्परागत खानपान होस्, हाम्रा मिलेट्स हुन्, हाम्रा मसला हुन्, हाम्रा फलफुल हुन्, यी सबैलाई विश्वव्यापी ब्रान्ड बनाउनुपर्छ। हाम्रा किसानहरूले रासायनिक पदार्थ रहित खेती गर्न सक्छन्। विश्वमा यसको माग अझै बढ्दै जानेछ र विश्वव्यापी मापदण्ड अनुसार हरेक दृष्टिले योग्य प्रमाणित हुने हाम्रा कृषि उत्पादनहरू भए भने हामी विश्व बजारमा सजिलै पुग्न सक्छौँ। सप्तधाराको तेस्रो शक्ति हो प्रविधि र नवप्रवर्तन, टेक्नोलोजी अनि इनोभेसन। मेरा प्यारा देशवासीहरू, आजको युग AI, क्वान्टम, स्पेस, रोबोटिक्स र डाटा सेन्टर्सको युग हो। एउटा पूर्ण रूपमा नयाँ क्षेत्र खुलिसकेको छ र इमर्जिङ टेक्नोलोजीले पनि हामीलाई हरेक क्षण चुनौती दिइरहेको छ। त्यसैले भारतलाई केवल विश्वको लागि बजार बनाउनु हुँदैन, हामी नवप्रवर्तनको हब बन्नुपर्छ। हामीले UPI र डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको क्षेत्रमा आफ्नो क्षमता विश्वसामु प्रमाणित गरिसकेका छौँ। भारतले नयाँ पुस्ताको कम्युनिकेसन टेक्नोलोजीमा नेतृत्व गर्नुपर्छ। मेड इन इन्डिया 6G विश्वका हरेक कुनासम्म पुग्नु हाम्रो लक्ष्य हुनुपर्छ। यसको लागि हामीले आफ्नो गति अझ बढाउनुपर्छ र हाम्रो प्रयासमा कुनै कमी हुनु हुँदैन। सप्तधाराको चौथो शक्ति गति शक्ति। यो गति शक्ति अन्तर्गत देशभित्र सहज, तीव्र र निर्बाध कनेक्टिभिटीमा जोड दिनुपर्छ। सहरहरूलाई हाई स्पिड रेल मार्फत जोड्नुपर्छ। आधुनिक राजमार्ग, इनल्यान्ड वाटरवेज,

बस्न सक्दैनन्। हामी रक्षा क्षेत्रमा आत्मनिर्भर बन्नुपर्छ। नेक्स्ट जेनेरेसन डिफेन्स टेक्नोलोजी विकास गर्दै भारतलाई विश्वव्यापी आपूर्तिकर्ता बनाउने लक्ष्य लिएर अघि बढ्नुपर्छ। हामीले ड्रोन र काउन्टर ड्रोन सिस्टम विकास गर्नुपर्छ, साथै हाइपरसोनिक डिफेन्स टेक्नोलोजिसमा पनि नेतृत्व हासिल गर्नुपर्छ। साथीहरू, आज साइबर सुरक्षा पनि हरेक घरको लागि चुनौती बन्दै गइरहेको छ। साइबर सुरक्षाको क्षेत्रमा हाम्रा युवाहरूको जुन क्षमता छ त्यसलाई हामी देश र विश्वको हितमा प्रयोग गर्न सक्छौँ। सप्तधाराको छैटौँ शक्ति हरित अर्थतन्त्र र निलो अर्थतन्त्र। हाम्रो छैटौँ शक्ति ग्रिन इकोनोमी र ब्लू इकोनोमी हो, जसले ग्रिन जब्स समेत सृजना गर्छ। हामीले ग्रिन हाइड्रोजन, रिन्युएबल एनर्जी, एनर्जी स्टोरेज, ग्रिन मोबिलिटी र ग्रिन म्यानुफ्याक्चरिङ जस्ता क्षेत्रमा विश्वव्यापी स्तरमा आफ्नो स्थान बनाउनै पर्छ। आज विश्वले ग्लोबल वार्मिङको चर्चा गरिरहेका बेला हामी त्यसका समाधान खोजिरहेका छौँ, हामी समाधान प्रस्तुत गरिरहेका छौँ। भारतले यो ग्रिन मुभमेन्टलाई ठुलो सामर्थ्यको साथ अगाडि बढाउनु पर्छ। भारतसँग ब्लू इकोनोमीको लागि पनि ठुलो अवसर छ। हाम्रो विशाल समुद्री तट छ, फिसेरिस, कोस्टल टुरिज्म, ओसन टेक्नोलोजी लगायतका धेरै क्षेत्रमा हामी अगाडि बढ्न सक्छौँ। सप्तधाराको सातौँ शक्ति भारतको सफ्ट पावर। मेरा प्यारा देशवासीहरू, जब हामी भारतको सप्तधाराको कुरा गर्छौँ त्यसको सातौँ धारा हो भारतको सफ्ट पावर। यसको विश्वको लागि आफ्नै विशेष महत्त्व छ। भारतको सफ्ट पावरको शक्तिले आज सम्पूर्ण विश्वलाई भारतसँग जोडिरहेको छ। यो विश्वको लागि एउटा ऊर्जाको रूपमा विकसित हुँदैछ र भारतप्रतिको विश्वासको ठूलो कारण पनि बन्नेछ। जुन भारतसँग आस्थाका केन्द्रहरू छन्, जुन भारतसँग आयुर्वेद छ, जससँग होलिस्टिक हेल्थ केयरको व्यवस्था छ, जसले मेक इन इन्डिया मुभमेन्ट अगाडि बढाइरहेको छ, हामी यी सामर्थ्यलाई विश्व सामु लिएर जान सक्छौँ। हाम्रो हस्तकला, संस्कृति, चलचित्र, क्रिएटिभ वर्ल्ड, VFX, एनिमेसन, गेमिङ र डिजिटल कन्टेन्ट, यी सबै क्षेत्रमा भारतले आफ्नो क्षमता र प्रभाव देखाउन सक्छ। हामीले यी क्षेत्रहरूलाई विश्वव्यापी सामर्थ्यको रूपमा विकास गर्नुपर्छ। आज भारतले ब्रिक्स समिटलाई पनि ठुलो शक्ति दिएको छ। विश्व विस्तारै भारतले आयोजना गर्ने वर्ल्ड अडियो भिजुअल एन्ड एन्टरटेन्मेन्ट समिटको प्रतीक्षा गरिरहेको छ। यसले भारतको सफ्ट पावर र भारतको क्रिएटिभ वर्ल्डलाई पनि विश्व सामु परिचित गराउनेछ। मेरा प्यारा देशवासीहरू, भारतसँग विशाल वन सम्पदा छ। हामीसँग 100 बढी नेसनल पार्क छन्। हाम्रो क्षमता धेरै छ, तर विदेशी पर्यटकलाई आकर्षित गर्ने कुरामा हामी अझै पछि परेका छौँ। हामीसँग आफ्नो सफ्ट पावर मार्फत विश्वका पर्यटकहरूलाई भारततर्फ आकर्षित गर्ने ठुलो अवसर छ। हाम्रो सामर्थ्य विश्वलाई देखाउनु पर्छ। हामीले यो काम तीव्र गतिमा गर्नुपर्छ। आज विश्वमा स्पोर्ट्स पनि भारतप्रतिको आकर्षणको एउटा ठुलो केन्द्र बन्दै गएको छ। विश्वका खेलाडीहरू भारतमा किन आउनु नहुने? भारतको अर्थतन्त्र बढिरहेको छ र देशका युवाहरूमा पनि यसको ठुलो आकर्षण छ। विश्वका हरेक कलाकार कहिलेकाहीँ भए पनि भारतको धरतीमा आफ्नो कन्सर्ट गर्न चाहन्छन्। यो हाम्रो लागि ठुलो अवसर हो। यस अवसरलाई उपयोग गर्न हामीले आवश्यक व्यवस्था र पूर्वाधारहरू निर्माण गर्नुपर्छ। साथीहरू, सप्तधाराका यी सात शक्तिहरू, सप्त शक्तिहरू उद्देश्य मात्र एक सेक्टरमा प्रगति होइन, एक होलिस्टिक अप्रोचसित हामी राष्ट्रलाई जुन लक्ष्य लिएर हामी हिँडिरहेका छौँ, जुन एम्बिसन लिएर हिँडिरहेका छौँ, त्यस स्केललाई हामीले पार गर्ने दिशामा काम गर्नुपर्छ। मेरा प्यारा देशवासीहरू, केही कुराहरू मैले भनेको छु, तर म त्यसभन्दा पनि अगाडि सोच्छु। म अलिकति देशलाई झकझकाउन चाहन्छु, म देशका शक्तिलाई पनि झकझकाउन चाहन्छु। देश अर्थात् मात्र सरकार हुँदैन, देश अर्थात् हरेक नागरिक जोडिन्छ। के हामी सोच्न सक्दैनौँ कि फर्च्युन 500 चर्चा त धेरै सुन्छौँ, आगामी एक दशकमा यो फर्च्युन 500 50 कम्पनीहरू भारतको किन नहोस्? यो लक्ष्य हाम्रो किन नहोस् त? आज ब्याङ्किङ सेक्टर फुलिरहेको छ, फलिरहेको छ। दुनियाँको टप ब्याङ्कभित्र भारतको ब्याङ्कको झन्डा पनि किन नफहराउनु त? भारतका ब्याङ्क पनि टप ब्याङ्क, 5 ब्याङ्कमा भारतको पनि एउटा ब्याङ्क हुनुपर्छ। भारतको फार्माको दिशामा हामीले धेरै काम गरेका छौँ, तर समयको माग छ कि दुनियाँको 5 ठूला फार्मा कम्पनीहरूमा

भारतका पनि एक दुई फार्मा कम्पनीहरूको नाम गुन्जनुपर्छ। भारतको यसमा आफ्नो स्थान बनिनुपर्छ। ल फर्म्स हुन्छ, रेटिङ एजेन्सी हुन्छन्, के समयको माग होइन कि ग्लोबल लिडरसिप अब हाम्रो हातमा हुनुपर्छ। ट्यालेन्ट छ, सामर्थ्य छ, हाम्रो लामो इतिहास छ, भाषाहरूमा हाम्रो प्रभुत्व छ। हामी विश्वमा पुग्नुपर्छ। हाम्रा कुनै कन्सल्टिङ फर्म, अकाउन्टिङ फर्म दुनियाँका टप फर्म्सभित्र किन हुनु हुँदैन? भारतका टेक्नोलोजी कम्पनीहरू दुनियाँमा श्रेष्ठ होस्, यो हाम्रो लक्ष्य हुनुपर्छ। हाम्रो यस्तो ब्रान्ड होस् जसमा दुनियाँ आकर्षित होस्। हाम्रो ब्रान्ड हाम्रो देशको परिचय होस् अनि विश्वको लागि एउटा डेस्टिनेसन बनोस्। यस दिशामा हामीले काम गर्नुपर्छ। अनि यसका लागि म राज्य सरकारहरूलाई भन्न चाहन्छु, म स्थानीय स्वराजका संस्थाहरूलाई पनि भन्न चाहन्छु, भारत सरकारलाई पनि यो दायित्व छ कि हामीले हाम्रो रिफर्मको गतिलाई बढाउनु पर्छ। हामीले 2047 लक्ष्य अनुरूप हाम्रा व्यवस्थाहरूलाई विकसित गर्नुपर्छ। हामी बितेका समयका नीति नियमहरूसित हिँड्न सक्दैनौँ। हामीले आगामी सपनाहरूको हिसाबले नीति नियमहरू बनाउनु पर्छ। अनि यसलाई यदि हामी बनायौँ भने मलाई पूरा विश्वास छ अनि म देशवासीहरूलाई भरोसा दिन्छु, यसै मार्गबाट परिश्रममा कुनै कमी नराखी हामी विकसित भारतको सपना पार गरेरै छाड्छौँ। हामीले सबै मिलेर हिँड्नुपर्छ। केन्द्र सरकार होस्, राज्य सरकार होस्, इन्डस्ट्री होस्, हामी सबै मिलेर अघि बढ्नुपर्छ। हामीले रिफर्म्स गरिरहनुपर्छ, रिफर्मलाई अघि बढाइरहनुपर्छ। अनि मैले पहिले पनि भनेको थिएँ, हामी रिफर्म कम्पल्सनसित होइन कन्भिक्सन गरिरहेका छौँ, लक्ष्यलाई प्राप्त गर्नका लागि गरिरहेका छौँ। मेरा प्यारा देशवासी, जब म यो विकसित भारतको कुरा गरिरहेको छु, देशलाई तीव्र गतिले अघि बढाउने कुरा गरिरहेको छु, त्यसको सबैभन्दा ठुलो लाभार्थी को हुन्? यी सारा प्रयासहरूको सबैभन्दा ठुलो साधक को हुन्? यदि साधक हुन् त मेरा देशका युवा हुन्। मेरा देशका युवा शक्ति हुन्। विकसित भारतको यात्रामा युवाहरूको धेरै ठुलो भूमिका छ। यति मात्र होइन, विकसित भारतको सबैभन्दा ठुलो लाभार्थी पनि मेरा देशका युवा हुन्। अनि यसैले हामीले विकसित भारतको लक्ष्यलाई युवाहरूसित जोडेर अघि बढाउनु पर्छ। युवाहरू हाम्रा सर्वोच्च प्राथमिकतासित हामी अघि बढ्नुपर्छ। साथीहरू, पछिल्ला 10-12 वर्षमा त्यस दिशामा धेरै केही कुराहरू भएका छन्। स्टार्टअप इन्डिया अभियान आज सम्पूर्ण देशमा 2.5 लाख भन्दा अधिक रेजिस्टर्ड स्टार्टअप्स भएको छ। देशका युवा आफै त काम गरिरहेका छन्, अनेकौंलाई रोजगार पनि दिइरहेका छन्। 1 लाख करोड रुपियाँ इनोभेसन फन्ड भारत सरकारले घोषित गरेको छ। म देशका युवाहरूलाई भन्न चाहन्छु, तपाईँहरू आफ्ना सपनाहरूलाई लिएर आउनुहोस्, संसाधनहरूको कमी हुन दिने छैनौँ। 1 लाख करोड रुपियाँ तपाईँहरूको मन मस्तिष्कलाई सामर्थ्य दिने एउटा व्यवस्था हामीले गरेका छौँ। रिसर्चका नयाँ अवसर मिलोस्, डिजिटल इन्डियाका नयाँ सस्ता डाटा जसले युवाहरूलाई सशक्त बनाएको छ। दुनियाँमा सस्ता डाटा कहीँ छ त भारतको धरतीमा छ, अनि देशका युवाहरूलाई त्यसले नयाँ बल दिएको छ। स्किल इन्डिया हामीले नेसनल प्रोग्राम बनाएका छौँ, स्पेस सेक्टरलाई हामीले ओपन गर्यौँ, नेसनल ड्रोन पोलिसी हामीले बनाएका छौँ, खेलो इन्डिया पोलिसी बनाएका छौँ। 35 वर्षसम्म एजुकेसन पोलिसी थिएन, नयाँ एजुकेसन पोलिसी लिएर आयौँ, अनि यसको लाभ मिडल क्लासका परिवारहरूलाई भएको छ। साथीहरू, 2004 देखि 2014 आँकडा दिनुपर्छ तपाईँहरूलाई। 2004 देखि 2014 हाम्रो देशमा 350 भन्दा पनि कम युनिभर्सिटिज थिए, अनि आज 10-12 वर्षभित्र लगभग 650 नयाँ युनिभर्सिटिज जोडिसकेको छ। लगभग 1000 आँकडामा हामी पुगिरहेका छौँ। 2014 भन्दा अघि मेडिकलको मात्र 400 सिटहरू हुने गर्थ्यो, आज लगभग 850 सिटहरू मेडिकलको भइरहेको छ। यति मात्र होइन, अब विदेशी युनिभर्सिटिज पनि भारतको धरतीमा आइरहेको छ। भारतभित्र विदेशी युनिभर्सिटीको डिग्री मेरा युवाहरूलाई प्राप्त होस्, यसको प्रबन्ध पनि भइसकेको छ। हाम्रा देशका युवा मन बाल्यकालदेखि नै टेक्नोलोजीतर्फ आकर्षित होस्, यस दिशामा हामीले काम गरिरहेका छौँ। अनि यसैले हामीले लगभग 10,000 भन्दा अधिक अटल टिङ्करिङ ल्याब साना नानीहरूलाई दिइसकेका छौँ, ताकि उनीहरूका इनोभेसन अनि टेक्नोलोजीमा मन लागोस्। हामीले धेरै बाटोहरू खोल्यौँ, हामीले स्टार्टअप ओपन गर्यौँ। तपाईँहरूले देख्नुभयो होला, भारतको प्राइभेट स्टार्टअप 28 वर्षका एभरेज उमेरका नानीहरूले, युवाहरूले दुनियाँमा पहिले नै ट्रायलमा आफ्नो सेटेलाइट लन्च गरे अनि रकेट लन्च गरे। उनीहरूले धेरै ठुलो काम गरे।

साथीहरू, आज लगभग 2.5 लाख भन्दा अधिक रेजिस्टर्ड स्टार्टअप छन्। हामीले पछिल्ला दिनहरूमा एआई इम्प्याक्ट समिट गरेका थियौँ। एआईको विस्तार धेरै तीव्र गतिमा बढिरहेको छ। लाल किल्लाबाट म देशका युवाहरूको लागि घोषणा गर्न चाहन्छु, हामीले तय गरेका छौँ कि आगामी 1 वर्षमा 1 करोड युवाहरूलाई एआई स्किलको लागि ट्रेनिङ दिने हामी काम गर्नेछौँ, ताकि हाम्रो देशका युवाहरू एआईको दुनियाँमा पनि नेतृत्व गर्ने समर्थ होस्। मेरा साथीहरू, बायो इकोनोमी एउटा नयाँ क्षेत्र हो। एक समय थियो 2014 भन्दा अघि मात्र 60,000 करोड रुपियाँको बायो इकोनोमीको काम हुन्थ्यो। मेरो देशका युवाहरू, तपाईँहरूले के राम्रो गर्नुभएको छ हेर्नुहोस्। नीतिहरू जब सही हुन्छ, लक्ष्य जब सफा हुन्छ, त मेरा देशका युवाहरू कस्तो गरेर दिन्छन्। बायो इकोनोमीमा देशका युवा शक्तिले सामर्थ्य देखाए। 2014 भन्दा अघि जुन 60,000 करोडको कारोबार थियो, आज त्यो बायो इकोनोमी 20 लाख करोड पुगिसकेको छ। साथीहरू, 2009-10 को कालखण्ड थियो, मात्र 1.5 लाख इलेक्ट्रिक भेहिकल बिक्री भएको थियो। 2009-10 1.5 लाख इलेक्ट्रिक भेहिकल, यो 25-26 वर्षमा 25 लाख इलेक्ट्रिक भेहिकल बिक्री भएको छ। मेरा प्यारा देशवासीहरू, एभिएसन सेक्टरमा पनि मेरा युवाहरूको लागि धेरै तीव्र गतिसित अघि बढिरहेको छ। नयाँ एयरपोर्ट, नयाँ रोडले नयाँ नयाँ रोजगारका अवसरहरू बनाइरहेका छन्। मेन्टेनेन्स ओभरहलिङ, यसको पनि धेरै कारण देशमा धेरै ठुलो मात्रामा स्किल्ड म्यान पावरलाई काम प्राप्त भइरहेको छ। मेड इन इन्डिया हवाई जहाज बनाउने दिशामा हामीले सफलता पाएका छौँ। मेड इन इन्डिया डिफेन्स ट्रान्सपोर्ट C-295 अलरेडी आफ्नो उडान भरिसकेको छ, सफल उडान भरिसकेको छ। यो देशका युवाहरूको लागि मेरा साथीहरू, ड्रोनले पनि धेरै ठुलो काम गरिरहेको छ। स्वामित्व योजना, गाउँमा ड्रोनले स्वामित्व योजना सफल भइरहेको छ। लगभग 3.25 करोड परिवारलाई स्वामित्व योजनाको लाभ प्राप्त भएको छ, अनि यसको कारण 140 लाख करोड रुपियाँ जति सम्पत्ति अनलक भएको छ, जसको कारण ब्याङ्कबाट लोन पाउन सक्छ, मानिसहरूले आफ्ना व्यवसाय गर्न सक्छन्। मेरा प्यारा देशवासीहरू, हाम्रा मध्यम वर्गीय परिवारको अघि एउटा धेरै ठुलो बोझ बनिसकेको छ, कोचिङ क्लासेसको स्पर्धा। हरेक आमा बाबालाई लाग्छ कि कोचिङ क्लासमा नानीहरूलाई पठाएनौँ भने हामी प्रतिष्ठित परिवार होइनौँ। यी गरिब अनि मिडल क्लास परिवारहरूको हामी चिन्ता गर्दै 1,000 करोड रुपियाँको उनीहरूको लागि खर्च छ, त्यो पनि बचत होस्, नानी पनि आफ्नै छेउछाउ रहन सकोस्, उनीहरूको हेरचाह हुन सकोस्, परिवारमाथि आर्थिक बोझ नआओस्, अनि यसैले हामीले युवाहरूको लागि विभिन्न परीक्षाहरूको फ्री अनलाइन कोचिङ हामीले गर्ने निर्णय गरेका छौँ। डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर छन्, हामीसित उत्तम ट्यालेन्ट छन्, टिचर्स छन्। यी संसाधनहरूलाई जोडेर हामीले देशका युवाहरूलाई फ्री कोचिङ दिने एउटा पुरा नेटवर्क हामीले खडा गर्नेवाला छौँ। अनि मेरा प्यारा साथीहरू, दुनियाँमा जुन ओलम्पिकको खेल हुन्छन्, लगभग 40 प्रकारका गेम हुन्छन्, अनि लगभग 325 या 350 स्पर्धा हुन्छन् ओलम्पिकमा। अनि तपाईँहरू जानेर दुखी हुनुहुनेछ, मेरा प्यारा देशवासीहरू, मेरा युवाहरू, म तपाईँहरूलाई चुनौती दिन्छु, म आह्वान गर्छु, म तपाईँहरूलाई सहयोग गर्न चाहन्छु। 325 जति स्पर्धाहरूमा भारत 2/3 खेलहरूमा कहीँ पनि हुँदैनन्, हाम्रो उपस्थिति हुँदैन, हामी क्वालिफाई हुँदैनौँ। हामीले तय गरेका छौँ कि 2036 जुन ओलम्पिक हुनेछ, हामी चाहन्छौँ कि त्यो भारतमा होस्। तर 2036 जुन विधाहरूमा आज भारत खेल्दैन, त्यो विधाहरूमा भारत क्वालिफाई गर्दैन, जुन स्पर्धाहरूमा भारत छोडिएको छ, 3/4 हिस्सा हाम्रो प्रतीक्षा गरिरहेको छ, भारतले त्यसमा बल दिनेछ, अनि यसका लागि हामीले ट्यालेन्ट हन्टको एउटा अभियान पनि चलाउन चाहन्छौँ। हामीलाई यदि 2036 लागि खेलाडी चाहिन्छ, तब आज जो 5 वर्ष, 10 वर्ष, 15 वर्षका उमेरका यी युवाहरू छन्, छोराहरू छन्, उनीहरूतर्फ ध्यान दिनुपर्छ, ती छोरीहरूमाथि ध्यान दिनुपर्छ। अनि यसैले 5-15 वर्ष उमेरका नानीहरूमा खेल प्रतिभा खोज्नको लागि गाउँ गाउँ, सहर सहर, स्कुल स्कुल एउटा ट्यालेन्ट हन्टको अभियान चलाइनेछ। नानीहरूको प्रतिभा हेरिनेछ, अनि फेरि उनीहरूलाई स्पेसल ट्रेनिङ दिएर देशका लागि खेल्ने राम्रो खेलाडी बनाइनेछ। मेरा प्यारा युवा, देशको अघि, देशका नौजवानहरूको अघि नशा एउटा धेरै ठुलो सङ्कट बनिँदै गइरहेको छ। नशा मुक्त भारत, यो हामी सबैको सामूहिक दायित्व हुनुपर्छ। हाम्रो उज्जवल भविष्यको लागि हाम्रो युवा पिँढी बलियो होस्, हाम्रा युवा समर्थ, हाम्रा देशको लागि काम लागोस्, यसैले नशा मुक्त भारत पछिल्ला दिनहरूमा

भारतका भोलेन्टियरहरूले, देशका एनजिओसले, देशका सामाजिक सांस्कृतिक संगठनहरूले, देशका आध्यात्मिक पुरुषहरूले मिलेर नशामुक्त भारतको 100 हप्ताको एउटा कार्यक्रम तय गरेको छ। 100 हप्तासम्म एउटा अभियान चल्नेवाला छ। म हर परिवारलाई भन्न चाहन्छु कि तपाईँहरू पनि यो अभियानको अंश बन्नुहोस्, तपाईँहरू योसित जोडिनुहोस् अनि देशको नशामुक्त भारतको सपनालाई पुरा गर्नका लागि तपाईँहरू अघि आउनुहोस्। मेरा प्यारा देशवासी, 21औं शताब्दीमा 10 औं पुराना जुन चुनौतीहरू छन् ती चुनौतीहरूलाई समाप्त गर्न धेरै अनिवार्य छ। नक्सलवाद माओवादले लाखौं युवाहरूको भविष्य ध्वस्त गरिदियो, धेरै माताहरूका निर्दोष युवाहरूलाई छिन्यो, बर्बाद गरिदियो, हरेक आमा बाबाका सपनाहरूलाई चकनाचुर पारिदियो। यो नक्सलवादले 4 दशकसम्म हिन्दुस्तानको धेरै क्षेत्रलाई, धेरै ठुलो आबादीलाई कसेर समातेर राखेको थियो, बन्दुकको नालीमा कसेर राखेको थियो, संविधानको अपमान गरेको थियो अनि देशका सामान्य नागरिकहरूको रक्षामा 3500 भन्दा अधिक हाम्रा पुलिसका सुरक्षा बलका जवान शहीद भए। युद्धमा जति सैनिक मर्छन् त्यसभन्दा अधिक हाम्रा पुलिस जवानहरूले ज्यानको बाजी लगाउन पर्यो ताकि देशका सामान्य मानिसहरूलाई सुरक्षा प्राप्त होस्। यो नक्सलवादले धरतीलाई रगत पक्षे बनाइदिएको थियो। 2014मा तपाईँहरूले जब हामीलाई मौका दिनुभयो त्यसै दिन हामीले सङ्कल्प लिएका थियौँ कि हामीले देशलाई नक्सलवादबाट मुक्त गर्नेछौँ अनि आज मलाई खुसी लागिरहेको छ, नक्सली माओवादी हिंसाको अन्तिम सास पनि सायद रहने अब त बल रहेन। सम्पूर्ण रूपमा यसलाई समाप्त गर्ने दिशामा जहाँ कुनै समय नक्सलवादीहरूका गोलीहरू चल्थ्यो, जहाँ कुनै समय धरती रक्तरञ्जित रहन्थ्यो, आज तिनै नक्सल क्षेत्रहरूमा, तिनै इलाकाहरूमा नक्सल मुक्त भएका कारण विकास, विश्वास अनि प्रयासको तिरङ्गा लहराइरहेको छ। मेरा प्यारा देशवासी, तर यो चुनौतीलाई हामीले कम सम्झिनु हुँदैन। यस चुनौतीसित हामी अझै सावधान रहने आवश्यकता छ। वर्षौंसम्म देशको सत्तामा माओवादी सोचका मानिसहरू गल्लीहरूमा आफ्नो ठाउँ बनाएर बसेका थिए। सरकारी कमिटीहरूमा सल्लाहकारका रूपमा पनि यी माओवादी सोचहरूले नीतिहरूलाई प्रभावित गरेको थियो। मेरा प्यारा देशवासी, जङ्गलहरूमा हामीलाई हतियार बोक्ने नक्सलहरूलाई समाप्त गर्नमा, त्यस सङ्कटबाट देशलाई मुक्त गराउनमा सफलता प्राप्त भएको छ। तर हतियार बोक्ने नक्सल त गए, तर दिमागी नक्सल, यो दिमागी नक्सल मौकाको तलासमा छन्। हिंसा अराजकताको त्यो बाटो खोजिरहेका छन्। समाजलाई गलत बाटोमा घिसार्नका लागि नाना भाँतिका दाउ गरिरहेका छन्। यी दिमागी नक्सलीहरूलाई चिन्नुपर्नेछ, यी दिमागी नक्सलीहरूलाई आइसोलेट गर्नुपर्नेछ अनि राष्ट्रलाई विकसित राष्ट्र बनाउने मुख्य धारातर्फ देशका युवा पिँढीलाई जोड्नुपर्नेछ। मेरा प्यारा देशवासी, सुरक्षित भारत अपनाउन हामी सबैको दायित्व हो। चुनौती सीमाभित्र होस् वा सीमादेखि बाहिर, भारत हरेक परिस्थितिका लागि तयार छ। आज युद्धको नेचर बदलिरहेको छ, अब युद्ध सीमामा नै हुन्छ यो ग्यारेन्टी छैन। आज युद्ध सीमाभित्र कहीँ रिफाइनरीमा गएर त कहीँ ब्याङ्किङ सेक्टरमा गएर, कहीँ डाटा सेन्टरमा गएर एक प्रकारले लडाइँको नयाँ रूपले इन्फ्रास्ट्रक्चर तोडिँदैछ, फ्याक्ट्रीहरू तोडिँदैछ। हामीले मिसन सुदर्शन चक्र गत वर्ष घोषणा गरेका थियौँ, धेरै तीव्र गतिमा त्यसमा काम चलिरहेको छ। आज डिफेन्स एक्सपोर्ट हाम्रो लगभग 50 गुणा बढेको छ। लगभग 100 देशहरूमा हाम्रा अस्त्रशस्त्र पुगिरहेको छ। वैश्विक पटलमा भारतको प्रतिष्ठा बिस्तारै बिस्तारै बढिरहेको छ। परिवर्तित समयमा अस्त्रशस्त्रमाथि काम गर्नु छ, सैन्य बलहरूको सामर्थ्य बढाउनु छ, तर साथै नागरिकहरूलाई पनि तयार गर्नुपर्छ। पछिल्लो शताब्दीका युद्धहरू अनुरूप जो सिभिल डिफेन्सका व्यवस्थाहरू हाम्रो देशमा विकसित भएका छन् त्यो काल बाहिर भइसकेका छन् अनि यसैले आज लाल किल्लाबाट घोषणा गरिरहेको छु, हामी आउँदो समयमा सिभिल डिफेन्सको एउटा भाइब्रेन्ट नेटवर्क उभ्याउनेछौँ, आधुनिक व्यवस्थाहरूसित त्यसलाई परिचित गराउनेछौँ। आधुनिक सङ्कटहरूबाट नागरिकहरूलाई रक्षा गर्ने के व्यवस्था हुन सक्छ, एउटा धेरै ठुलो भोलेन्टरी फोर्स सिभिल डिफेन्सका आधुनिक चुनौतीहरूलाई जित्ने हामी बनाउनेवाला छौँ। मेरा प्यारा देशवासीहरू, राष्ट्र निर्माणमा आज हाम्रा बहिनी छोरीहरूको योगदान हामी सबैको लागि ठुलो प्रेरणाको कारण बनेको छ। फाइटर जेट होस् वा सिभिल एभिएसन, हाम्रा छोरीहरू सबैभन्दा अघि देखिएरहेका छन्।
खेलकुदको मैदान होस् हाम्रो छोरीहरू अघि देखिरहेका छन्। स्टिम एजुकेसनमा भर्ती हुने प्रक्रिया होस् सबैभन्दा अधिक हाम्रो छोरीहरू अघि देखिरहेका छन्। आज सेनामा पनि एनडिएबाट जुन छोरीहरू निस्किरहेका छन् उनीहरू ठूलो धाकसित देशका सेनाका नेतृत्व गर्ने सामर्थ्य देखाउन थालेका छन्। मेरा छोरीहरूको तागत कस्तो छ? म पछिल्ला दिनहरूमा सानन्दमा एउटा सेमिकन्डक्टरको प्लान्टमा गएका थिएँ। त्यहाँ आदिवासी छोरीहरू, देशका भिन्न भिन्न कुनाबाट आएका छोरीहरू काम गरिरहेका थिए। उनीहरू त्यस गाउँबाट आएका थिए जसले पासपोर्ट के हुन्छ थाहासम्म थिएन। ती छोरीहरू विदेशमा गए, ट्रेनिङ लिएर आए अनि आज चिप निर्माणको काम गरिरहेका छन् अनि धेरै कन्फिडेन्स। मैले जो उनीहरूको कन्फिडेन्स देखे म साँच्चै नै प्रभावित भएको थिएँ। आज तीन करोड बहिनीहरूलाई हामीले लखपति दिदी बनाउने लक्ष्य तय गरेका थियौँ, त्यसलाई पार गर्यौँ। अब हामी 6 करोड लखपति दिदी बनाउने लक्ष्य लिएर अघि बढिरहेका छौँ। 3 करोड नयाँ लखपति दिदी बन्न अर्थात् ग्रामीण अर्थव्यवस्थामा ठूलो परिवर्तन मातृशक्तिद्वारा आउनेवाला छ। मेरा प्यारा देशवासी, आज पञ्चायतहरूमा, नगरपालिकाहरूमा, महानगरपालिकाहरूमा धेरै अधिक मात्रामा हाम्रा महिलाहरू जनप्रतिनिधि बनेर देशलाई मार्गदर्शन गरिरहेका छन्, समस्याहरूको समाधान गरिरहेका छन्, धेरै नै सक्षम नेतृत्व दिइरहेका छन्। अनि यसैलाई ध्यानमा राख्दै हामीले पार्लियामेन्टमा नारी शक्ति वन्दन अधिनियम पारित गरेका थियौँ। तर कुनै न कुनै कारणले राजनीतिको मैदानमा पछिल्लो 40 वर्षदेखि यो सपना सधैँ राजनैतिक मैदानको शिकार भयो। म देशका सबै राजनीतिक दलहरूलाई आज लाल किल्लाको प्राचीरबाट तिरङ्गा झण्डाको छायामा उभिएर प्रार्थना गर्छु, आग्रह गर्छु, आउनुहोस् ती महिलाहरूको सामर्थ्यको पुजारी बनिनुहोस्, ती महिलाहरूको सम्मानमा अघि आउनुहोस् अनि छिटोभन्दा छिटो हाम्रो आमाहरू बहिनीहरूलाई 33% विधानसभा अनि लोकसभामा उनीहरूलाई प्रतिनिधित्व प्राप्त होस्। त्यो भारतको नीतिलाई निर्माण गरेर आफ्नो योगदान दिनुहोस्। समयको माग हो अनि म सबै राजनीतिक दलहरूसित फेरि पनि आग्रह गर्छु, आउनुहोस् महिला आरक्षण लागू गरेर महिला सम्मानमा तपाईँहरू सबै जोडिनुहोस्। तपाईँहरू पनि यस लिनुहोस्, तपाईँहरू पनि क्रेडिट लिनुहोस्, तर मेरा माताहरू बहिनीहरूलाई अधिकार दिनुहोस्। मेरा प्यारा देशवासी, विकसित भारतको संकल्प तब पुरा हुन्छ जब विकास अन्तिम व्यक्तिसम्म पुग्नेछ। 2014 भन्दा पहिला मात्र 25 करोड मानिसहरूसित सोसियल सेक्युरिटीको कभर थियो, मात्र 25 करोडसित। साथीहरू, पछिल्लो 5-7 दशकमा मात्र 25 करोड। हामीले 1 दशकभित्रमा 100 करोड देशवासीलाई शोषण सेक्युरिटीको कवच दियौँ। आयुष्मान भारत योजनाबाट 70 साल उमेरका बुजुर्गहरूलाई पनि 5 लाख रुपियाँको दबाईको व्यवस्था भइरहेको छ। करोडौँ करोडौँ परिवारलाई यसको कारण धेरै ठुलो सुविधा प्राप्त भएको छ अनि यस आयुष्मान भारत कार्डको कारण 2 लाख करोड रुपियाँको जुन दबाई अनि अपरेसनको लागि खर्च हुनु थियो ती मेरो परिवारको नानीहरू हुन्, ती गरिब परिवारका नानीहरू हुन्, ती मध्यम वर्ग परिवार हुन्, उनीहरूलाई यति ठुलो सहयोग मिलेको छ। मेरा प्यारा देशवासी, आज मलाई एउटा कामको लागि तपाईँहरूको सहयोग चाहिएको छ। म तपाईँहरू सबैलाई एउटा सहयोग माग्दैछु। सबै युवाहरूबाट चाहन्छु कि तपाईँहरू यसको नेतृत्व गर्नुहोस्। तपाईँहरूको 1 वा 2 घन्टाले देशलाई ठुलो शक्ति दिनेछ। तपाईँहरूलाई लाग्छ होला 1 वा 2 घन्टामा म देशको के शक्ति बन्न सक्छु। म भन्छु तपाईँ धेरै ठुलो शक्ति बन्न जाँदै हुनुहुन्छ अनि यसैले हर घरमा वातावरण बनोस्। यस समय देशमा जनगणनाको काम हुँदैछ, सेन्ससको काम हुँदैछ, गन्ती चल्दैछ अनि गन्ती मात्र आँकडाले काम चल्दैन, त्यसको सूक्ष्मताको साथमा नीति बन्नेछ, योजना बन्छ, देशले अघि बढ्ने रूपरेखा तयार गर्छ अनि यसैले सठिक जानकारी हुनु धेरै आवश्यक छ। कहिलेकाहीँ जुन सरकारको तर्फबाट प्रतिनिधि आउँछन् उनीहरू यति हतारमा हुन्छन्, कहिले स्पेलिङ एकै लेखिदिन्छन् अनि कहिले अलग लेखिदिन्छन् अनि यसको कारण अल्टिमेटली परिणाम हामीलाई सही प्राप्त गर्नमा कठिनाई आउँछ। जब टेक्नोलोजी एभाइलेबल छ अनि यसपल्ट निर्णय गरिएको छ तपाईँहरू स्वयं पनि जनगणनाको लागि आफ्नो जानकारी आफ्नो मोबाइल फोनबाट भरेर दिन सक्नुहुनेछ। पछि कुनै बाबु आउनेछन्, कुनै प्रतिनिधि आउनेछन्, तपाईँहरूसित चर्चा गर्नेछन्, तर तपाईँ सबै परिवार बसेर यदि डिजिटल्ली आफ्नो रेजिस्ट्री गर्नुभयो भने सम्पूर्ण सूक्ष्मताको साथमा स्पेलिङमा पनि गल्ती नहोस्, कुनै जानकारीमा पनि गल्ती नहोस्, तपाईँले जति पर्फेक्ट जानकारी दिनुहुनेछ देशलाई अघि

0: बढ्नमा धेरै ठूलो सहयोग मिल्नेछ। अनि यसैले म देशका युवा जमातलाई भन्छु कि तपाईँ आफ्नो परिवारका सदस्यलाई बसाएर सम्पूर्ण फारमलाई बुझ्नुहोस्। पहिला कागजमा फारमलाई भर्नुहोस्, कुनै गल्ती भयो भने सुधार गर्नुहोस् अनि फेरि टेक्नोलोजिकल्ली त्यसलाई डिजिटल्ली अपलोड गरिदिनुहोस्। तपाईँ हेर्नुहोस् यति ठुलो काम देशले गर्नेछ अनि देशको समय अनि शक्ति सही कामको लागि उपयोगमा आउनेछ। अनि यसैले मेरो देशका युवाहरूलाई जनगणनाको निम्ति यस काममा सक्रियताको साथमा जोडिने म आग्रह गर्दछु। मेरा प्यारा देश सेवकहरू, मैले लाल किल्लामा पञ्चप्रणको कुरा गरेको थिएँ। यो पञ्चप्रणले देशलाई आफ्नो आत्मगौरवतर्फ लिएर अघि बढ्ने लक्ष्य पार गर्न सामर्थ्यको साथमा अघि बढ्नलाई एउटा ठूलो सहारा दिएको छ। हामीले गुलामीको मानसिकता हर पल मेट्टाएकै हुनुपर्छ। जुन भारतको सपना नेताजी सुभाष चन्द्र बोसले देखेका थिए, बाबा अम्बेडकरले देखेका थिए, पण्डित नेहरूले देखेका थिए, सरदार पटेल, भगत सिंह, सुखदेव राजगुरुले देखेका थिए, डाक्टर श्यामा प्रसाद मुखर्जीले देखेका थिए, बिरसा मुन्डाले देखेका थिए, ज्योतिबा फुलेले देखेका थिए, उनीहरू सबैको प्रेरणा लिएर हामी सबै अघि बढौँ। आउनुहोस् यो सङ्कल्पलाई हामी दोहोऱ्याउँ। म सबै देशवासीलाई भन्छु, समय हाम्रो हो, सङ्कल्प हाम्रो हो। आउनुहोस् सपनालाई सङ्कल्प बनाऊ, सङ्कल्पलाई सामर्थ्य बनाऊ अनि सामर्थ्यलाई सफलतामा परिवर्तन गरेरै छाडौँ। आउनुहोस् हर कदमलाई विकासको कदम बनाऊ, कदमसित कदम मिलाऊ, मनसित मन मिलाऊ, लक्ष्यसित जोडिरहूँ। एक दीपबाट जलोस् दीप हजारौँ, आऊ मिलेर विकसित भारत बनाऊ। यसै एक भावनाको साथ यस मङ्गल पर्वमा तपाईँहरूलाई सबैलाई अनेकौँ अनेकौँ शुभकामना। मेरो साथमा भन्नुहोस् भारत माता कि जय, भारत माता कि जय, भारत माता कि जय। वन्दे मातरम, वन्दे मातरम, वन्दे मातरम। धेरै धेरै धन्यवाद
1: श्रोतावृन्द। यतिन्जेल तपाईँहरूले सुन्नुहुँदै थियो भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले दिल्लीको लाल किल्लाको प्राचीरबाट देशका नागरिकहरूलाई दिनुभएको सम्बोधनको नेपाली भाषानुवाद। अब सुनाउन गइरहेका छौँ पश्चिम बङ्गालका माननीय मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीले पश्चिम बङ्गालका नागरिकहरूलाई 80औं स्वतन्त्रता दिवसको अवसरमा दिनुभएको सम्बोधनको नेपाली भाषानुवाद।
2: भारत माता कि जय। प्रिय पश्चिम बङ्गालवासी, आज स्वाधीनताको 80औं पवित्र दिवसमा म पश्चिम बङ्गालका प्रत्येक नागरिकहरूमा हार्दिक अभिनन्दन एवं शुभकामना व्यक्त गर्दछु। आज सश्रद्धा ती तमाम स्वाधीनता सेनानीहरूलाई सम्झन्छौँ जसका आत्मा बलिदानले गर्दा हामीले स्वतन्त्रताको खुल्ला आकाश पाएका छौँ। नेताजी सुभाष चन्द्र बोस, श्यामा प्रसाद मुखर्जी, खुदिराम बोस, मातिङ्गिनी हाजरा, प्रीतिलता वाडेदर, विनय बादल दिनेश लगायत पश्चिम बङ्गालका असङ्ख्य वीर सन्तानहरूलाई म सश्रद्धा नमन गर्दछु। उनीहरूको आत्मत्यागले स्वाधीनता प्राप्ति एउटा राजनीतिक विजय मात्र नभई देशलाई अघि बढाएर लाने एउटा पवित्र सङ्कल्प पनि हो भन्ने कुरा हामीलाई सिकाएको छ। यही सङ्कल्पलाई अघि राखेर आदरणीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले विकसित भारत 2047 सपना देखेका छन् अनि त्यस सपनालाई विपन्नमा परिणत गर्नका निमित्त हाम्रो पश्चिम बङ्गालले अवश्य एउटा शासन शक्तिको रूपमा आफ्नो भूमिका निर्वाह गर्नेछ। यस लक्ष्यलाई प्राप्त गर्न हाम्रो युवा समाजको निमित्त नयाँ नयाँ अवसरहरू सृजना गर्न, हाम्रा आमा तथा दिदी बहिनीहरूलाई अझ आत्मनिर्भर तुल्याउन, शिक्षा, स्वास्थ्य, कृषि एवं उद्योग धन्दामा विकास गर्दै समाजको हरेक स्तरमा उन्नतिको उज्यालो छर्न हाम्रो सरकार प्रतिबद्ध छ। जुन देशको स्वाधीनता र विजय यात्राको निम्ति आज हामी शपथ लिँदैछौँ त्यस देशको सबैभन्दा ठुलो गौरवको प्रतीक तिरङ्गा हो। वास्तवमा तिरङ्गा एउटा ध्वज मात्र नभई हाम्रो सार्वभौमिकताको परिचायक हो, अनेकतामा एकताको गर्वबोध हो। त्यसैले तिरङ्गासँगै हाम्रो राष्ट्रिय गान र राष्ट्रिय गीतको मर्यादा अक्षुण्ण राख्न हामी सबैको मौलिक कर्तव्य हो। आउनुहोस् यस स्वाधीनता दिवसमा हर घर तिरङ्गा अभियानद्वारा हाम्रा एक एक घर आँगनमा हाम्रो गर्वको तिरङ्गा फरफराओस्। राष्ट्रिय एकता एवं सद्भावनालाई अक्षुण्ण राखी हातेमालो गर्दै अझ उन्नत, अझ समृद्ध अनि अझ उज्जवल पश्चिम बङ्गालको निर्माण गरौँ। जय हिन्द, वन्दे मातरम्।